शुभ प्रभात आदरणीय श्रोता, स्वागत जनाउन चाहन्छु आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। प्रभातकालीन अधिवेशनका प्रस्तुतिहरूको साथ उपस्थित छु म शोभना, प्रसारण सहयोगी पासाङ अनि प्राविधिक पक्षबाट सचिनको साथमा। समय बिहानको 6:25 अनि 37 सेकेन्ड भइरहेछ। आज शनिबार, विक्रम सम्वत 2083 साल, श्रावण महिनाको 2 गते, तदनुसार जुलाई महिनाको 18 तारिक सन् 2026। आजको दिन शुभ अनि सफल रहोस् भनी कामना राख्दछौँ।

वास्तवमा हामी जे सोच्दछौँ त्यस्तै नै बन्दै जाने गर्दछौँ। त्यसैले श्रोता सदैव राम्रो अनि सकारात्मक सोच्ने गरौँ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ वसुधैव कुटुम्बकम विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुनेछ मङ्पू निवासी सुजित थापाज्यूले।

आज यस अर्चना कार्यक्रमलाई सुन्न तयार हुनुहुने सम्पूर्ण श्रोतावर्गमा म सुजित थापाको नमस्कार प्रणाम। आज मैले प्रस्तुत गर्नुपर्ने वार्ताको विषय रहेको छ वसुधैव कुटुम्बकम। यो वसुधैव कुटुम्बकमको अवधारणा प्राचीन वैदिक सभ्यता र उपनिषद परम्पराबाट विकसित भएको हो। भारतीय तथा पूर्वीय दर्शनको एक अनुपम र अमूल्य देनकै रूपमा यो श्लोक तथा उक्तिलाई मान्न सकिन्छ। वसुधैव कुटुम्बकमको शाब्दिक अर्थ वसुधा अर्थात् पृथ्वी र कुटुम्ब भनेको परिवार भन्ने बुझिन्छ। यसलाई अझ सरलतासँग भन्नु हो भने सम्पूर्ण पृथ्वी नै एउटा परिवार हो। वास्तवमा साधारणत रूपमा हामी परिवार भन्नाले आफ्नो नातेदार आफन्त वा सन्तान बुझ्दछौँ, तर यो विचार केवल हामी मानव मात्रको लागि मात्र होइन तर सम्पूर्ण विश्वकै सृष्टिलाई एकताको सूत्रमा बाँध्ने महान दर्शन हो। आज हाम्रो वरिपरि सामाजिक क्षेत्रदेखि माथि उठेर राष्ट्र र विश्वकै बेमेल परिस्थितिलाई निहाल्दा मनन गर्दा वसुधैव कुटुम्बकमले जाति धर्म भाषा लिङ्ग वर्ण र

कट्टर धार्मिक सम्प्रदायका आधारमा विभाजित हाम्रो मानसिकतालाई नकार्दछ र सम्पूर्ण सृष्टि जगतमा विचरण गर्ने मानवदेखि लिएर पशु प्राणीहरूमाथि सहिष्णुता प्रेम र करुणा राखेर एउटै परिवार बन्ने एकता भएर बाँच्ने कलाको बोध गराउँदछ र आत्मरूपमा सबै एक हो भन्ने उत्कृष्ट ज्ञान अनि विचार प्रदान गर्दछ। वसुधैव कुटुम्बकमको भूमिका मानव सभ्यतासँगै विकसित भइरहेको अति संवेदनशील र आवश्यक विषयभित्र पर्दछ, जहाँ यस दर्शनको धेरै महत्त्व रहेको पाइन्छ। आध्यात्मिक शैक्षिक र सामाजिक आदि क्षेत्रहरूमा यो सोचले आजको विश्व परिवेशको दिशा र दशालाई बदलाउन सक्ने क्षमता राख्दछ। साथै विश्वमा व्याप्त कुटिल र हिंसात्मक एवं स्वार्थी सोचको विपरीत सामान्य शान्ति र प्रेमको साम्राज्य स्थापित गर्दै विश्वकै प्रारूप परिवर्तन गर्न सक्छ। हामीमाझ व्याप्त भौतिकवादी स्वार्थी सोचलाई हटाएर संसारलाई नै परिवार ठान्ने सोचले सृष्टिकै वर्तमान विकृत परिस्थितिबाट उन्मुक्तिको बाटो निर्माण गर्न सक्छ।

वसुधैव कुटुम्बकम यो एउटा मानवतावादी सोच हो। मानवताले हामीलाई केवल आफ्ना लागि मात्र नभएर अरूको निम्ति बाँच्न सिकाउँछ। सेवा, परोपकार, त्याग र सहयोगको माध्यमबाट समाजमा सुख, शान्ति र सद्भावलाई स्थापित गर्न सिकाउँछ। यही नै मानव सभ्यताको एउटा सर्वोच्च मूल्य हो भन्दा कुनै अतियुक्ति हुने छैन। यसको अतिरिक्त विश्व बन्धुत्वको अवधारणा त वसुधैव कुटुम्बकमभित्र छँदैछ। यसबाट उदारता, सहनशीलता र परोपकारको भावनालाई विकसित गरी विश्वमा शान्ति ल्याउन सकिन्छ। वर्तमान विश्व परिवेशलाई निहाल्दा इन्टरनेट, सामाजिक सञ्जाल अनि संचारको विकासले विश्वलाई एउटा हत्केलामा कैद गरेको जस्तो महसुस सबैलाई भइरहेको छ, जसको फलस्वरूप यी साधनहरूले विश्वकै मानिसलाई नजिक ल्याएको छ। तर यी साधनहरूको प्रयोगले आपस्तमा दूरी पनि उत्तिकै बढाएको छ। आजको समयलाई प्रतिस्पर्धाको युग भनिन्छ। व्यक्तिगत विकासमा मानिस स्वार्थी बनिरहेका छन्, सामूहिकताको भावना छिन भएर जाँदैछ, मानिसहरू एक अर्काको नजिक भएर दुःख सुखमा सहभागी बन्दै समूहमा बाँच्न कठिन मात्र होइन, छोडि नै सके भन्दा पनि हुन्छ। तर हामी प्रत्येकको हृदयमा वसुधैव कुटुम्बकमको भावना रक्त सरह शरीरमा सञ्चारित गर्न अति आवश्यक छ, नत्र आगामी दिनमा विश्व नै शमशान घाट बन्न बेर लाग्ने छैन।

0: श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ वसुधैव कुटुम्बकम विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ सुजित थापाज्यूले।
1: आज सारा संसारको स्थिति भयावह छ। विश्वको विभिन्न ठाउँहरूमा देश देशमाझ युद्ध चलिरहेछ। कुनै कुनै देशभित्र नै गृह युद्ध भइरहेछ। युद्धको कारण धेरै मानिसहरू बेघर भएका छन्। लाखौँ मानिसहरूले आफ्नो सम्पत्ति र ज्यान समेत गुमाएका छन्। करोडौँ मानिसहरू विस्थापित भएर शान्तिको आश्रयमा छिमेकी मुलुकहरूमा शरण लिनु परिरहेको छ। आखिर यत्रो सन्त्रास, युद्ध र नरसंहार के का निम्ति? यी विध्वंसकारी घटनाहरू घट्नुको कारण के हुन सक्छ? यसको उत्तर भनेको हामी मानवभित्र अदृश्य रूपमा भएको घमन, असहिष्णु

पूर्ण मनोवृत्ति संसाधन र शक्तिको अहंकारबाट नै संसारमा भयपूर्ण परिस्थितिको सृजना भएको कुरालाई नकार्न सकिँदैन। यदि संसारमा मर्यादित अनुशासित र गौरवमय देशको संरचना तयार गर्नु हो भने वसुधैव कुटुम्बकमको भाव जागृत हुनुपर्छ, जसले गर्दा आपस्तमा युद्ध तथा विध्वंसकारी गतिविधिको सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ। आज हामीले सामाजिक क्षेत्रमा भन्ने र गर्ने सेवाको उद्गम स्थल पनि यही वसुधैव कुटुम्बकमकै अवधारणाबाट प्रभावित छ। कारण सेवाको क्षेत्रमा जात जाति सानो ठुलो धनी गरी हेरिँदैन, हेरिन्छ भने केवल हृदयबाट अङ्कुरित सहयोगी मनको पुकार, आत्मिक सन्तुष्टि र गरिने सेवाको स्वच्छता। जब जब विश्वमा कोही बेला परिआउने विभिन्न प्राकृतिक प्रकोप महामारी आदिको समयमा विभिन्न देशहरूले आफ्नो प्रविधि र संसाधनको आधारमा जुन सहयोग पुर्याउने गर्दछन्, मानव मात्रले पनि आफ्नो ज्यानको प्रवाह नगरी जोखिम मोलेर पनि मानवताको निम्ति सेवा गर्ने गर्दछन्। मानवीय समस्याहरूलाई साझा गरी यसको समाधानको निम्ति गरिने सेवाले सहयोगले विश्व बन्धुत्वको सोचलाई पुष्टि गर्दछ। यही सामूहिक प्रयास सहकार्य नै हो। संसारलाई एउटै परिवार मान्नु अथवा वसुधैव कुटुम्बकम, यसको सर्वश्रेष्ठ उदाहरण COVID-19 लिन सकिन्छ। उति बेला सारा विश्व नै यसको रोकथाम एवं उन्मूलनको निम्ति एक भएको थियो।

हाम्रो युवा पिँढीमा पनि वसुधैव कुटुम्बकमको भावना जागृत गराउन अति आवश्यक छ। किनभने युवाहरू राष्ट्रका कर्णधार हुन्। यी युवा वर्गबाट नै देशको भविष्य निर्धारण गर्न सकिन्छ। युवाहरू सृजनशील र ऊर्जावान हुन्छन्। युवाहरू विभिन्न माध्यमबाट विश्व समुदायसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्। साथै युवाहरू शिक्षित पनि हुन्छन्। शिक्षा मानव व्यक्तित्व विकासको आधार हो। युवाहरूले आर्जन गरेका ज्ञान सिप कला र कौशल अनि नैतिकताको आधार पनि शिक्षा नै हो। आधुनिक युवावर्गलाई विद्यालय विश्वविद्यालयहरूमा वसुधैव कुटुम्बकमको मूल्यमा आधारित शिक्षा प्रदान गरिनुपर्छ अनि उनीहरूको विकसित मस्तिष्कमा समान अधिकार सामाजिक न्याय र सह अस्तित्वका मूल्यहरूले स्थान पाउन सक्छ र निकट भविष्यमा समाज सही अर्थमा समाजको परिभाषाभित्र पर्दछ अनि राष्ट्रले एउटा सुनौलो बिहान देख्नेछ। वसुधैव कुटुम्बकमको अवधारणा केवल संसारका प्राणीहरू माझ मात्र सीमित राख्न अनुचित हुनेछ। वर्तमान पर्यावरण सम्बन्धी कुरा गर्दा विश्वकै मौसममा परिवर्तन भइरहेको छ। कतै गर्मी कहीँ अति ठण्डाको प्रकोप पाइन्छ। ऋतु परिवर्तन समयभन्दा पहिले भइरहेको छ। यस्तो जलवायु परिवर्तनको प्रमुख कारक वन विनाश प्रदूषण एवं प्राकृतिक स्रोतहरूको अत्याधिक प्रयोग वा दोहनलाई मान्न सकिन्छ। हामीले यदि प्रकृतिसँग सामञ्जस्यता राखेर अथवा प्रकृतिलाई पनि आफ्नो परिवार जस्तो ठानेर रुखहरू रोपेनौ पानीको संरक्षण गरेनौ भने व्यावहारिकतामा जैविक विविधताको रक्षा गर्न असमर्थ बन्यौँ भने हाम्रो आगामी पुस्ताले धेरै दुःख पाउनेछ। उनीहरूको भविष्य अन्धकार हुनेछ। यसर्थ हामीले समयमा नै होस पुर्याउँदै वातावरण पर्यावरण अनि प्राकृतिसँग वसुधैव कुटुम्बकम

को भाव अपनाउनु पर्दछ। संसारलाई नै परिवार मान्ने अथवा वसुधैव कुटुम्बकम आध्यात्मिक दृष्टिमा यो एउटा आत्मिक एकताको दर्शन हो। हामीले सबै प्राणीहरूमा एउटै आत्माको दर्शन गर्न सक्यौँ भने हामीभित्र प्रेम, क्षमा, करुणा र त्याग जस्ता गुणहरूको विकास हुन्छ र हाम्रा पूर्वजहरूले देखेको मानव एकता र विश्व बन्धुत्वको परिकल्पना साकार भएर जान्छ। अन्तमा वर्तमान परिप्रेक्ष्यमा आर्थिक असमानता, धार्मिक कट्टरता, जातीय विभेद, राजनैतिक स्वार्थ, उपभोक्तावादी सोच, भौतिक मूल्यहरूको पतन अनि आतंकवाद र हिंसा आदि जस्ता नकारात्मक सोच विश्व बन्धुत्वको निम्ति अथवा वसुधैव कुटुम्बकमका प्रमुख चुनौतीहरू हुन्। हामीले हामीभित्र म मात्र होइन हामी सबै र मेरो मात्र होइन हामी सबैको मैले होइन हामीले भन्ने सोचको विकास गर्न सकेको खण्डमा यस्ता नकारात्मक चुनौतीहरूलाई पराजित गरी एउटा सभ्य, सुन्दर र उत्कृष्ट ब्रह्माण्डको निर्माण गर्न सक्छौँ र यही वसुधैव कुटुम्बकमको सर्वोच्च आदर्शबाट नै विश्वमा स्थायी शान्ति र सद्भावको साम्राज्य स्थापित गर्न सकिन्छ। धन्यवाद।

श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुन्नुभयो वसुदैव कुटुम्बकम विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो मङ्पू निवासी सुजित थापाज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता हजुरहरू, सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामना सहित आजलाई कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: جب فرانس اور انگلینڈ کی ٹیم آمنے سامنے ہوں گی میامی سٹیڈیم میں یہ مقابلہ بھارتی سمے کے انوسار رات 2:30 پر شروع ہوگا اس کے ساتھ ہی یہ سماچار بلیٹن سماپت ہوا
1: अघिल्लो प्रस्तुति रहेको छ बिहानी सूचनाको कार्यक्रम शुभ प्रभात जसमा खेतीपाती बारे केही सल्लाह अनि सुझाव साझा गर्नेछौँ साथै सुनाउनेछौँ संगीत आज खेतीपाती बारे सल्लाहमा कुराकानी गर्नेछौँ सब्जीमा लाग्ने रोगबारे त्यस अघि आनन्द लिनुहोस् संगीतको सुनाइरहेछौँ आधुनिक गीत पेमा लामाको स्वरमा

श्रोता, आज कुराकानी गर्नेछौ सब्जीमा लाग्ने रोग बारे। सब्जीमा लाग्ने रोगहरूमा एउटा हो सफ्ट रुट। यो रोग विशेष गरी छिप्पिन लागेका जराहरूलाई कुनै हतियारले चोट लागेमा देखा पर्छ। यसको नियन्त्रणको निम्ति 1 किलो बिजनलाई 3 ग्राम डाइथिन M45 औषधिले उपचार गर्नपर्छ। 2.5 ग्राम डाइथिन M45 प्रति लिटर पानीमा घोलेर 12-25

दिनको अन्तरमा तीनपल्टसम्म स्प्रे गर्दा राम्रै नतिजा पाइएको थाहा लागेको छ। अर्को रोग हो क्लब रोट। यो रोगको आक्रमण विशेष अमिलो माटोमा देखा पर्छ। यसको आक्रमणमा बालीका जराहरूमा गाँठो पर्छ। घाम लागेको बेला बालीहरूको पात ओइलिन्छ अनि साँझमा पातहरू फेरि झरिलो देखा पर्छ। यसको नियन्त्रणको निम्ति रोगले आक्रमण गरेका पौधाहरूलाई उखेलिदिन पर्छ। माटोको अमिलोपनलाई सुधार्न 1 टन डलमाइट प्रति एकर जमिनमा प्रयोग गर्न पर्छ। डलमाइट नपाए चुना प्रयोग गरे पनि हुन्छ। मल छर्ने काम फसल रोप्न भन्दा 1 महिना अघि नै हुनपर्छ। यसबाहेक पौधामा कति तत्त्वहरूको पनि अभाव हुन्छ, जस्तो कि बोरन। बोरनको अभाव साथै केही बेला मिलिबेटनको अभाव पनि हुन्छ। यस अनुखाद्यको अभावमा प्रथम त जलयुक्त दाख्लामा अनि फसलको बीच भागमा देखा पर्छ। त्यसपछि रोग लागेको ठाउँमा खिया लागेको जस्तो रातो रङमा परिणत हुन्छ। यस रोगको प्रकोपले मूल काण्डमा पुवाल पर्छ अनि पातहरूको आकार पनि विकृत हुँदै जान्छ। साथै पौधाको मुनिलो भाग पनि बिग्रिएर जान्छ। यसको नियन्त्रणको निम्ति 4 देखि 5 किलो बोरक प्रति एकर प्रयोग गर्न पर्छ। त श्रोता, आज खेतीपातीबारे सल्लाहमा कुराकानी गर्यौँ सब्जीमा लाग्ने रोगहरू र यसको नियन्त्रण बारे। अब आनन्द लिनुहोस् आधुनिक गीतको पेमा लामाको स्वरमा।

समय बिहानको 7:15 भइरहेछ। स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब केही बेर आनन्द लिनुहोस् भक्ति सङ्गीतको, जगजीत सिंहको आवाजमा।

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबी नगिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज पंजाबको जालन्धरबाट 20 राज्यका 75 पुनर्विकसित रेलवे स्टेशनहरूको वर्चुअल उद्घाटन गर्नुभयो।

0: गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालमा भारत बंगलादेश सीमामा रहेको सीमा सुरक्षा बलको 18 बटालियनको जुमागाछा सीमा चौकीको भ्रमण गर्नुहुनेछ। विदेश मन्त्रालयले मुम्बई अहमदाबाद हाई स्पीड रेल परियोजनाको बारेमा भारत र जापान बीचको छलफल राम्रोसँग अगाडि बढ़िरहेको बताएको छ। पाकिस्तान प्रशासित जम्मू कश्मीरमा जारी अशान्तिप्रति संयुक्त राष्ट्र संघको मानव अधिकार एजेन्सीले चिन्ता व्यक्त गरेको छ। अनि मौसम विभागले भोलिसम्म उपहिमालय पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको चेतावनी जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज पंजाबको जालन्धरबाट 20 राज्यका 75 पुनर्विकसित रेलवे स्टेशनहरूको वर्चुअल उद्घाटन गर्नुभयो। अमृत भारत स्टेशन योजना अन्तर्गत यी स्टेशनहरू लगभग 1,570 करोड़ रूपियाँको लागतमा पुनर्विकसित गरिएका छन्। यो योजना विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशन पुनर्विकसित कार्यक्रमहरूमध्ये एक हो। सम्पदा र विकासको भावनालाई ध्यानमा राख्दै विकसित यी स्टेशनहरूले स्थानीय संस्कृति सम्पदा र वास्तुकलालाई प्रतिबिम्बित गर्दछन्। पुनर्विकसित स्टेशनहरूमा पंजाबको जालन्धर छाउनी एसएएस नगर मोहाली श्री मुक्तसर साहिब अनि श्री आनन्दपुर साहिब गुजरातको प्रतापनगर गोधरा पोरबन्दर अनि भक्तिनगर ओडिसाको बरपाली बालनगीर पर्लाखेमुण्डी तालचर कोसिंगा बेमलगढ़ अनि बारीपाड़ा सहित दक्षिण रेलवेको 9 स्टेशन सामेल छन्। यस अवसरमा प्रधानमन्त्रीले कार्तोली अम्बाला रेल सेवा र अमृतसर छेवराता र वाराणसी बीचको सन्त रविदास एक्सप्रेसलाई पनि झण्डा देखाउनुभयो। प्रधानमन्त्रीले जालन्धरमा 5,470 करोड़ रूपियाँ भन्दा बढ़ीको रेल तथा सड़क पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुभयो। यसमा दिल्ली अमृतसर कटरा एक्सप्रेस वे 30.9 किलोमिटर लामो प्याकेज 6 उद्घाटन पनि समावेश थियो। यस अवसरमा प्रधानमन्त्रीले 75 पुनर्विकसित रेलवे स्टेशनहरूको उद्घाटनले भारतीय रेलवेमा भइरहेको द्रुत रूपान्तरणको प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो केन्द्र सरकारले पंजाबको विकासको लागि हर सम्भव प्रयास गरिरहेको छ। उहाँले सरकारको प्राथमिकता जनताको सेवा गर्नु उनीहरूको जीवनस्तर सुधार गर्नु र प्रगतिको लागि नयाँ अवसरहरू सृजना गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो सरकारले नागरिक देवो भवको मन्त्रका साथ काम गरिरहेको छ।
1: हम नागरिक देवो भव इस मंत्र पर चल रहे हैं। गरीब हो मिडिल क्लास हो ऐसे हर परिवार को बेस्ट से बेस्ट सुविधा मिले ये हमारा प्रयास है और नागरिक देवो भव का ये भाव हमारे काम में दिखता है।
0: यसअघि प्रधानमन्त्रीले हरियाणाको जिन्दबाट देशको पहिलो हाइड्रोजन संचालित यात्रु रेललाई झण्डा देखाउनुभयो। यो रेलले जिन्द र सोनीपत बीचको 89 किलोमिटरको दूरी लगभग 2 घण्टामा पार गर्नेछ। प्रधानमन्त्रीले जिन्दमा लगभग 14,700 करोड़ रूपियाँको विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुभयो। पछि प्रधानमन्त्रीले चण्डीगढमा स्वास्थ्य शिक्षा र सड़क पूर्वाधारसँग सम्बन्धित लगभग 4,700 करोड़ रूपियाँका विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालमा भारत बंगलादेश सीमामा रहेको सीमा सुरक्षा बलको 18 बटालियनको जुमागाछा सीमा चौकीको भ्रमण गर्नुहुनेछ। उहाँले सीमा सुरक्षा बलका कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ अनि पुलिस सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ र वृक्षारोपण समारोहमा भाग लिनुहुनेछ। यस भ्रमणको क्रममा उहाँले सीमा सुरक्षा बलसँग सम्बन्धित धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुहुनेछ। श्री शाह 3 दिवसीय भ्रमणको लागि हिज राति सिलगढ़ीको बागडोगरा विमानस्थलमा पुग्नुभयो। आज उहाँले सिलगढ़ीमा सीमा व्यवस्थापन र सुरक्षा व्यवस्थाको समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ। उहाँले राज्यमा 3 नयाँ आपराधिक कानूनको कार्यान्वयन जन्म र मृत्यु दर्तासँग सम्बन्धित मामिलाहरूको पनि समीक्षा गर्नुहुनेछ। उहाँ साँझ कोलकाता प्रस्थान गर्नुहुनेछ। भोलि श्री शाहले पश्चिम बंगालमा कानून व्यवस्थाको अवस्थाको समीक्षा गर्नुहुनेछ। उहाँले कोलकाताको राष्ट्रिय पुस्तकालयमा नवनिर्मित शब्द संग्रहालयको उद्घाटन गर्नुहुनेछ र अमूल बंगाल डेयरीको नयाँ दही उत्पादन प्लान्टको शिलान्यास गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार।

विदेश मन्त्रालयले मुम्बई अहमदाबाद हाई स्पीड रेल परियोजनाको बारेमा भारत र जापान बीचको छलफल राम्रोसँग अगाडि बढिरहेको बताएको छ। मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जालमा आएका केही टिप्पणीहरू व्यक्तिगत विचारमा आधारित र तथ्यसँग असङ्गत रहेको बताउनुभएको छ। उहाँले परियोजनाको निर्माण द्रुत गतिमा भइरहेको र पहिलो खण्ड 2027 सञ्चालन हुने अपेक्षा गरिएको बताउनुभएको छ। चाबहार बन्दरगाहको बारेमा विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकाले दिएको छुट केही समय अघि समाप्त भएको र यस विषयमा अगाडि बढ्न सम्बन्धित पक्षहरूसँग छलफल भइरहेको बताएको छ। चाबहारमा भएको कथित आक्रमणको बारेमा श्री जायसवालले बन्दरगाह टर्मिनललाई कुनै क्षति नभएको बताउनु भएको छ। पाकिस्तानद्वारा प्रशासित जम्मू कश्मीरको मुद्दामा विदेश मन्त्रालयका प्रवक्ताले भारत सरकारको अडान स्पष्ट रहेको बताउनु भएको छ, जसमा भनिएको छ जम्मू कश्मीर र लद्दाखका सम्पूर्ण केन्द्रशासित प्रदेशहरू भारतका अभिन्न अङ्ग हुन्। केन्द्रीय परिवहन यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले आज पुणेमा तीन प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाहरूको संयुक्त रूपमा शिलान्यास गर्नेछन्। यी तीन परियोजनाहरूमा खराडी जंक्सन र सिरूर बाइपास बीचको 53 किलोमिटर 6 लेनको सड़क समावेश छ, जुन 246 किलोमिटर पुणे सम्भाजीनगर ग्रीनफील्ड एक्सप्रेस वे को पहिलो चरण हो। यसका साथै हडपसर र यवत बीचको 30 किलोमिटर भन्दा बढी सड़क र तलेगाउँ चकन सिक्रापुर बीचको लगभग 54 किलोमिटर सड़कको शिलान्यास गरिनेछ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एस्टोनियोको राजधानी टालिनमा एस्टोनियाई विदेश मन्त्री मार्गस साहकनासँग भेट गर्नुभयो। यस अवधिमा दुई नेताहरूले व्यापार लगानी डिजिटल रूपान्तरण साइबर सुरक्षा र उदयमान प्रविधिहरूको क्षेत्रमा भारत इस्टोनिया सहयोगलाई सुदृढ पार्ने विषयमा छलफल गरे। भारत युरोपीय संघ स्वतन्त्र व्यापार सम्झौता वार्ताको सफल निष्पक्ष बाट उत्पन्न हुने नयाँ अवसरहरू पनि बैठकमा छलफल गरियो। यी गोयलले विदेश मन्त्री मार्गुस सहकानाको उपस्थितिमा भारत इस्टोनिया व्यापार मञ्चलाई पनि सम्बोधन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले लगानी प्लेटफर्मको प्रचार गरिरहेको भन्ने सामाजिक सञ्जालमा फैलिएको दावीलाई सरकारले अस्वीकार गरेको छ। दावीमा नागरिकहरूलाई 2200 को प्रारम्भिक लगानीमा मासिक 25 लाख रुपियाँ आमदानीको ग्यारेन्टी गरिएको दावी गरेको छ। प्रेस सूचना ब्यूरो पीआईबीको तथ्य जाँच इकाईले भिडियो नक्कली भएको र कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर सृजना गरिरहेको बताएको छ। पाकिस्तान प्रशासित जम्मू कश्मीरमा जारी अशान्तिप्रति संयुक्त राष्ट्र संघको मानव अधिकार एजेन्सीले चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्त वोल्कर टर्कले प्रदर्शनकारी र सुरक्षा बलका सदस्यहरूको मृत्युको बारेमा तुरन्त निष्पक्ष र पूर्ण अनुसन्धान गर्न आह्वान गरेका छन्। उहाँले पाकिस्तानी अधिकारीहरूलाई संयम अपनाउन जनताको मौलिक अधिकारको रक्षा गर्न र हिंसाका घटनाहरूको जवाबदेहिता सुनिश्चित गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघका अनुसार गत महिनादेखि जारी विरोध प्रदर्शनमा धेरै प्रदर्शनकारी र सुरक्षाकर्मीहरू सहित दर्जनौं मानिसहरूको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघले जम्मू कश्मीर संयुक्त अवामी कार्य समितिमाथिको प्रतिबन्ध र इन्टरनेट सेवाहरू अवरुद्ध भएकोमा पनि चिन्ता व्यक्त गरेको छ। यसले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारको सम्मान गर्न र क्षेत्रमा इन्टरनेट सेवाहरूको पुनर्स्थापनाको लागि अपील गरेको छ। मौसम विभागले भोलिसम्म उपहिमालय पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागका अनुसार भोलिसम्म अरुणाचल प्रदेश असम मेघालय छत्तीसगढ र उत्तराखण्डमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यसैबीच बिहार मध्यप्रदेश पूर्वी उत्तर प्रदेश हिमाचल प्रदेश झारखण्ड कर्नाटक केरला ओडिसा र उत्तर पूर्वी राज्यहरूमा आज वर्षा हुने सम्भावना छ। विभागले आगामी दुई दिनमा तटीय आन्ध्र प्रदेश जम्मू कश्मीर लद्दाख मध्य महाराष्ट्र र मराठवाडाका केही स्थानहरूमा बिजुली र तेज हावा चल्ने पूर्वानुमान गरेको छ भने यसैबीच आज दिल्ली हरियाणा चण्डीगढ र पंजाबमा तातो र आर्द्र मौसम रहने सम्भावना रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज पंजाबको जालन्धरबाट 20 राज्यका 75 पुनर्विकसित रेलवे स्टेशनहरूको वर्चुअल उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालमा भारत बंगलादेश सीमामा रहेको सीमा सुरक्षा बलको 18 बटालियनको जुमागाछा सीमा चौकीको भ्रमण गर्नुहुनेछ। विदेश

0: मन्त्रालयले मुम्बई अहमदाबाद हाई स्पीड रेल परियोजनाको बारेमा भारत र जापान बीचको छलफल राम्रोसँग अगाडि बढिरहेको बताएको छ अनि मौसम विभागले भोलिसम्म उपहिमालय पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समाचारपछि अघिल्लो प्रस्तुति रहेको छ सांगीतिक कार्यक्रम संगीत प्रभा, जसमा आनन्द लिनुहुनेछ आधुनिक संगीतको विविध कलाकारको स्वरमा। प्रथममा सुनाउन गइरहेछौ सुचिता खातीको स्वरमा आधुनिक गीत, शब्द अनि संगीत राजु सुन्दासको।

कार्यक्रम संगीत प्रवाह अन्तर्गत अब अन्तिम गीत सुनाउन गइरहेछौँ। डिजी बराइलीको स्वरमा शब्द कमल रेग्मी अनि संगीत रहेको छ चन्दन लम्जेलको।

0: एनएसटी आकाशवाणी। भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौता सीईटीए र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता जसलाई दोहोरो योगदान कन्भेन्सन डीसीसी पनि भनिन्छ औपचारिक रूपमा जुलाई 15, 2026 लागू भयो जुन दुई देशहरू बीचको आर्थिक साझेदारीमा एक प्रमुख कोषेढुङ्गा हो। सीएटीए लागू भएकोमा औपचारिक उद्घाटन कार्यक्रम नयाँ दिल्लीमा आयोजना गरिएको थियो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलले भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौता सीईटीए र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता लागू हुनु भारत बेलायत सम्बन्धमा एक परिभाषित कोषेढुङ्गा हो भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सम्झौताहरू लागू भएका छन् जसले भारतको निर्यातको लगभग 99% लागि शून्य शुल्क बजार पहुँच प्रदान गर्दछ। मन्त्रीले उल्लेख गर्दै भन्नुभयो कि सम्झौताले कपड़ा, छाला, रत्न र आभूषण, इन्जिनियरिङ सामान, समुद्री उत्पादन, रसायन र प्रशोधित खाद्य पदार्थ लगायतका क्षेत्रहरूको उत्पादकहरूलाई फाइदा पुर्याउँछ। उहाँले थप भन्नुभयो कि सम्झौताले भारतको आईटी, व्यावसायिक, वित्तीय, शिक्षा र व्यावसायिक सेवा क्षेत्रहरूको लागि नयाँ अवसरहरू खोल्नेछ र भारतीय प्रतिभाको लागि गतिशीलता विस्तार गर्नेछ। दुई देशका नेताहरूले 30 दिन अघि फ्रान्समा भएको G7 शिखर सम्मेलनको अवसरमा भएको भेटघाटको क्रममा 15 जुलाई 2026 सम्झौतालाई कार्यान्वयन गर्ने निर्णय गरे। पहिलो दिनदेखि नै सरोकारवालाहरूले सम्झौताको फाइदा लिन शुरू गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक व्यापार सहजीकरण उपायहरू जसमा उत्पत्तिको नियम प्रमाणीकरण र सीमा शुल्क तयारी सम्बन्धी व्यवस्थाहरू पनि राखिएको थियो। सम्झौता लागू भएको सुयोगमा भारत बेलायत सीईटीए अधिमान्य ट्यारिफ व्यवस्था अन्तर्गत पहिलो निर्यात कन्साइन्टमेन्टहरूलाई झण्डा देखाउन देशभर कार्यक्रमहरू आयोजन गरियो। यस अवसरमा बोल्दै भारतका लागि बेलायती उच्चायुक्त सुश्री लिन्डी क्यामरुनले सम्झौता लागू हुनुलाई ऐतिहासिक कोषेढुङ्गा र बेलायत भारत द्विपक्षीय सम्बन्धको उचाइको प्रमाणको रूपमा वर्णन गर्नुभयो। द्विपक्षीय सम्बन्धको बललाई उजागर गर्दै उहाँले 2025 भारत संयुक्त अधिराज्यको 11 ठूलो व्यापारिक साझेदार भएको उल्लेख गर्दै दुई देशहरू बीचको लगानी सम्बन्धले 7 लाख भन्दा बढी रोजगारीलाई समर्थन गरिने बताउनुभयो। सुश्री क्यामरुनले भन्नुभयो सम्झौताले एक रूपरेखा प्रदान गर्दछ जसले दुवै देशका व्यवसायहरूलाई बढी व्यापार गर्न, बढी लगानी गर्न, बढी नवीनता ल्याउन र समान रूपमा बढ्न सक्षम बनाउनेछ। यसको दीर्घकालीन आर्थिक प्रभावलाई उल्लेख गर्दै उहाँले भन्नुभयो सम्झौताले दीर्घकालीन रूपमा द्विपक्षीय व्यापारलाई वार्षिक 25 बिलियन पाउन्ड भन्दा अधिक बढोत्तरी हुनेछ र बेलायतको जीडीपी र भारतीय जीडीपी दुवैमा वार्षिक लगभग 5 बिलियन पाउन्ड योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो। उच्चायुक्तले यो सम्झौताले समान व्यापारभन्दा बाहिर फैलेको र भन्सार, डिजिटल व्यापार, वित्तीय सेवाहरू, दूरसञ्चार, बौद्धिक सम्पत्ति, व्यावसायिक सेवाहरू, पारदर्शिता र नियमनलाई सहयोगमा बलियो बनाउने कुरोको उल्लेख गर्दै अझ भन्नुभयो उपभोक्ता वस्तुहरू, कपड़ा, परिधान, इन्जिनियरिङ सामानहरू, समुद्री उत्पादनहरू र रसायनहरू लगायतका क्षेत्रहरूमा महत्वपूर्ण अवसरहरू यसबाट सिर्जना हुनेछ। साथै एमएसएमई, किसान र उत्पादकहरूलाई फाइदा पुग्नेछ। उहाँले भन्नुभयो सम्झौताले उपभोक्ताहरूलाई ठूलो विकल्प, बलियो प्रतिस्पर्धा र राम्रो मूल्य प्रदान गर्दै एसएमईएसलाई आफ्नो पहुँच विस्तार गर्न मदद गर्नेछ। उद्योग प्रतिनिधिहरूले यस सम्झौताले विश्वको सबैभन्दा उन्नत बजारहरूमा भारतीय वस्तुहरूको पहुँच बढाएर विकसित भारतको दृष्टिकोणमा अर्थपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उद्योग नेताहरूले श्रम गहन क्षेत्रहरूलाई बढ़ावा दिएर सम्झौताले महिला उद्यमीहरू, एमएसएमईहरू, युवाहरू र विद्यार्थीहरूको लागि नयाँ अवसरहरू सँगै गुणस्तरीय रोजगारी सृजना हुने र समावेशी वृद्धिलाई समर्थन गर्ने कुरामा थप प्रकाश पारे।
1: अब केही बेरमा सहसागरी सुनेर आकाशवाणी दिल्ली केन्द्रको क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार।

आज कुरा गर्नेछौ लगभग दुई दशक नेपाली चलचित्रको क्षेत्रमा राज गरेकी नायिका करिश्मा मानन्धर बारे। नेपाली सिनेमाको सिल्भर स्क्रिनमा देखा परेकी खुबै प्रतिष्ठित अभिनेत्रीहरू मध्ये एक हुन् करिश्मा। प्राकृतिक रूपमा सुन्दर यी नायिकाले एक समय नेपाली सिनेमामा एक छत्र राज गरेकी थिइन्। अभिनेता राजेश हमालसँग उनको जोडीलाई पर्दामा असाध्य रुचाएका थिए दर्शकले। उनको करियर मनमोहक अभिनयको श्रृङ्खलाले चित्रण गरेको छ, साथै धेरै हिट चलचित्रहरूमा उनको कामले नेपाली सिने जगतमा उनको व्यापक योगदानको निम्ति उनलाई सम्झिने गरिन्छ। उनी एक लोकप्रिय अभिनेत्री, निर्माता अनि हालै राजनीतिज्ञ पनि बनेकी छन्। करिश्मा नेपाली सिनेमामा सबैभन्दा लोकप्रिय व्यक्तित्वहरू मध्ये एक मानिन्छ। विशेष 1990 को दशकदेखि 2000 को शुरुआतसम्म 9 जुन 1974 मा ललितपुर पाटन काठमाडौँमा जन्मेकी थिइन् करिश्मा। मध्यमवर्गीय परिवारमा जन्मेकी उनी सिने जगतमा कुनै पनि सम्बन्ध नभएकी मानन्तरले 17 वर्षको करिलो उमेरदेखि चलचित्र सन्तानबाट डेब्यू गरिन्। प्रकाश थापाको निर्देशनमा भुवन केसीसँग यस फिल्ममा अभिनय गर्दा अनुभव र दक्षताको अभावले करिश्मालाई निकै चर्को परेको थियो, तरै पनि फिल्म हिट रह्यो। त्यसपछि उनको सफल फिल्मी करियरको सुरुवात भयो। आफ्नो कमीलाई बुझ्दै उनले मुम्बई गई आफ्नो अभिनयको कलालाई अझ प्रखर बनाउने दृढ निश्चयले अभिनयको तालिम लिइन्। त्यस अवधि केही रोल उनलाई अफर पनि गरियो, तर आफ्नो जन्मभूमिमा नै कार्य गर्ने निश्चय लिएर नेपाल फर्की नेपाली चलचित्र जगतमा नै निरन्तर कार्य गरिन् करिश्माले।

करिश्माले 120 भन्दा धेरै चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्। धेरै अभिनेताहरूसँग उनले स्क्रिन साझा गरे तापनि राजेश हमालसँगको उनको जोडीलाई गोल्डन कपलको उपाधि पायो। उनका उल्लेखनीय कार्यहरूमध्ये ट्रक ड्राइभर 1994, अल्लारे 1995, भाउजो 1998, बसन्ती 2000, ढुकढुकी 2002, मायालु 1988, फिल्म उपकार, यो मायाको सागर 2000, एक नम्बरको पाके 1999 जस्ता ब्लकबस्टरहरू सामेल छन्। 14 वर्षको उमेरमा नै करिश्माले मनोरञ्जनको संसारमा पाइला टेकिन्। शिक्षा अधुरो नै रह्यो, तर आफ्नो सपना पछ्याउन कहिले पनि ढिलो हुँदैन। उमेर केवल एक संख्या हो भनेर प्रमाणित गर्दै आफ्नो स्कुली शिक्षालाई प्राथमिकता दिन उनले 54 वर्षको उमेरमा माध्यमिक परीक्षा अर्थात् एसईई परीक्षामा भाग लिइसकेकी छिन्। एक अन्तर्वार्तामा आफ्नो विचार यसरी साझा गर्दै यस्तो भन्छिन् करिश्मा, उमेर केवल एक संख्या हो, यदि तपाईँसँग शीर्षमा पुग्ने जोश छ भने, यदि तपाईँसँग मेरो जस्तै उत्साह छ भने तपाईँ जीवनमा आफ्नो कुनै पनि सपना पछ्याउन सक्नुहुनेछ र मेरो उमेरमा

म जस्तै एसईए उत्तीर्ण पनि हुन सक्नुहुनेछ। यसरी शिक्षाको महत्व बुझ्दै उनले परीक्षामा भाग लिने निर्णय गरेको कुरा पनि उनी साझा गर्छिन्। चलचित्रमा अभिनय गर्न अघि उनको असल नाम बुनु केसी थियो, तर पछि सिनेमामा पाइला टेक्दा उनले नाम करिश्मा राख्ने निर्णय लिइन्। फिल्म निर्माता विनोद मानन्धरसँग विवाहपछि उनको लोकप्रिय नाम करिश्मा मानन्धर बन्यो। आफै पनि उनी फिल्म निर्माणको चाहले उनले केही फिल्महरू निर्माण गरिन्। पहिलो चलचित्र थियो ढुकढुकी अनि त्यसपछि बाबु साहेब। तर यी दुवै फिल्मले बक्स अफिसमा त्यति राम्रो प्रदर्शन भने गर्न सकेन, यद्यपि यी फिल्मका गीतहरू भने प्रचलित रहे। यसपछि उनी केही समयको निम्ति अमेरिकामा रहिन्। फर्केर आएपछि उनले राजनीतिमा पाइला टेक्ने निश्चय गरिन्। 2016 सालमा नयाँ शक्ति पार्टीबाट उनले राजनीतिक यात्रा सुरु गरिन्। तर चाँडै नै उनले यस पार्टीको परित्याग गरिन्। उनी भन्छिन्, राजनीति रहरले गरिने होइन, यो हाम्रो जीवनको हरेक पक्षसँग जोडिएको छ। केही प्रत्यक्ष आबद्ध हुन्छन्, कोही अप्रत्यक्ष, यति मात्रै फरक हो। अनि मैले पार्टी छोड्ने निर्णय लिएको हुँ, राजनीति होइन। यति भन्दै आफ्नो राजनैतिक संलग्नताको निरन्तरता संकेत गर्छिन् करिश्मा। बहुआयामिक व्यक्तित्वकी धनी करिश्मा मानन्धर। श्रोता, आज कार्यक्रम रङबिरङको संसारको संस्करणमा कुराकानी गर्यौं यी फिल्मी अभिनेत्रीको। उनको जीवन, अभिनय, चलचित्र निर्माण अनि राजनीति यी तीनै आयामले भरिपूर्ण छ। प्रतिभा अनि बहुमुखी व्यक्तित्व करिश्मालाई आउँदा दिनमा सफलताको कामना टक्राउन चाहन्छौ। कार्यक्रम प्रस्तोता लेखनाथ राईको साथमा म शोभना आजको रङबिरङको संसारको अङ्कबाट विदा लिन चाहन्छु। फेरि भेट्ने बाजाको साथमा कार्यक्रम अवश्य मन पराइदिनु भयो होला भनी आशा राखेका छौ। प्रसारणका रहल कार्यक्रमहरूको आनन्द लिँदै गर्नुहोला। नमस्कार।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही।
1: अब आनन्द लिनुहोस् लोकगीतको रोना छेत्रीको स्वरमा।

समय ठीक बिहान को 8:45 भइरहे छ। सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। अबको प्रस्तुति रहेको छ कार्यक्रम योजना, जसमा सरकारद्वारा प्रायोजित कार्यक्रमको जानकारी साझा गर्नेछौँ, साथै सुनाउनेछौँ फिल्मी संगीत। आज कुराकानी गर्नेछौँ राष्ट्रिय जल विज्ञान परियोजना वा नेशनल हाइड्रोलॉजी प्रोजेक्ट। त्यस अघि आनन्द लिनुहोस् संगीतको फिल्म अजनबीबाट लता मंगेशकर अनि किशोर कुमारको आवाजमा।

कार्यक्रम योजनामा आज जानकारी साझा गरिरहेछौं राष्ट्रिय जल विज्ञान परियोजना अथवा नेशनल हाइड्रोलोजी प्रोजेक्ट बारे। यो भारत सरकारको जलशक्ति मन्त्रालयबाट विश्व ब्याङ्कको सहयोगमा परिचालित परियोजना हो। यसको उद्देश्य जल स्रोतबारे जानकारी र यसको पहुँचमा सुधार गर्न साथै भारतभरि सुधारिएका जल स्रोत योजना अनि व्यवस्थापन सक्षम पार्न संस्थागत क्षमतालाई सुदृढ पार्न हो। यस अभियानको सहायताले प्रभावकारी जलविज्ञान डेटाबेस अनि जलविज्ञान सूचना प्रणाली स्थापना गर्नु हो, साथै जल स्रोत योजना र व्यवस्थापनमा सहयोग प्रदान अनि वैज्ञानिक रूपमा आधारित उपकरणहरू र डिजाइन सहायताहरूको विकास गर्नु हो। यस परियोजनामा चारवटा वृहत भागहरू छन् जसले यस योजनालाई आवंटन गर्न सहायक गर्छन्। प्रथम, इन्सिटु मोनिटरिङ सिस्टममा सुधार, जलस्रोत प्रणालीको विस्तार र उन्नति गर्ने।

0: डाटाबेस जनसङ्ख्या र मर्मत सम्भार सुधार ग्राउन्ड लेभल तथ्याङ्कन सङ्कलन र पानी व्यवस्थापन विकास दोस्रो स्थानीय सूचना प्रणाली सुधार स्थानीय डेटा सेटहरू प्रदान र प्रशोधन गरेर स्थानीय डेटाको अनुकूलित संशोधनको निम्ति उपायहरू सृजना गरेर ती जानकारी सार्वजनिक पहुँचको निम्ति वेब आधारित पोर्टलहरू विकास गरेर पानी प्रबन्धन कर्ताहरूलाई यी जानकारी र डेटाबेस उपलब्ध गराउन दिशा प्रदान गर्दछ साथै वेब आधारित पोर्टल मार्फत जानकारी प्रसार गराउँछ
1: बदलो बदलो आदत बदलो
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या
1: बदलो बदलो आदत बदलो अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए अगर बैंक मना करे तो आरबीआई के ओम्बुड्समैन से शिकायत करें आरबीआई कहता है जानकार बनिए सतर्क रहिए
0: कुराकानी गरिरहेछौं राष्ट्रीय जल विज्ञान परियोजना बारे यसको तेस्रो सहायक यस प्रकार छ जलस्रोत सञ्चालन व्यवस्थापन उपयोगको प्रवर्धन यसमा नदी बेसिन योजना पानी सन्तुलन मूल्याङ्कन जलवायु जोखिमको मूल्याङ्कन पानीको गुणस्तर व्यवस्थापन लगानी योजनाको निम्ति परिदर्शन अनि विश्लेषण र समुदायमा आधारित पानी व्यवस्थापनका निम्ति उपायहरूको निर्णय समर्थन प्रणाली अथवा डिसिजन सपोर्ट सिस्टम मार्फत डेटा सेटहरू उपयोगिता सुनिश्चित गर्न हो यसको साथै जलस्रोत पूर्वाधारको लागि जलवायु जोखिम मूल्याङ्कन पनि यसमा समावेश छ चौथो जलस्रोत संस्थाहरूको सुदृढीकरण र क्षमता अभिवृद्धि जलस्रोत ज्ञान केन्द्रहरू स्थापन गरेर पूर्वाधार सञ्चार प्रणालीहरू प्रदान गरेर क्षमता निर्माण अनि व्यापक तालिम कार्यक्रमहरू प्रदान गर्न यस परियोजनाको उद्देश्य रहेको छ प्राविधिक सहायता र व्यवस्थापन परामर्श मार्फत परियोजना व्यवस्थापनलाई समर्थन गरेर वृद्धिशील अनि योग्य कर्मचारीहरूको कोष मार्फत जलस्रोत संस्थाहरूमा क्षमता अभिवृद्धि र निर्माण प्रदान गर्न हो त श्रोता आज कार्यक्रम योजनामा जान्यौं नेसनल हाइड्रोलोजी प्रोजेक्ट अथवा राष्ट्रिय जलविज्ञान परियोजना बारे अब केही बेर सङ्गीतको आनन्द लिनुहोस् फिल्म आराधनाबाट यो गीत लता मङ्गेशकर अनि कुमार माफ गर्नुहोला किशोर कुमारको स्वरमा

0: अब हम सुनाई रहे जो प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजे को प्रमुख समाचार को साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज पञ्जाबको जालन्धरबाट 20 राज्यका 75 पुनर्विकसित रेलवे स्टेशनहरूको भर्चुअल उद्घाटन गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि मोल्डोभा, उत्तरी मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण शुरू गर्नुहुनेछ। यो भ्रमण 25 जुलाईसम्म चल्नेछ। विदेश मन्त्रालयले भारतीय राष्ट्रपतिको मोल्डोभा र उत्तरी मेसेडोनियाको यो पहिलो द्विपक्षीय भ्रमण हुने बताउनु भएको छ। सरकारले सोमबारदेखि शुरू हुने संसदको मनसून अधिवेशन अघि सर्वदलीय बैठक बोलाएको छ। बैठकमा सरकारले संसदको दुवै सदनको कामलाई सहज ढंगले सञ्चालन गर्न सबै राजनीतिक दललाई सहयोग गर्न अपील गर्नेछ। गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालमा भारत बंगलादेश सीमामा रहेको सीमा सुरक्षा बलको 18 बटालियनको जुमागाछा सीमा चौकीको भ्रमण गर्नुहुनेछ। मध्य प्रदेशको उच्च शिक्षा विभागले राज्यका कलेज र

0: विश्वविद्यालयहरूमा गुणस्तर र पारदर्शिता सुधार गर्न राज्य मूल्याङ्कन र मान्यता कक्ष स्थापना गरेको छ। यो कक्ष राष्ट्रिय मूल्याङ्कन र मान्यता परिषदको मोडलमा आधारित रहेको छ। विदेश मन्त्रालयले मुम्बई अहमदाबाद हाई स्पीड रेल परियोजनाको बारेमा भारत र जापान बीचको छलफल राम्रोसँग अगाडि बढ़िरहेको बताएको छ। पाकिस्तान प्रशासित जम्मू कश्मीरमा जारी अशान्तिप्रति संयुक्त राष्ट्र संघको मानव अधिकार एजेन्सीले चिन्ता व्यक्त गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिज बांकुरा जिल्लाको मोजियामा स्टील उत्पादन इकाई विस्तार परियोजनाको शिलान्यास गर्नुभयो। यस परियोजनामा 15,000 करोड़को लगानी हुनेछ र यसले लगभग 10,000 मानिसहरूलाई रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ। हिज मेक्सिको दक्षिणी तटमा 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले सामाजिक सञ्जालमा पोस्ट गर्दै भूकम्पपछि कुनै क्षति नभएको बताउनु भएको छ। अनि मौसम विभागले भोलिसम्म उपहिमालय पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: समाचारपछि अब केही बेर मनोरञ्जन गराइरहेछौ। संगीत सुनाएर प्रस्तुत छ गजल विविध कलाकारको स्वरमा।

सुनिरहनु भएको छ गजल। प्रथममा सुनायो आशा भोसलेको स्वरमा, अनि भर्खरै सुनिरहनु भएको थियो भूपेन्द्र सिंहको स्वरमा। अब अन्तिम गजल सुनाइरहेछौ मिताली सिंहको स्वरमा।

0: 18 बटालियनको जुमागाछा सीमा चौकीको भ्रमण गर्नुहुनेछ। उहाँले सीमा सुरक्षा बलका कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ अनि पुलिस सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ र वृक्षरोपण समारोहमा भाग लिनुहुनेछ। यस भ्रमणको क्रममा उहाँले सीमा सुरक्षा बलसँग सम्बन्धित धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुहुनेछ। श्री शाह 3 दिवसीय भ्रमणको लागि हिजो राति सिलगढीको बागडोगरा विमानस्थलमा आइपुग्नुभयो। आज उहाँले सिलगढीमा सीमा व्यवस्थापन र सुरक्षा व्यवस्थाको समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ। उहाँले राज्यमा 3 नयाँ आपराधिक कानूनको कार्यान्वयन, जन्म र मृत्यु दत्तासँग सम्बन्धित मामलाहरूको पनि समीक्षा गर्नुहुनेछ। उहाँ साँझ कोलकाता प्रस्थान गर्नुहुनेछ। भोलि श्री शाहले पश्चिम बंगालमा कानून व्यवस्थाको अवस्थाको समीक्षा गर्नुहुनेछ। उहाँले कोलकाताको राष्ट्रिय पुस्तकालयमा नवनिर्मित शब्द संग्रहालयको उद्घाटन गर्नुहुनेछ र अमूल बंगाल डेयरीको नयाँ दही उत्पादन प्लान्टको शिलान्यास गर्नुहुनेछ। गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमाले शहरको बाइपास मोडमा वर्ष 2017 गोर्खाल्यान्ड आन्दोलनमा शहीद बनेका आशिष तामाङको 10 पुण्यतिथि पालन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। यस क्रममा गोजमोमो मिरिकका पदाधिकारीगण, कार्यकर्ता अनि विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जनसाधारणको उपस्थिति रहेको थियो। खरसाङ खण्ड पञ्चायत समितिको बड अनन्त भारतीय जनता पार्टीले गठन गरेको छ। खरसाङ खण्ड पञ्चायत समितिमा अनु छेत्रीले पञ्चायत समिति सभापतिको पदबाट राजीनामा दिएपछि सभापतिको पद रिक्त रहेको थियो। खरसाङ पञ्चायत समितिमा जम्मा 31 जना निर्वाचित पञ्चायत समिति सदस्यहरू रहेका छन्। आज 31 जनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई 15 भोट अनि भारतीय जनता पार्टीलाई 17 भोट प्राप्त भएपछि खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाले बोर्ड गठन गरेको हो। खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाको नयाँ बोर्ड गठन भएपछि नयाँ पञ्चायत समिति सभापतिको रूपमा विकास थापालाई सर्वसहमतिद्वारा चयन गरिएको छ। उहाँ खरसाङ खण्ड अन्तर्गत सितुङ 3 ग्राम पञ्चायतका पञ्चायत समिति सदस्य हुन्। दार्जीलिङ र कालिम्पोङ पहाड़ी क्षेत्रहरूमा निरन्तर भारी वर्षाका कारण अवस्था दिन प्रतिदिन बिग्रन्दै गइरहेको छ। धेरै ठाउँहरूमा साना पहाड़ी झरनाहरू भरिएर नदीमा परिणत भएका छन्, जसले गर्दा मानिसहरूमा त्रास फैलिएको छ। बिहिबार धोबी खोला र पग्लझोडा क्षेत्रमा झरनाहरूमा पानीको स्तर बढेको स्थिति हिजो झनै खराब भएको थियो। तीव्र धाराले धेरै स्थानहरूमा सड़कहरू क्षतिग्रस्त बनाएको छ। पग्लाझोडामा राष्ट्रिय राजमार्ग 110 झरनाहरू द्रुत गतिमा बग्न थालेपछि यातायात अस्थायी रूपमा बन्द भएको थियो। स्थिति सामान्य भएपछि पछि यातायात पुनः सञ्चालन गरिएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अबको क्रममा प्रस्तुत छ प्रकाश लामा रचित नाटक प्याटिक।
2: नमस्ते श्रोता, आकाशवाणी खरसाङबाट प्रस्तुत भइरहेको कार्यक्रमको प्रसारणमा अब पालो छ एउटा नाटकको। नाटककार प्रकाश लामाद्वारा लिखित प्रस्तुत नाटक प्याटिक।

आदरणीय श्रोतागण, यो नाटकको शीर्षक हो प्याटी। तर यो शीर्षक सुनेर उदेक नमान्नु होला, कारण नाटक अघि बढ्दै जानेछ अनि शीर्षकको अर्थ पनि खुल्दै जानेछ। यो कथा एक अर्धविकसित मानसिकताधारी आधा वैश्य पुरुषको हो, जसको नाम लोप्साङ हो। उसको परिवारमा दाजु प्रीतम, भाउजू रमा र छोरी सृजना गरी चारजना सदस्यहरू छन्। दाजु स्थानीय चिया बगानका बडाबाबुको पदमा कार्यरत छन् भने भाउजू त्यसै बगानका डिस्पेन्सरीमा कार्यरत छिन्। त सृजना विज्ञान विषय लिएर स्नातकोत्तर परीक्षाको तयारी गर्दैछ। उनीहरूको सानो अनि सुखी परिवार छ। लोप्साङको 45 वर्षको उमेरमा पनि मस्तिष्कको विकास 8 वर्षीय बालकको झैँ रहेको छ। यसैले कहिलेकाहीँ फुर्सदको समयमा उसलाई आफ्नो घर आँगनमा मसिना केटाकेटीहरू भेला गरी कहिले अम्बल डम्बल, कहिले ढुकुमुकु, कहिले रुमाल लुकाउने त कहिले चोर पुलिस अर्थात् ढ्याङढ्याङे आदि पुराना खेलहरू खेल

रहेको देख्न सकिन्छ। लोपसाङकै काखमा खेली हुर्किएकी सृजनालाई ऊ असाध्यै माया गर्दछ। उसै गरी सृजना पनि लोपसाङको हरेक गल्तीको निमित्त ढाल बनेर अघि उब्छे। लोपसाङलाई लठेप्रो पनि भन्न सकिन्छ, किनकि उसले र, ल, छ जस्ता शब्दहरूको उच्चारण ट या ड भनेर गर्दछ। जस्तै ऊ सृजनालाई टिराना भन्ने गर्दछ। हाम्रो मुख्य पात्र यस्तै भए तापनि ऊ पौरखी छ। लगभग 10 वर्ष अघि दाजु प्रीतमले एउटी बाख्री किनिदिएका थिए। आज ती बुढी बाख्री लगायत लोपसाङसित साना ठुला पाठापाठी र खसीहरू गरी 24 वटाको बथान छ। 3 दर्जन देशी कुखुराहरू छन्। बाख्राको निम्ति त ऊ आफैले घाँस काटेर ल्याउँछ। समय समयमा कुखुरा बाख्रा बेचेर दाजुलाई पैसा दिन्छ। यति मात्र होइन, टिन, च्याप्ला तथा पत्रुहरू, प्लास्टिकका थोत्रा सामग्रीहरू समेत यताउताबाट बटुलेर थुपार्ने र बेच्ने काम पनि उसले गर्दछ। यसै कारण कबाडीवालाहरू सोझै ऊ कहाँ आउँदछन्। यी सामग्रीहरू बेचेर कमाएको पैसा भने ऊ दाजु भाउजूलाई होइन, सृजनालाई दिने गर्दछ। ऊ लोपसाङ नामले भन्दा सृजनाको आगु नामले प्रसिद्ध छ।

0: अरे लोक्ने मान्छे भएर पनि यसरी रुनु हुन्छ कान्छा? मर्ने त मरि गयो, कति बेरसम्म कोखिलामा चेपेर राख्छौ? खै यता ल्याऊ त,
1: जबरजस्ती नगर्नुहोस् न मम्मी। हिजो साँझसम्म त यो सिङ्गारे पाठा आगोसित खेल्दै थियो, बिचरा खै के भएर मरेछ हौ यो सिङ्गारे?
0: खै म दैलोको सङ्घारमा बसेर चामल केलाउँदै थिए, पोलिथिनमा राखेको आटाको डल्लो तेरो आगोले चुडाउँदै खुवाउँदै थियो यो सिङ्गारेलाई। त्यही बेला कुखुरा हस्किएको सुनेर तेरो आगो दौडेर कुलेसोतिर गयो। मैले देख्दा देख्दै सिङ्गारे पाठाले पोलिथिनसितै आटाको डल्ला निलिपठायो। ओह, त्यसै कारण पो यो पाठा मरेको हो कि?
1: आगो आगो, यो सिङ्गारेलाई म पनि माया गर्छु नि ल। लु लु मलाई दिनुहोस् त, मलाई दिनुहोस् त यो सिङ्गारे। अमै नि मेरो सिङ्गारे, अपुई यत्रो ठुलो मान्छे भएर केटाकेटी झै रुनु लाज हुन्छ है आगो? मान्छेहरूले तपाईँलाई त कुरी कुरी पो गर्छ त। नरुनुहोस् त, लु लु नरुनुहोस् त। ओफो, बाउलाले सिङ्गार नपुस्नु भनेको होइन मैले तपाईँलाई, अन्त हिजै मात्र नयाँ रुमाल दिएको थिएँ नि, त्यो चाहिँ खै?
2: त्यो हटायो
1: हरायो खै आगो त। पहिले यता नाक ल्याउनुहोस्, लु लु अब जोडले सी गर्नुहोस् त। लु लु अब अब ठिक छ, ल ल ठिक भयो। अब
0: हेर यसले आफ्नो रुमालले यत्रो ढेरेको सिँगान पुछिदिए कि छि। सृजना तैँले जति नै नयाँ रुमाल किनिदिए पनि केटाकेटीलाई थुपारेर रुमाल लुकाउने खेल्दा हराइहाल्छ नि तेरो आगोले। अब पर्दैन है नयाँ रुमालहरू किनेर ल्याउनु, थोत्रो भोगटाहरूले पनि सिगान पुज्दा हुन्छ त।
1: ल किन कान समातेर उठबस गर्नुभएको आगो? रुमाल हरायो भनेर? अरे मेरो आगोको लागि म किनेर ल्याइहाल्छु नि ल नयाँ रुमालहरू। लु लु जानुहोस् त आगो, तल बारीमा गएर नि खाल्टो खन्नुहोस् ल, यो सिङ्गारे पाठालाई नि अब गाड्नुपर्छ ल। ओहो आगो सुन्नु न, मान्छे मर्दा मात्रै लामा मेमे चाहिन्छ ल, कुखुरा बाख्रा मर्दा त हामी आफैले नै ओ माने पेमे ओ माने पेमे भन्दा हुन्छ त। ल ल लु जाउँ जाउँ त, लु आगो जाउँ।
3: र म भन्दै थिएँ कि प्लास्टिक 20 औं शताब्दीको महानतम आविष्कार हो अनि महानतम वरदान हो। सानो झोलादेखि लिएर टेली

0: टेलिभिजन, फ्रिज, एयर कन्डिसनर, हेयर ड्रायर, ड्रेनेज सिस्टमदेखि पिउने पानीको पाइप, हाम्रो खाना खाने थालदेखि बटुका, ग्लास, खाता किताबको खोलदेखि पेन्सिलको बक्स, कलम, स्केल, हवाई जहाज र रकेटसम्ममा यो प्लास्टिकको प्रयोग गरिन्छ। प्लास्टिक बिना हाम्रो जिन्दगी चल्दैन आज। तर प्लास्टिकले नै गर्दा जुन प्रदूषण फैलिरहेछ, यही वरदान रूपी प्लास्टिक आज आएर हाम्रो निमित्त अभिशाप बनेको छ।
1: अरे आगु आगु, सुन्नु न, घाँसको बारीसित यता आउनु भयो तपाईँ। यस्तो गतिमा मतीमा तपाईँ चाहिँ ल तर यो भारी बाहिर बिसाएर आउनुहोस् न ल। लु लु लु हिँड्नुहोस् त
2: हिँड्नुहोस्
0: त। प्लास्टिक नै हाम्रो लागि अभिशाप बनेको छ, किनकि यो प्लास्टिक गार्बेजको रूपमा एउटा ठुलो समस्या हाम्रो विश्वको निम्ति बनेको छ। यो कुहुनलाई लगभग 100 वर्षको समय लाग्दछ। जमिनको उर्वरापन यही प्लास्टिकको कारण समाप्त भइरहेछ। यसलाई जलाउँदा पनि धर पाइँदैन, किनकि यसको धुवामा विषालु कार्बन मोनोअक्साइड ग्यास हुन्छ। सुन्नुभयो, कार्बन मोनोअक्साइड ग्यास, फलस्वरूप वायु प्रदूषण हुने गर्दछ। यसकारण प्लास्टिकको एक हदसम्म प्रयोग ठिक छ, तर प्लास्टिकका थाल, बटुको, ग्लास र पोलिथिन थैलीहरूको प्रयोग हामीले झट्ट भन्दा झट्ट बन्द गर्नुपर्छ।
3: तिन च्याप्ला फलाम, प्लास्टिक, खाता किताब, बोतल। आगो ओ आगो, म आइहालो है। तिन च्याप्लो तो भयो 24 किलो, प्लास्टिक तो पुरा जम्मा गर्नु भयो नि, दिनुस।
2: नहीं, नहीं, मो पैटिक दिन।
3: किनो? रेट को तो मो तपाईलाई मिलाइदिन्छु नि।
2: नहीं, मो पैटिक दिन।
3: अरे किनो दिन्न? दिन्न
2: दिन्न मो पैटिक दिन्न।
3: अरे किनो दिनुस?
2: दिन्न मो पैटिक
3: किनो
2: दिन्न।
4: ए सृजना, तेरो आगुलाई बोला त।
1: खै ऊ पराको झोडामा पो प्लास्टिक, टिन, च्याप्ला, बटुलै होला नि त हौ आगो त।
5: आगो आगो,
1: छिटो आउनुहोस् न बाबा।
4: भन्,
1: आगोले दोकान गर्न सक्लान् र?
4: हेरौँ न अब।
1: ठुलाहरू त के, केटाकेटीहरूले नै लुट्लान् आगोलाई त। यो दोकान त 2-3 दिन पनि चल्छ जस्तो लाग्दैन है बाबा।
6: मैले भनेकै हुँ, यस्तो लठुवाको लागि दोकान होइन, बरु पोल्ट्री खोलिदिएको नै बेस हुन्छ। तर तेरो बाबाले मेरो कुरा सुन्ने भए पो
4: होइन हौ। अहिलेको लागि यही दोकानमा नै अल्झी बसोस् न, यही बेलुकी फक 1-2 घन्टाको लागि त हो। दिनभरि त घाँस ओसार पसार गर्दा नै भ्याउने होइन यसले। अस्तिदेखि स्कुलहरू पनि त खोल्यो र केटाकेटीहरू पनि त योसित खेल्न आउने होइनन्। फुर्सद पाए कि टिन च्याप्लाहरू खोज्न गइहाल्छ। घरि घुँडा भत्काउँछ, घरि हात मर्काउँछ, घरि खुट्टामा काँटी रोपेर आउँछ। थाहा छ त हौ तिमीलाई आमा
2: चाहिँ।
4: ए यहाँ आइज, अबदेखि फुर्सद भयो कि यो दोकानमा तँ बस्नु, बुझिस्? झोडा, नाली र अर्काको घुरेन कुलेसोतिर यस्तो थोत्रे चिजबिज खोज्नु आजदेखि बन्द, बुझिस्? अँ यहाँ आइज, यहाँ हेर, यो बिस्कुटहरू 5 रुपियाँ प्याकेट गरेर बेच्नु, चिप्सहरू 10 रुपियाँ र यो मिठाईहरू सबै 1 रुपियाँ गोटाको दरले बेच्लास, बुझिस्? ए के बुझिस्? स्याबास, अँ त्यसरी बेच्लास, बुझिस्?
6: तपाईँको 1000 रुपियाँको लगानी चाहिँ अब डुब्यो बाउ चाहिँ।
1: म डुबाउनु दिन्न नि हौ आमा, म सिकाइहाल्छु नि आगोलाई। हगी आगो,
4: मैले नाफाको लागि गरेको होइन हौ आमा चाहिँ, मलाई त यसको साह्रै सुर्ता छ त हौ। ए यहाँ आइज। अरे त्यो बोरा चाहिँ किन घिसार्दैछस्? अरे उता लैजा, अच्छी उता लैजा त, ए उता लैजा भनेको।
6: टिन च्याप्ला प्लास्टिक खाँदेर ल्याएको होला नि त उसले।
4: आमा हेर,
1: अब फेरि कहाँ टाउकोमा बोक्नु भएको आगो? छि, उता उता राख्नु त, छि यस्तो बोक्नु हुन्न ल।
4: यहाँ आइज, यहाँ आइज, यहाँ राख्थ्यो खै, यहाँ राख, यो म डिलमुनि झारिदिँदैछु, बुझिस्?

0: अबदेखि यो टिन च्याप्ला प्लास्टिक खोजेर ल्याउँदैनस् है, अन्त छुँदैनस् पनि तैँले, भनिदिएको छु नि म। ए बुझिस भाइ?
1: ए सृजना, सौदा लिन जाउँ भने कि झोला नै पाइन। यही भान्सा कोठामै 4-5 प्लास्टिकको ठुलो झोला झुन्डाएर राखेकी थिए, छैन त, कहाँ छ?
2: खै मलाई त थाहा छैन है आमा। अपे आमा, मेरा इनरहरू त सबै पलङमा कसले थुपारिदिएको? हँ अपे, यिनीहरू त मैले सबै नयाँ प्लास्टिकको ठुलो ब्यागमा हालेर पो राखेकी थिएँ त। हँ होइन, को पस्यो मेरो रुममा?
1: ए सृजना, यहाँ दोकानमा आइज न छिटो।
2: किन किन, के भयो आमा?
1: ओहो, हाम्रो दोकान त लट्ठालिङ्गै पो छ त, हेर त, बिस्किट चिप्स सबै, अरे ट्रफीहरू पनि। खोज त खोइ, बिस्किट त यो भाँडामा रहेछ, तर खोल चाहिँ।
2: चिप्सहरू यो कागजको पोका पोकामा पो रहेछ त आमा, होइन प्याकेट चाहिँ खै, होइन के उधेको हो?
3: औ सृजना नानी, तिम्रो आगो खोइ।
4: ए नानी, बाबा घरमा हुनुहुन्छ?
2: बाबा अफिसबाट फिर्ने बेला भयो आसिङ, कति कामले आउनुभयो, बस्नुहोस् न।
3: होइन नानी,
2: आउनुहोस् न भित्र आसिङ।
4: बस्ने टाइम छैन नानी, बाबा कहाँ छ बडा?
1: हामी त हेर्नुहोस् न, छक्कै परिरहेछौँ। खोल बिनाका बिस्किट चिप्स र मिठाईहरू सबै कागजका पोका पोकामा छन्।
5: हेलो भाउजू, हेलो दाजु, कहाँ गयो? आगो छैन?
6: ए आइपुगे आइपुगे। अरे बिरमान भाइ, लौ आसिङ पनि पाल्नु भएछ। मणे भाइ, यो कुर्सीमा बसौँ न।
5: कुर्सी
6: बसौँ न,
4: गरौँ न बात।
6: ए सृजना, जा छोरी चिया बसाल त।
2: हुन्छ हुन्छ बाबा।
6: अँ लु, अब भन्नुहोस् कति कामले आइपुग्नु भयो?
4: खोइ भन्नु पनि मुख लाग्दैन, नभनौँ भने पनि उत्पातै भइसक्यो।
6: होइन भन्नुहोस् न, के भयो?
3: यो आगोले अलिअलि बदमास गर्यो अरे, त्यसैले आएको हामी।
6: आगो? को आगो?
5: अब सृजनाको आगो, अब मतलब तपाईँको भाइले, लोपचाङले।
6: मेरो भाइले?
5: अन्त
6: अरे के चाहिँ गर्यो त्यसले त्यस्तो बदमासी?
4: अरे त्यसले मेरो भान्साघरको छानामा ओढाएको पोलिथिन तिर्पल उतारेर त्यसले ल्याएको छ रे।
5: अरे मेरो त गोठै उधाङ्गो पारेर कालो पोलिथिनको तिर्पल पो छिकेछ साला।
3: अनि मेरो पनि कटेरको तिर्पल पनि उसले झिक्दै थियो अरे भने सुनेको थिएँ मैले।
6: अन्त तपाईँहरूले आफ्नै आँखाले देख्नु भएको हो र?
4: अरे रामलाल कि आमाले देखे कि अरे, अरे मेन्दोको छोरीले समेत देखेकी रहेछ त्यसले ल्याएको।
5: अरे दाजु, मेरो त नाति केटीले नै देखेको, अब कति गराउँदा पनि टेर पुच्छर लगाएनछ त्यसले।
6: ए सृजना, कहाँ छ तेरो आगो?
1: अघि त ऊ कटेरोमा कुनै के काट्दै थियो।
4: हे भगवान्, सत्यनाश गरेछ यसले, हेर पोलिथिनहरू जति सबै काटेर टुक्रै टुक्रा पारेछ यसले।
6: ए के गरेको तैँले यो? यहाँहरूको घरबाट पोलिथिन त्रिपालहरू उठाएर ल्याएको होस् तैँले। ए मलाई जवाब दे त, ए जवाब दे, जवाब दे त, जवाब दे।
2: बाबा बाबा प्लिज प्लिज बाबा, आगोलाई नहिर्काउनुहोस् न बाबा प्लिज।
6: ए सृजना, त बीच बचाउ नगर त सृजना। ए तैँले किन यस्तो बदमासी गरिस् हँ? यसको भरपाई चाहिँ तँ आफैले गर्लास् बुझिस्? तेरो बाख्रा कुखुरा बेचेर भए पनि यहाँहरूको सामानको दान तिर्लास् तैँले, बुझिस्? अहिले तिर्लास् अहिले।
2: बाबा बाबा, तपाईँ घर जानुहोस् त, जानुहोस् त बाबा, यताको कुरा म मिलाउँछु नि। आमा आमा, बाबालाई घर लैजानुहोस् न भनेको, छिटो लैजानुहोस् न घर बाबालाई।
1: ओ बाउ चाहिँ घरमा हिँड्नुहोस् न हौ।
6: नकराउ
1: ल, सृजना छँदैछ त, तपाईँ किन आफ्नो प्रेसर बढाउनुहुन्छ? हिँड्नुहोस् त हिँड्नुहोस्।
4: अम्बो,
5: यत्रो बडो खसी मलाई
2: अब तपाईँहरूको त्रिपालको सट्टामा हाम्रो आगोले डल्लो डल्लै खसी दिइहाल्नु भयो त, अब लैजानुहोस् न चुप्प लागेर।
4: अब त्यो जाबो 500 रुपियाँको तिर्पलको बदलीमा यत्रो खसी मेरो कसरी लानु हो?
5: त्यही त, मेरो त गोल्डमा छाएको प्लास्टिक त पुरानो च्यातिसकेको पो थियो सृजना नानी।
3: मेरो पनि प्लास्टिक फेर्ने बेला भएकै थियो नि।

0: तपाईहरुको सामानको धेर थोर भरपाई त भयो होला नि अन्त अब त होइन र हिजो अस्ति मात्रै पत्रहरू बेचेर दिनु भएको छ आगुले मलाई पैसा त्यो मसित छ त्यो पनि म भरे बेलुकी तपाईँहरूको घरमा आएर दिन्छु नि ल अब खै के गर्नु मेरो आगुको बुद्धि नै त यस्तै छ
1: सिर्जना तेरो आगोले त गाल पाण्डे रहेछौ घरका प्लास्टिकहरू झोलाहरू चिप्स र बिस्कुटका प्याकेटहरू त काट्यो काट्यो अर्काको घर गोठको छानामा चढेर यत्रो ठुलो ठुलो तिर्पल पनि ल्याएर काटेर टुक्रा टुक्रा पाण्डु चाहिँ किन परेको हो तेरो आगो त पक्ला भयो कि क्या हो तैँले सोधिस किन गरेको अरे
0: आज बिहानै आगोलाई तपाईँले कहाँ देख्नुभयो अरे आमा
1: त्यो सिँगारे पाठा गाडीको ठुमै झुक्रेर बसिरहेथ्यौ
0: हो त्यही सिँगारे पाठालाई आगोले हिजो राति सपनामा देख्नुभयो रे त्यो पाठा प्लास्टिकले गर्दा मरेको ठानेर नै प्लास्टिकलाई देखि नसकेका रहेछन् आमा यो प्लास्टिकलाई म मार्छु भन्दै कटेरोमा धिप्री बालेर प्लास्टिक काटेको काटेकै गर्दै हुनुहुन्थ्यो अघि मैले जबरजस्ती तानेर ल्याएर खाना खुवाएर भर्खर मात्र फकाइ फुसलाई गरेर सुताएको नि
1: त्यसो हो भने यो गाउँमा कसैले पनि प्लास्टिक नचलाए पनि भयो त यस्तो मान्छे फेरि भोलि गगनको बिहेमा जन्ती भएर जाने अरे
0: गगन त उसको इन्टु फ्रेन्ड हो नि त हो अन्त आमा किन जाँदैन जान्छ नि केही हुँदैन गाउँका केटाकेटी ठुला बडा सबै भइहाल्छ नि म सबैलाई सम्झाइराख्छु नि ल आमा
1: तेरो आगुले नयाँ लुगा सिलाउनै मान्दैन कुन लुगा लाएर
0: बाबाको नयाँ सुट
2: डाउडिन नाम डाउडिन
0: के अरे अपुइ यस्तो दामी सुट बुट उतारेर त्यही मैला ज्याकेट र त्यो फाटिसकेको यत्रो ह्वाङलाङ्गे हाफप्यान्ट नै लाएर जन्ती जाने रे आगु मलाई बेसी रिस नउठाउनुहोस् है भनिदिएको छु नि लु लु अब यो ड्रेसिङ ऐनामा हेर्नुहोस् त कस्तो ह्यान्डसम देख्नुहुन्छ मेरो आगु लाज लाग्यो नो नो टाइको नट नछुनुहोस् यो सर्ट कोटको बटन टाइ अन्त जुत्ताको लेस चाहिँ केही नछोइकन भरै घरभित्र पसेको चाहिँ म देख्न चाहन्छु नि आगो बुझ्नु भयो मेरो ह्यान्डसम आगो अरे किन केटी जस्तै लजाएको केटा मान्छे भएर त एकदम पर्सनालिटी सहित हात पछाडि होइन आगो यता अगाडि यसरी राख्नु हात ल आगो
3: उठ गल्ती त मेरै हो नि यो लठुवालाई रम बाँड्न लाए यसले आफै पिएछ यसको दाजुले चाहिँ चाल पायो भने मलाई मार्छ मार्छ मलाई
4: के घुसारेको छौ त्यो पुरै फुलिएको पो छ त्यो हेर त राम्ररी
3: हो त हो त है
4: यसको घुसेको खोल्न
3: होइन हेरौँ थाहा हुन अरे चुटो ग्लासहरू डल्ला डल्लै प्लास्टिक ग्लासको प्याकेटै प्याकेट ल प्लास्टिकका चमचका नयाँ प्याकेटहरू पनि पो छ
4: बेहुलीको गाउँमा चाहिँ खुट्टाइ खुवाउने रहेछ है हामीलाई ए यो माचेर रसेपछि के होला निम्बु खिलाइदिए हामीलाई छिटो
3: होइन ए केटाहरू यसलाई क्या यो जगको पानी नि यसको टाउकोमा हालिदिए त यसलाई लगेर त्यो परको चौतारीमा यसलाई सुता
4: एक्लै लानु सक्दिनँ अहिले धुलाइ खान्छ यहाँनिर ए लोप्साङ हिँड

0: छ अ तेरो घर कहाँ छ
1: टिडीके नौ
0: ए 501 यहाँ छ त एले एक दो थप्पड लगाउनु एला लकअप हालिहाल्छ त
1: उफ
0: मात्ने बेलामा माथिस माथिस अर्काको दोकानतिर बदमासी गर्नु घरिस अहिले हाल्दा छिटो
2: आगो आगो के भयो मेरो आगोलाई ल ल म आएँ नि ल लु लु एकछिन बस्नुहोस् न ल आगो सर यिनी मेरो आगो मतलब थाका हुन् भर्खरै मात्र चाल पाएर आएको सर मैले नरुनुहोस् त नरुनुहोस् त चुप लागेर बस्नुहोस् ल ल ल म तपाईँलाई घर लिएर जान्छु नि ल आगो ल
0: बहिनी उसको के नाम हो
2: सर लोपसाङ हो
0: उसले नि बहिनी दुनियाँ भरिको बदमास गरेको छ केस त मैले बनाउनै पर्छ एकजनाको हो र सातवटा दोकान मालिकहरूको कम्प्लेन छ उमाथि चिप्स बिस्किट पान मसला स्याम्पूका पाउचहरू तानेर छरपस्टै पारेको छ उसले मात्र यसरी जताभावी उपद्रो गर्नुहुन्छ र बहिनी तिमी आफै भन त
3: नमस्कार सुब्बा सर नमस्कार है
0: अरे गगन भाइ
3: हजुर नमस्कार
0: आफ्नो बिहेको मण्डप छोडेर बेहुलाको ड्रेसमा नै
3: अब के गर्नु त्यस्तै परिस्थिति आइपऱ्यो
0: तपाईँको बिहे भोजमा ड्युटीले गर्दा हाजिर हुन सकिनँ र भाउजूलाई पठाइदिएको थिएँ नि
3: हजुर हजुर सुब्बा सर केही बात छैन भाउजूलाई भेटेँ नि मैले
0: बधाई दिनलाई म स्वयं पनि भोलि तपाईँकोमा आउने नै थिएँ नि तपाईँ पत्रकार मान्छेहरूसित हामी पुलिस प्रशासनले राम्रै रिलेसन पनि त राख्नु पर्यो नि कि कसो भन्नुहोस्
3: तपाईँको विचार हो नि अब
0: भाइ तपाईँ यहाँ
3: सुब्बास सर अब के गर्नु ऊ मेरो साथीलाई तपाईँहरूले थुनेर राख्नु भएछ अब लोपसाङ ऊ मेरो जन्तीको मान्छे हो नि भन्नै पर्यो भने छ नि सुब्बा सर हि इज नट अ नर्मल म्यान हि इज मेन्टली रिटायर्डेड क्या अलिकति दिमागी उसको अलिक कम्ती छ क्या अब 45 वर्ष देख्नु हुँदैछ नि तर 8 वर्षको बुद्धि छ क्या
0: ओहो आइएम सरी सरी सरी आइएम रियली भेरी सरी ए 501 उसलाई हाजिरबाट झट्टै निकाल त के गर्नु तपाईँको मान्छेले अलिअलि बदमास गरिहालेछ हामी पुलिसले पनि कानुन व्यवस्थाको हिफाजत गर्न आफ्नो ड्युटी त गर्नै पर्यो नि
3: हजुर हजुर सुब्बा सर त्यसमा त मलाई भन्नु केही छैन नि अब जे होस् अब भइसकिहाल्यो एउटा अलिकति दिमागै कमजोर भएको व्यक्तिले अलिकति गल्ती गरिहाल्यो होला यसो मिलाउँसुलाउँ न ल
0: भइहाल्छ
3: धन्यवाद है एकदम सुब्बा सर अब भेट गरौँपछि है हामी भेटी भइहाल्छ है लप्सन लु लु अब लु हिँड लु सृजना बहिनी लु लैजाउँ ल अब
4: त्यसपछि सिरिसे गाउँका मानिसहरूले प्लास्टिकका झोला त्रिपाल ग्लास बटुको चम्मच आदिको बिहे बटुलसम्ममा प्रयोग गर्न बन्द गरे यति मात्र होइन प्लास्टिक प्याकेटमा आउने चिप्स बिस्किट पान मसला स्याम्पू आदि सबै गाउँका पसलहरूबाट हटे लोपसाङको अझै पनि प्लास्टिकका थोत्रा सामानहरू बटुलेर कटेरोमा लगी काट्ने सिलसिला टुटेको छैन उसको कलिलो अविकसित मस्तिष्कमा सिङ्गारे पाठोको मृत्युले प्लास्टिक प्रतिको क्षोभको प्रभाव अझै कति समयसम्म दिगो रहने थियो भविष्यले नै बताउला तर उसैको डरले भनौँ या करले भनौँ गाउँका बाख्राका खोर गाई गोठ र कटेराका छानुहरू अब खरले छाएका छन् बिस्किट चिप्स तथा अन्य प्याकेटका खाद्य सामग्रीहरूको आदत छुटेपछि गाउँले केटाकेटीहरूको स्वास्थ्यमा सुधार समेत आएको गाउँलेहरू बताउँछन् अब गाउँका बाटोघाटो कुलेसो घुरेन झोडा नाली कतै पनि प्लास्टिकका पदार्थका टुक्रा समेत देख्न पाइँदैन लोपसाङ र यस सिरिसे गाउँबारे एउटा सानो वृत्तचित्र बनाएर गगनले स्थानीय टिभी च्यानलबाट प्रसारित गरेको केही दिनपछि लोपसाङ र यो गाउँ खुबै चर्चित भयो कतिपय एनजिओ अनि सरकारी अधिकारीहरूले यो गाउँका धेरै परिभ्रमण गरिसके आज स्थानीय कम्युनिटी भवनमा एउटा ठुलो सभा सम्पन्न हुन लागिरहेछ र श्रोतावृन्द आउनुहोस् तपाईँ हामी पनि सो सभामा सामेल हौ यति मात्र होइन यो सिरिसे गाउँलाई हाम्रो राष्ट्रका एकमात्र प्लास्टिक गार्बेज फ्री आदर्श ग्राम

0: को रूपमा जिल्लापाल महोदयले सम्मानित गर्नु भइरहेछ। यसर्थ म जिल्लापाल महोदयलाई म यस मञ्चमा निम्ति आउँदछु।
1: आई एम प्राउड टु डिक्लेयर द्याट दिस सिरिसे भिलेज इज अनर्ड एज ओन्ली द प्लास्टिक गार्बेज फ्री द आइडियल भिलेज अफ इन्डिया।
0: जिल्लापाल महोदयको घोषणापछि यहाँ तीनवटा एनजिओ का क्रमैले त्रिवेणी एनजिओ, ग्रीन हिल्स एनजिओ अनि सुवर्ण सरिता एनजिओले सहर्ष, सगर्व अनि सर्वसम्मतिद्वारा श्रीमान लोपसाङ वाइबा तामाङ उर्फ आगुलाई संयुक्त रूपले आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरिरहेका छन्। श्रीमान लोपसाङ वाइबा तामाङलाई यस मञ्चमा आइदिनु हुन निवेदन गर्दछु।
2: मञ्चमा जानु पर्छ ल, मेरो हात समात्नु हुँदैन ल ल ल ल लु लु लु मेरो हात समात्नुहोस् न त ल ल ल ल मलाई किन चाहिँ धकिल्नु भएको लु, यहाँ पनि मैले नै दोहोऱ्याउनु लु लु लु ठीक छ लु लु आउनुहोस् त लु आउनुहोस्
0: मिस्टर लोपसाङ वाइबा तामाङ, प्लिज गिभ हिम अ बिग ह्यान्ड। अब उहाँलाई जिल्लापाल महोदयले सल ओढाएर सम्मानित गर्नु हुँदैछ। जिल्लापाल महोदयको पश्चात तीनवटै एनजिओ का अधिकारी महोदय महोदयाहरू श्रीमान लोपसाङ वाइबा तामाङलाई फुलका बुकेहरूद्वारा सम्मान जनाउनु हुनेछन्। अब श्रीमान लोपसाङज्यूलाई आफ्नो दुई शब्द यहाँ राखिदिने अनुरोध गर्दछु। लोपसाङज्यू,
2: आगो आगो के भयो अपे, हन किन छटपटिनु भएको? आउनुहोस् न, ऊ त्यहाँ माइक भएको ठाउँमा जानुपर्छ ल अपे। अरे यी फुलका बुकीहरू फाल्नु हुँदैन हौ, अरे अरे के सफाको यो फुल ऱ्याप गरिएको प्लास्टिकलाई नटोक्नुहोस् न हौ, यसरी आगो यसरी टोक्नु हुँदैन हौ प्लास्टिकलाई। मलाई थाहा छ प्लास्टिक तपाईँको दुश्मन हो भनेर, हो आगो यो माइकमा गएर नि सबैलाई नमस्ते भनेर भन्नुहोस् ल जोडले, ल आगो

0: अब सुन्नुहोस् समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रबाट। राष्ट्रपति द्रौपदी मुर्मू भोलिदेखि मोल्दोभा, उत्तर मेसिडोनिया र रोमानियाको राजकीय भ्रमणमा जानुहुनेछ। यो भ्रमण 25 जुलाईसम्म चल्नेछ। स्काईरूट एरोस्पेसले आज भारतको पहिलो पल्ट निजी रूपमा विकसित प्रक्षेपण यान विक्रम 1 पहिलो कक्षीय प्रक्षेपण गर्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोशियल मीडिया पोस्टमा यो मिशनलाई भारतको अन्तरिक्ष यात्रामा नयाँ ऐतिहासिक अध्याय भएको बताउनु भएको छ। सोमबारदेखि शुरू हुने संसदको मनसून सत्र अघि सरकारले भोलि सर्वदलीय बैठक बोलाएको छ। बैठकमा सरकारले संसदका दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनीतिक दलहरूलाई सहयोगको लागि अपील गर्नेछ। केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फर्नान्डिसले आज पुणेमा 3 प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाहरूको संयुक्त रूपमा शिलान्यास गर्नेछन्। यी परियोजनाहरूको लागत 16,700 करोड़ रुपियाँ भन्दा बढ़ी हुनेछ। मध्यप्रदेशको उच्च शिक्षा विभागले राज्यका कलेज र विश्वविद्यालयहरूमा गुणस्तर र पारदर्शिता सुधार गर्न राज्य मूल्याङ्कन र मान्यता कक्ष स्थापना गरेको छ। यो कक्ष राष्ट्रिय मूल्याङ्कन र मान्यता परिषदको मोडलमा आधारित छ। आज विश्वभरि नेशनल मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यो दिन दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको मानवता, शान्ति र सम्मानताको लागि उनको योगदानलाई सम्झन उनको जन्मदिनमा मनाइन्छ। गोवाका मुख्यमन्त्री डाक्टर प्रमोद सावन्तले प्रधानमन्त्री ई ड्राइभ योजना अन्तर्गत राज्यमा 70 नयाँ विद्युत सवारी साधन चार्जिङ स्टेशनहरू स्थापना गरिने बताउनु भएको छ।

अर्थपूर्ण जीवन विलासितामाथि निर्माण हुँदैन, यो इमानदारी, अनुशासन, कृतज्ञता र स्थिरतामाथि निर्माण हुन्छ। सफलतामा सदा नम्र रहनुहोस्, चुनौतीहरूमा धैर्य राख्नुहोस् र कडा परिश्रमको मूल्यमा विश्वास गर्न कहिल्यै नछोड्नुहोस्। प्रत्येक सूर्योदयले हामीलाई सम्झाउँछ कि जीवनले हामीलाई हिज भन्दा राम्रो गर्ने अर्को मौका दिइरहेको छ। आजको दिन सुन्दर, शान्त अनि सफल रहोस् भनी कामना राख्दछौँ। सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगा हर्चमा। समय बिहानको 10:03 भइसकेको छ। अबको क्रममा प्रस्तुत छ रमाइलो कार्यक्रम हेलो खरसाङ, जसमा सङ्गीत अनि जानकारी साथसाथै तथ्यहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

श्रोता, हरेक दिन विशेष छ। आजको दिन जुलाई 18, यस दिनलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस भनी मनाइने गरिन्छ। संयुक्त राष्ट्र संघद्वारा आधिकारिक रूपमा मान्यता प्राप्त यो दिन व्यक्ति, समुदाय र संस्थाहरूलाई नेल्सन मण्डेलाको सार्वजनिक सेवाको सम्मानमा सामुदायिक सेवा प्रति समर्पित गर्न प्रोत्साहित गर्ने विश्वव्यापी आह्वानको रूपमा पनि देखिन्छ। यस दिवसले नेल्सन मण्डेलाको जीवनलाई परिभाषित गर्ने मुख्य मूल्यहरू शान्ति, सामाजिक न्याय, मेलमिलाप र मौलिक मानवाधिकारलाई प्रवर्धन गर्ने प्रयास गर्दछ। सार्वजनिक कार्यहरूको निम्ति साथै रङ्गभेद विरोधको उहाँको कार्यलाई यस दिनले चिन्हित गरेको छ। स्वयं सेवा र संसारलाई राम्रो ठाउँ बनाउने जिम्मेवारी लिएर उनको स्मृतिलाई सम्मान गर्दछ आजको दिनले।

स्वतः सावनको महिना सुरु भइसकेको छ। वर्षा ऋतु चरममा छ। यस मौसममा पेट सम्बन्धी संक्रमण, रुघाखोकी, डेङ्गु, मलेरिया, ज्वरो जस्ता सामान्य रोगहरूबाट जोगिन केही सावधानी अपनाउन आवश्यक छ। पानी सधैँ उमालेर वा फिल्टर गरेर सुरक्षित स्रोतबाट मात्र पिउनुहोस्। सकेसम्म ताजा र घरमै पकाएको खाना खानुहोस्। फलफुल र तरकारी राम्ररी धोएर मात्र प्रयोग गर्नुहोस्। त्यसै गरी घर वरिपरि पानी जम्मा हुन नदिनुहोस्, किनकि जमेको पानीमा लामखुट्टे सजिलै बढ्छ अनि लामखुट्टेले बिमारीहरू धेरै फलाउने गर्छ, जस्तै डेङ्गु अनि मलेरियाहरू। खाना खान अघि र बाहिरबाट आएपछि सदैव हात राम्ररी धुनुहोस्। भिजेको लुगा सकेसम्म छिटो फेर्नुहोस् अनि सधैँ आफूलाई सुक्खा राख्ने प्रयास गर्नुहोस् र चिसोबाट बचाउनुहोस्। पानी परेको बेला चिप्लिने सम्भावना हुन्छ र यसैले सुरक्षित जुत्ता लगाउने गर्नुहोस्। बाहिर निस्कदा छाता वा रेनकोट छातमा सदैव राख्नुहोस्। घर फर्किएपछि दिनभरि भिजेको जुत्तामा सकेसम्म छिटो फेर्नुहोस्, किनकि त्यसमा ब्याक्टेरिया रहेको हुन्छ। ताजा र सफा खाना खानुहोस्। घर वरिपरि जमा भएको पानीहरू हटाउने गर्नुहोस् अनि बिमारीबाट आफू अनि आफ्ना प्रियजनलाई जोगाउनुहोस्।

हरेक दिन लाखौंको संख्यामा हामी सडक यात्रा गर्ने गर्छौँ, चाहे कामको लागि होस्, स्कुल वा शिक्षा अर्जनको निम्ति होस्। आधुनिक यातायातको सुविधासँगै एउटा गम्भीर जिम्मेवारी हो सडकमा सुरक्षित रहनु। श्रोता, ट्राफिक सुरक्षाको महत्वलाई बुझ्दै केही नियम अनि थोरै सोझबुझको पालन गर्यौँ भने हामी सुरक्षित रहन सक्छौँ, अरूलाई पनि सुरक्षित राख्न सक्छौँ। विचलित ड्राइभिङ अथवा डिस्ट्र्याक्टेड ड्राइभिङ, यो एक प्रमुख कारण हो जसले दुर्घटनालाई निम्त्याउँछ। मोबाइलमा बात वा मेसेज गर्दै सवारी साधन कहिले पनि नकुदाऊ। पैदल यात्रा गर्दा सधैँ ट्राफिक सङ्केतको पालन गरौँ। क्रसवक वा जेब्रा क्रसिङमा मात्र बाटो पार गरौँ। साइकल बाइक सवारी गर्दा सदैव हेलमेटको प्रयोग गर्नुहोस्, दुवै चालक अनि पछाडि बसेको सवारीले पनि। यस अतिरिक्त सधैँ वाहन चालकले सिट बेल्ट लगाउनुहोस्, अगाडि बसेको यात्रुले पनि सिट बेल्ट लगाउन अनिवार्य छ। गति सीमा अथवा स्पिड लिमिटको पालन गर्नुहोस्। कम प्रकाश भएको बेला हेडलाइटको प्रयोग गर्नुहोस्। थकित वा मदमदिराको प्रभावमा परेको बेला वाहन नचलाउनुहोस्। ट्राफिक सुरक्षा सबैको दायित्व हो, अन्य सडक प्रयोगकर्ताहरूप्रति विनम्र रहनुहोस्। सुरक्षित सडक, सुरक्षित जीवन।

सुनी रहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको प्रस्तुति हेलो खरसाङ. आजको अङ्क यही अन्तिम गीतको साथ अन्त गरिरहेछु. फेरि अर्को अङ्कमा भेट हुने बाचाको साथ म शोभना. अधिवेशनको बाँकीको कार्यक्रमको आनन्द लिँदै गर्नुहोस् पासङको साथमा.

नमस्ते, आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। समय 10:30 भइरहेछ। हामी बोलिरहेछौँ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्युजन एयर एपमा। अब यो प्रसारण यात्रामा श्रोताहरूको साथमा रहनेछु म पासङ्गलकी। आउनुहोस् अब अघि बढाउँ यो प्रसारण यात्रा आधुनिक गीतको कार्यक्रमबाट। प्रथम सुन्नुहोस् थुप्देन भुटियाको आवाजमा यो गीत।

अहिले सुन्नुभयो प्रज्ञाश्री विश्वकर्माको आवाजमा आधुनिक गीत। आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनमा अहिले सुन्दै हुनुहुन्छ आधुनिक गीत विविध कलाकारहरूको आवाजमा। अघिल्लो चरणमा गुन्जने आवाज छ हिरेन दर्नालको।

अजम्बरी गीतहरू यो विशेष कार्यक्रम हजुरहरू समक्ष ल्याइरहेछौँ। समयको प्रवाहसँगै वर्षौँ बिते पनि आफ्नो लोकप्रियता, मिठास र भावनात्मक गहिराईलाई कायम राख्न सफल कालजयी गीतहरूको सङ्गालो लिएर हामी उपस्थित भएका छौँ। यी गीतहरू केवल मनोरञ्जनका माध्यम मात्र होइन, हाम्रा सम्झना, संस्कृति र जीवनका विभिन्न अनुभूतिका अमूल्य दस्तावेज पनि हुन्। आउनुहोस्, विगतका सुनौला पलहरू पुनः सम्झँदै, मनमनै गुनाउँदै रमाऊ अजम्बरी गीतहरूको यात्रामा। अब प्रस्तुत गर्दैछौ नेपाली संगीत आकाशका चर्चित गायक कुमार सुब्बाले गाएका गीतहरू। कुमार सुब्बाको गायन शैलीमा मिठास, भावुकता र जीवनका अनुभूतिहरूको सुन्दर संयोजन पाइन्छ। उहाँका गीतहरूले प्रेम, बिछोड, आशा र जीवनका विविध रङहरूलाई श्रोताको मनसम्म पुर्याउने काम गरेका छन्। आउनुहोस्, उहाँको सुमधुर स्वरमा सजिएको यस गीतको आनन्द लिऊ। गीतको बोल छ सारङ्गीको तारले। हजुर, संगीत कर्मयुञ्जनको, शब्द रचना छ मनबहादुर मुखियाको। त सुन्नुहोस् यो गीत तपाईँको लागि।

अघिल्लो गीत स्वीकार्नुहोस्। कति बुझाउँ यो दुनियाँलाई, कति बिझाउँ यो आँखालाई। यो शब्द हो गोपाल योञ्जनको, सङ्गीत छ कर्म योञ्जनको।

आकाशवाणी खरसाङबाट अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अजम्बरी गीतहरू, जसमा सुन्दै हुनुहुन्छ एकै कलाकार कुमार सुब्बाद्वारा गाइएका गीतहरू। र अब बज्ने गीत छ सम्हाल पछ्यौरी त्यो लत्रिसके भुइँमा, यो शब्द हो ईश्वर वल्लभको, संगीत छ कर्मयञ्जनको।

यस गीतको अन्त साथै आजलाई अजम्बरी गीत कार्यक्रम यहीँ पुरा गरिन्छ। आज श्रोताहरूले सुन्नुभयो एकै कलाकार कुमार सुब्बाद्वारा गाइएका गीतहरू।

एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 101.2 मेगाहर्ज, साथै न्यूजन एयर एपमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। हाम्रो अघिल्लो प्रस्तुति रहनेछ अमित शाहको आवाजमा हिन्दी गीत।

तपाईको अनुरोध कार्यक्रमबाट म पासङ लक्कीको हार्दिक स्वागत तथा न्यानो अभिवादन। यस कार्यक्रमको प्रथम कोसेली स्वीकार्नुहोस् फिल्म जिन्दगी नामिलेगी दोबाराबाट डोमियन सेरोजो, क्लिन्टन सेरोजो र लोई मेन्डोन्साको आवाजमा अनुरोध पठाउनु भएको छ। अररिया रजोखर बजारबाट शरीफ आर्जु, मोसिन आर्जु, सरफराज खान, दिलवर हुसेन दिलकस, जुवेद खातुन, अविदा खातुन र रेना प्रवीण। अप्पर सिरोबारी गिद्धे पहाडबाट सुषमा सिंह, एसएम दर्नाल, संयम दर्नाल, पुष्प छेत्री अनि साथीहरू। रेग्मी छत्तिसगढबाट दिनेश वर्मा र करुणा वर्मा। महादेव घाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथलेश ठाकुर, तारनी ठाकुर, सुरज ठाकुर, ज्योति ठाकुर, रियान्स ठाकुर र गुडिया ठाकुर।

एक्सिडेन्ट रिप्ले यस फिल्मबाट अब सुन्नुहोस् श्रेया घोषालको आवाजमा अनुरोध पठाउनु भएको छ वार्ड नम्बर 12 रामपुरबाट शबना प्रवीण साइना प्रवीण तमन्ना बेगम रकिब आलम कमरान आलम फरहान आलम खुशबू रिम्मी इमराही र इब्रार आलम बम बस्ती कालिम्पोङबाट पूनम पाखरिन सुदेश दावा भोटिया दावालमु शेर्पा इन्दिरा जिना भुटिया किरण पाखरिन सालबारी सिलगढीबाट सीता शर्मा रजनी गुरुङ अन्जु राई रश्मि राई सुनिता राई र प्रतिमा छेत्री डुमाराम खरसाङबाट सञ्जय थापा नमिता सानन्द कुमार प्रधान सुमन समर समृद्धि मौसम दिव्य दश कुञ्जिनी र विनिता सेब्जे सिटोङबाट महावीर राई चन्द्रकला राई हेमचन्द्र शकुन महेश र सोमिमा सेलेम्बुङ राम दलगाउँबाट पुष्प तामाङ प्रीतम कमला धीरेन सरिता र बिबी मल्ल सोलेम्बुङ मुन्सीगाउँबाट बबिता निलु कपिल पारस एसएम बङ्देल चन्द्रमाया पुनम र सुखराज

आकाशवाणी खरसाङबाट अहिले तपाईँले सुन्दै हुनुहुन्छ फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा र तपाईँको साथमा छु म पासङ लकी। अघिल्लो गीत स्वीकार्नुहोस्। फिल्म वो लम्हेबाट ग्लिन जोनको आवाजमा अनुरोध पठाउनु भएको छ खरसाङ बजारबाट पेमा यल्मो, छिरिङ लकी, सिनोला राई, रीता प्रधान अनि छिरिङ यल्मो। पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, नन्दकिशोर गुप्त। नागरी फार्म मिरिकबाट शान्ता तामाङ, चित्रे बस्ती खरसाङबाट साहिल देवाङ, गुडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी र सुनिता देवी। गोला बजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पंकज, प्रमोद, रोहित र मोहित। भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरुङ, प्रवीण गुरुङ, आयसा, अर्पिता र प्रज्ञान। त सुन्नुहोस् यहाँहरूको अनुरोधमा यो गीत।

अञ्जना अञ्जानी यस फिल्मबाट अब सुन्नुहोस् निखिल डिसुजा र मोनाली ठाकुरको आवाजमा शब्द समिलेश मिश्राको संगीत विशाल शेखरको यस गीतको लागि अनुरोध पठाउनु भएको छ भानुटोल खरसाङबाट राधिका रीना सुरभि अर्जुन सविना बुधु उमा महेश दिनेश किनारा पुनम तथा मनोज शर्मा दुविया नेवादा गाजीपुरबाट प्रतीक राई श्रीमती रोशनी राई प्राञ्जल राई सिटोङ दुई अप्पर मामरिङबाट सारिका शेर्पा याङजी शेर्पा लाकिपा शेर्पा तृष्णा मुखिया सलिमा राई र राधा शेर्पा आदर्श रेडियो श्रोता संघ कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी बिमला रानी सेन्चुरी शिल्पी रानी शाह प्रिया कुमारी र विजय डाकिया काठमाडौँ नेपालबाट सरोज दत्ता चन्द्र दत्ता अनिश आशिष तरुण अनि विदिता त सुन्नुहोस् यहाँको अनुरोधमा अन्जाना अन्जानी यस फिल्मको गीत

हवस् त श्रोता, अब आजलाई पूरा हुन्छ। तपाईँ सबै श्रोताद्वारा अनुरोध फिल्म संगीतको कार्यक्रम तपाईँको अनुरोधमा। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो टुङ्गो हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, खुला खरसाङ, दार्जिलिङ।

नमस्कार, आकाशवाणीको दिउँसो 1 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू भोलिदेखि मोल्दोवा, उत्तर मेसेडोनिया र रोमानियाको राजकीय भ्रमणमा जानुहुनेछ। राष्ट्रपति मुर्मूको यो भ्रमण 25 जुलाईसम्म चल्नेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सर गारफिल्ड सोवर्सको निधनमा शोक व्यक्त गर्नुभएको छ। उहाँले शोक सन्तप्त परिवार र विश्वभरमा क्रिकेट जगतका उहाँको प्रशंसकहरूप्रति आफ्नो संवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडिया पोस्टमा अर्बिटल रकेट विक्रम 1 मिसनलाई भारतको अन्तरिक्ष यात्राको नयाँ ऐतिहासिक अध्याय बताउनु भएको छ। उहाँले भन्नुभयो कि 4 चरणहरूको यो रकेट त्वरित र मागको अनुसार प्रक्षेपण सेवाहरू प्रदान गर्नका लागि डिजाइन गरिएको छ। सरकारले सोमबारदेखि संसदको मनसुन अधिवेशन अघि भोलि सर्वदलीय बैठक बोलाएको छ। बैठकमा सरकारले सबै राजनीतिक दललाई संसदका दुवै सदनको सुचारू सञ्चालनका लागि सहयोग गर्न अपिल गर्नेछ। आज नयाँ दिल्लीमा फोर्सेस फर्स्ट कन्क्लेभमा बोल्नुहुँदै श्री राजनाथ सिंहले भन्नुभयो, भारतले आफ्नो सीमामा आतंकीहरूमाथि आक्रमण मात्र गर्दैन, आवश्यक परेमा घुसपेठ गरी मानेछ। समाजसेवी सोनम वाङचुकलाई आवश्यक उपचारको लागि सफदरजंग अस्पताल लगिएको छ। दिल्लीका पुलिस डेप्युटी कमिश्नर सचिन शर्माले दिल्ली उच्च अदालतको आदेशपछि वाङचुकलाई अस्पताल लगिएको बताएका छन्। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले आज पुणेमा 3 प्रमुख राष्ट्रिय राजमार्ग परियोजनाहरूको संयुक्त रूपले शिलान्यास गर्नुहुनेछ। नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस आज विश्वभरमा मनाइँदैछ। यो दिन दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको जयन्तीमा मानवता, शान्ति र समानताको लागि उहाँको योगदानलाई स्मरणका लागि मनाइने गरिन्छ। मध्यप्रदेशको रीवा जिल्लामा पुलिसले मादक पदार्थ तस्करीको विरुद्ध कारवाही गर्दै लगभग 2030 किलोग्राम गाँजा जफ्त गरेको छ। पीवी सिन्धुले टोकियोमा जारी जापान ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्सको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। आकाशवाणीबाट दिउँसो 1 बजेको मुख्य समाचार पूरा भयो।

यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। समय दिउँसोको 2:30 भयो। अब आउनुहोस् सुनौ लोक अनि आधुनिक गीत।

0: अहिले सुन्नुभयो लोकनी आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। भारतको पहिलो निजी रूपमा विकसित रकेट विक्रम एकले पृथ्वीको सतहबाट 450 किलोमिटर माथिको कक्षमा पेलोड सफलतापूर्वक स्थापित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विक्रम एकको सफल प्रक्षेपणमा स्काइरूट एरोस्पेस टिमलाई फोन मार्फत बधाई दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आतंकवाद विरुद्धको कडा नीतिमा भारत दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनु भएको छ। मौसम विभागले उपहिमालय पश्चिम बङ्गाल र सिक्किमका पृथक क्षेत्रहरूमा भोलिसम्म

0: द्वीपका लागि भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अनि पीवी सिन्धु टोकियोमा जारी जापान ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाइनलमा प्रवेश गरेकी छन्। अब समाचार विस्तारमा। भारतको पहिलो निजी रूपमा विकसित रकेट विक्रम एकले आफ्नो पहिलो अभियानको एक भागको रूपमा पृथ्वीको सतहबाट 450 किलोमिटर माथिको कक्षमा पेलोड सफलतापूर्वक स्थापित गरेको छ। यो प्रक्षेपण आज दिउँसो 12:05 आन्ध्र प्रदेशको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको थियो। यससँगै भारतले निजी क्षेत्रको कम्पनी स्काइरूट एरोस्पेस मार्फत अन्तरिक्षमा पेलोडहरू राख्ने क्षमता प्रदर्शन गरेको छ। भारत यो उपलब्धि हासिल गर्ने विश्वको तेस्रो देश बनेको छ। विक्रम एक भारतको पहिलो निजी रूपमा विकसित कक्षीय प्रक्षेपण यान हो। यो हैदराबाद स्थित एरोस्पेस स्टार्टअप स्काइरूट एरोस्पेसद्वारा डिजाइन र निर्माण गरिएको हो। आगमन अभियान अन्तर्गत विकसित यो रकेटले साना उपग्रहहरूको लागि कम लागतमा प्रक्षेपण सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ। भारतीय अन्तरिक्ष कार्यक्रमका जनक डाक्टर विक्रम साराभाईको नाममा राखिएको विक्रम एकमा 3 ठोस प्रणोदक चरणहरू र तरल इन्धनयुक्त रमन इन्जिन रहेको छ। यो अन्तरिक्षको सबैभन्दा तल्लो कक्षमा पेलोड स्थापित गर्न सक्षम छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो निजी रूपमा विकसित कक्षीय प्रक्षेपण यान विक्रम एकको सफल प्रक्षेपणमा स्काइरूट एरोस्पेस टिमलाई फोनमा बधाई दिनुभएको छ। प्रधानमन्त्रीले यो ऐतिहासिक उपलब्धिले देशका युवाहरूलाई अगाडि बढ्न र नवप्रवर्तनमा योगदान पुर्याउन प्रेरित गर्ने बताउनुभयो। श्री मोदीले स्काइरूट टिममा प्राय युवा पेसावरहरू समावेश भएकोमा खुसी पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विक्रम एक टिमलाई भेट्न आमन्त्रित पनि गर्नुभयो। विज्ञान तथा प्रौद्योगिकी मन्त्री जितेन्द्र सिंहले पनि यस उपलब्धिको लागि स्काइरूट टिमलाई बधाई दिनुभयो। सामाजिक सञ्जालमा पोस्टमा श्री सिंहले यो मिशन भारतमा अन्तरिक्ष अन्वेषणको क्षेत्रमा निजी कम्पनीहरूको लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि मोल्डोभा, उत्तर मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। यो भ्रमण 25 जुलाईसम्म जारी रहनेछ। विदेश मन्त्रालयले यो भारतीय राष्ट्रपतिद्वारा मोल्डोभा र उत्तर मेसेडोनियाको पहिलो द्विपक्षीय भ्रमण हुने बताएको छ। यसैबीच यो 3 दशकभन्दा बढी समयपछि भारतीय राष्ट्रपतिद्वारा रोमानियाको पहिलो राजकीय भ्रमण हो। वर्ष 1994 भारतीय राष्ट्रपतिले रोमानियाको भ्रमण गरेका थिए। रक्षा मन्त्री राजनाथ सिंहले आतंकवाद विरुद्धको भारतको कडा नीति केवल एक बयान मात्र नभएर भारत यस अडानमा दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित फोर्सेस फर्स्ट कन्क्लेभमा बोल्नुहुँदै श्री सिंहले भन्नुभयो, भारतले आफ्नो सिमानामा आतंकवादीहरूलाई प्रहार गर्ने मात्र होइन, आवश्यक परेमा तिनीहरूको लुक्ने ठाउँहरूमा पनि प्रवेश गर्नेछ। उहाँले भन्नुभयो, अपरेसन सिन्दुरको समयमा विश्वले यो नीति देखेको छ, जुन प्राविधिक युद्धको उल्लेखनीय उदाहरणको रूपमा काम गरेको छ। श्री सिंहले यस अपरेसनको क्रममा आकाशतीर, आकाश मिसाइल प्रणाली अनि ब्रह्मोस सहित धेरै अत्याधुनिक रक्षा प्रणालीहरू प्रयोग गरिएको थियो। श्री सिंहले भन्नुभयो कि विगत 12 वर्षमा नरेन्द्र मोदी सरकारले भारतको रक्षा उपकरणलाई बलियो बनाउनुलाई आफ्नो सर्वोच्च प्राथमिकता बनाएको छ। उहाँले भन्नुभयो, सरकारले राष्ट्रको रक्षा आवश्यकताहरू पूरा गर्न आयातमा निर्भरता कम गर्ने संकल्प गरेको छ।
1: नई डिफेंस एक्विजिशन प्रोसीजर के माध्यम से बाई इंडियन आईडीडीएम जैसी व्यवस्था को भी प्राथमिकता दी गई। सेनाओं के आधुनिकरण के लिए निर्धारित बजट का 75% भाग भारतीय उद्योगों से खरीद के लिए सुरक्षित किया गया। इस साल हम नया डिफेंस एक्विजिशन प्रोसीजर लेकर आ रहे हैं, जिसके कारण देश में डिफेंस प्रोडक्शन को एक नई रफ्तार मिलेगी और एक नई ताकत भी मिलेगी।
0: संसदको सोमबारदेखि सुरु हुने मनसुन सत्र अघि सरकारले भोलि सर्वदलीय बैठक बोलाएको छ। बैठकमा सरकारले संसदका दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनैतिक दलहरूलाई सहयोगको अपील गर्नेछ। संसदको मनसुन सत्र सोमबारदेखि सुरु भएर 13 अगस्तसम्म जारी रहनेछ। यस अवधिमा धेरै महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित हुने सम्भावना छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewsgorchiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रेल मन्त्री अश्विनी वैष्णव र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज नयाँ रामनगर देहरादून एक्सप्रेस रेललाई भर्चुअल रूपमा हरियो झण्डा देखाएर प्रस्थान गरे। यो नयाँ रेल सेवाको सुरुवातले उत्तराखण्ड र उत्तर प्रदेश बीचको रेल सम्पर्कलाई

0: बलियो बनाउनेछ। यो रेलले जिम कर्बेट राष्ट्रिय उद्यानमा भ्रमण गर्ने पर्यटक र वन्यजन्तु उत्साहीहरूका साथै रामनगर नजिकै अवस्थित मन्दिरको भ्रमण गर्ने तीर्थयात्रीहरूलाई फाइदा पुर्याउनेछ। भिडियो कन्फरेन्सिङ मार्फत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रेल मन्त्री अश्विनी वैष्णवले यो रेल सप्ताहमा दुई दिन सञ्चालन हुने र उत्तराखण्डको कुमाऊँ र गढवाल क्षेत्रहरूबीच राम्रो रेल सम्पर्क प्रदान गर्ने बताउनुभयो। उहाँले ऋषिकेश कर्णप्रयाग रेल परियोजनाको काम द्रुत गतिमा अगाडि बढिरहेको पनि उल्लेख गर्नुभयो।
1: Kumayu and Garhwal are two very strong poles in Uttarakhand. The train connecting these two pillars will connect Kumayu and Garhwal. It will be a new bridge between Kumayu and Garhwal. Efforts have been made continuously for this and the result is that the train is now running twice a week. It is very good thing. People from Kumayu will be able to go to Garhwal easily, reach Dehradun and do all kinds of work in the capital.
2: Kumayu ke log aram se Garhwal ja payenge, Dehradun capital tak ja payenge.
0: सामाजिक कार्यकर्ता सोनम वाङचुकलाई आवश्यक चिकित्साको लागि सरकारी अस्पताल लगिएको छ। दिल्लीका पुलिस उपायुक्त सचिन शर्माले भन्नुभयो, दिल्ली उच्च न्यायालयको आदेशपछि श्री वाङचुकलाई अस्पताल सारिएको थियो। न्यायालयले विज्ञहरूसँग परामर्श गरेपछि श्री वाङचुकको नाजुक स्वास्थ्य अवस्थालाई विचार गरेपछि यो आदेश जारी गरेको। श्री वाङचुक विगत केही दिनदेखि जन्तर मन्तरमा भोक हडतालमा थिए। यसैबीच सफदरजङ अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर चारु बाम्बाले सोनम वाङचुक निरन्तर चिकित्सकीय निगरानीमा रहेको र उहाँको उपचार जारी रहेको बताउनुभयो। आज विश्वभरि नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यो दिन दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको मानवता, शान्ति र समानतामा उहाँको योगदानको लागि श्री मण्डेलाको जन्म जयन्तीमा मनाइन्छ। यस वर्षको विषयवस्तु ये अभी भी हमारे हातों में है हो, जसले गरिबी र असमानता उन्मूलनमा सार्वजनिक सहभागितालाई जोड दिन्छ। संयुक्त राष्ट्रसङ्घले 2015 कैदीहरूको अधिकार र जेल कर्मचारीको योगदानलाई पनि समावेश गर्न यस दिनको दायरा विस्तार गरेको छ। उपराष्ट्रपति सीबी राधाकृष्णनले सर गार्फिल्ड सोबर्सको निधनमा शोक व्यक्त गर्नुभएको छ। उहाँले शोक सन्तप्त परिवार अनि विश्वभरि क्रिकेट जगतका उहाँका प्रशंसकहरूप्रति आफ्नो संवेदना व्यक्त गर्नुभएको छ। पीवी सिन्धु टोकियोमा जारी जापान ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाइनलमा प्रवेश गरेकी छिन्। सेमिफाइनलमा पीवी सिन्धुले पहिलो सेट चीनकी विश्व नम्बर 4 चेन युफीलाई 21-19 पराजित गरिन्। चेन युफीले दोस्रो सेटको क्रममा चोटको कारण खेलबाट सन्यास लिने निर्णय गरिन्। जापान ओपनको फाइनलमा पुगेर पीवी सिन्धु विश्व नम्बर 9 बन्न सफल भएकी छिन्। 31 वर्षीय सिन्धु यस वर्षको सुरुमा विश्वव्यापी रूपमा 18 स्थानमा थिइन्। मौसम विभागले उपहिमालय पश्चिम बङ्गाल र सिक्किमका पृथक क्षेत्रहरूमा भोलिसम्मको लागि भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, छत्तिसगढ र उत्तराखण्डका धेरै ठाउँमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। यसैबीच आज बिहार, मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश, झारखण्ड, कर्नाटक, केरला, माहे, ओडिसा र पूर्वोत्तर राज्यहरूमा पनि भारी वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AR Kaushik मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। भारतको पहिलो निजी रूपमा विकसित रकेट विक्रम एकले पृथ्वीको सतहबाट 450 किलोमिटर माथिको कक्षमा पेलोड सफलतापूर्वक स्थापित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विक्रम एकको सफल प्रक्षेपणमा स्काइरूट एयरस्पेस टिमलाई फोन मार्फत बधाई दिनुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आतंकवाद विरुद्धको कडा नीतिमा भारत दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनु भएको छ। मौसम विभागले उपहिमालय पश्चिम बङ्गाल र सिक्किमका पृथक क्षेत्रहरूमा भोलिसम्मको लागि भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अनि पीवी सिन्धु टोकियोमा जारी जापान ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाइनलमा प्रवेश गरेकी छिन्। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारको साथमा अपराह्न 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। श्रोतालाई अब सुनाइरहेछौँ लोकगीत।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ कोडेक्स आयोगमा भारतले प्रमुख जित हासिल गर्यो, सात खाद्य मापदण्डहरू अपनायो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। जेनेभामा कोडेक्स एलिमेन्टेरस आयोगको 49 सत्रमा भारतको अध्यक्षता र सह अध्यक्षतामा विकसित सात कोडेक्स मापदण्ड र दिशानिर्देशहरू औपचारिक रूपमा अपनाइयो। मंगलबार जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार यो पाइलाले विज्ञानमा आधारित अन्तर्राष्ट्रिय खाद्य मापदण्डहरू विकास गर्न भारतको भूमिकालाई अझ बलियो बनाउँछ। स्विजरल्याण्डको जेनेभामा 6-10 जुलाई 2026 आयोजित कोडेक्स एलिमेन्टेरस आयोग CAC49 49 सत्रमा अलैची, धनिया र भेनिलाको लागि तीन कोडेक्स मापदण्डहरू अपनाइएपछि भारतले अन्तर्राष्ट्रिय खाद्य मानक निर्धारणमा महत्वपूर्ण कोशी ढुङ्गा हासिल गर्यो।

आयोगले नयाँ खाद्य उत्पादनहरूको लागि जोखिम विश्लेषणहरूमा नवगठित इलेक्ट्रोनिक कार्य समूह ईडब्ल्यूजी को सह अध्यक्षको रूपमा काम गर्ने भारतको अनुरोधलाई पनि स्वीकार गर्यो जसले अन्तर्राष्ट्रिय खाद्य मापदण्डहरू विकास गर्ने देशको बढ्दो नेतृत्वलाई प्रतिबिम्बित गर्दछ। खाद्य तथा कृषि संगठन एफएओ र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ द्वारा संयुक्त रूपमा स्थापित कोडेक्स एलिमेन्टेरस आयोग सीएसी उपभोक्ता स्वास्थ्यको रक्षा गर्न र खाद्य व्यापारमा निष्पक्ष अभ्यासहरू सुनिश्चित गर्न विज्ञान आधारित खाद्य सुरक्षा र गुणस्तर मापदण्डहरू विकास गर्न जिम्मेवार अन्तर्राष्ट्रिय निकाय हो। भारतले 5 कोडेक्स कमोडिटी समितिहरूमध्ये एक मसला र पाककला जडीबुटीहरूमा कोडेक्स समिति सीसीएससीएचको आयोजना गरेर कोडेक्स गतिविधिहरूमा प्रमुख भूमिका खेल्छ जसको सचिवालय मसला बोर्ड हो। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण एफएसएसएआईका प्रमुख कार्यकारी अधिकृत रजित पुनहानीको नेतृत्वमा रहेको भारतीय प्रतिनिधिमण्डलले एफएसएसएआई र मसला बोर्डका प्राविधिक विज्ञहरूसँगै आयोगको छलफलमा सक्रिय रूपमा भाग लिएको थियो। आयोगले भारतको अध्यक्षतामा विकसित सुकेको धनियाँको बिउ र ताजा कडीपत्ताको लागि मापदण्डहरू अप्नायो र भारतको सह अध्यक्षतामा विकसित 5 कोडेक्स पाठहरू पनि अक्टोबर 2025 गुवाहाटीमा आयोजित सीसीएससीएचको 8 सत्रमा अलैची धनियाँ र भनिलाको लागि मापदण्डमा अन्तिम रूप दिएको थियो। सुकेको धनियाँको बिउ को लागि मापदण्डले विश्वको सबैभन्दा व्यापक रूपमा व्यापार हुने मसलाहरूमध्ये एकमा व्यापारलाई सहज बनाउनेछ। साथै ताजा कडी पत्ताको लागि मापदण्डले यस क्षेत्रीय रूपमा महत्वपूर्ण पाक जडीबुटीको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क प्रदान गर्दछ। 5 कोडेक्स पाठहरूमा भेनिला र अलैचीका लागि मापदण्डहरू समावेश छन् जसले विश्वव्यापी रूपमा व्यापार हुने ती वस्तुहरूको लागि अन्तर्राष्ट्रिय रूपमा सामञ्जस्यपूर्ण गुणस्तर आवश्यकताहरू स्थापित गर्दछ। नयाँ अप्नाइएका मापदण्डहरूले यी मसलाहरूको लागि सामञ्जस्यपूर्ण अन्तर्राष्ट्रिय गुणस्तर बेन्चमार्कहरू स्थापित गर्दछ र विश्वव्यापी बजारहरूमा गुणस्तर आवश्यकताहरूमा स्थिरता प्रवर्धन गरेर सहज व्यापारलाई सहज बनाउने अपेक्षा गरिएको छ। अलैची र धनियाँको विश्वको अग्रणी उत्पादक र निर्यातकर्ताहरूमध्ये एक भारतको लागि मापदण्डहरूले बजार पहुँच सुधार गर्ने निष्पक्ष व्यापार अभ्यासहरूलाई प्रवर्तन गर्ने र निर्यात प्रतिस्पर्धात्मकता बढाउने अपेक्षा गरिएको छ।

अहिले सुन्नुभयो राहत फतेह अली खानको आवाजलाई. अब सुन्नुहोस् शेखर रवि जिलानी र क्यारलिसाको आवाजमा एकै फिल्म अन्जाना अन्जानीका गीतहरू.

0: अहिले सुन्दै हुनुहुन्थ्यो एकेफिल्म अन्जाना अन्जानीका गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। भारतको पहिलो निजी रूपमा विकसित गरिएको रकेट विक्रम वानले आगमन मिशन अन्तर्गत पेलोडलाई पृथ्वीको अन्तरिक्षमा 450 किलोमिटर टाढा कक्षामा सफलतापूर्वक स्थापित गरेको छ। यो प्रक्षेपण आज आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट दिउँसो 12:05 गरियो। यसका साथै भारतले निजी क्षेत्रको कम्पनी स्काइरुट एरोस्पेसद्वारा अन्तरिक्षमा पेलोड स्थापित गर्ने क्षमता पनि हासिल गरेको छ। भारत यो उपलब्धि हासिल गर्ने विश्वको तेस्रो देश बने। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यस उपलब्धिका लागि स्काइरुट एरोस्पेसलाई बधाई दिनुभएको छ। श्री मोदीले स्काइरुट कम्पनीको टिमसित फोनमा कुराकानी गर्नु

भयो। प्रधानमन्त्रीले विक्रम वानको टिमलाई उहाँसित भेट्न निमन्त्रणा पनि दिनुभयो। विज्ञान तथा प्रौद्योगिकी मन्त्री जितेन्द्र सिंहले पनि यस उपलब्धिमा उनीहरूलाई बधाई दिनुभयो। विक्रम वान भारतको पहिलो निजी रूपमा विकसित कक्षीय प्रक्षेपण यान हो। यो हैदराबादमा आधारित एरोस्पेस स्टार्टअप स्काई रुट एरोस्पेसद्वारा डिजाइन र निर्माण गरिएको हो। आवास मिसन अन्तर्गत विकसित यो रकेट साना उपग्रहहरूका लागि किफायती प्रक्षेपण सेवाहरू प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो। भारतीय अन्तरिक्ष कार्यक्रमका जनक डाक्टर विक्रम साराभाईको नाममा राखिएको विक्रम वानमा 3 ठोस प्रणोदक चरण र 1 तरल इन्धन युक्त रमण इन्जिन लगाइएको छ। यो अन्तरिक्षको सबैभन्दा तल्लो कक्षामा पेलोड स्थापित गर्नमा सक्षम छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भारतको पहिलो निजी अर्बिटल लन्च विक्रम वानको सफलतामा स्काई रुट एरोस्पेसको सम्पूर्ण टिमलाई बधाई दिनुभएको छ। मुख्यमन्त्रीले सोसियल मिडिया पोस्ट मार्फत भन्नुभएको छ, विक्रम वानको प्रक्षेपण भारतको अन्तरिक्ष उद्योग र उद्यमशीलताको सम्भावनाको लागि एउटा नयाँ उचाइको प्रतीक हो। उहाँले भन्नुभयो, यो उपलब्धि भारतको पहिलो निजी अर्बिटल लन्चको रूपमा देशको अन्तरिक्ष क्षेत्रमा एक ऐतिहासिक कोषेढुङ्गा हो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भन्नुभएको छ, मा कामाख्याको आशीर्वादले 500 करोडभन्दा बढी लागतको महत्वाकांक्षी कामाख्या करिडोर परियोजनाको काम सुरु भएको छ। मुख्यमन्त्रीले सोसियल मिडिया मार्फत एक पोस्ट साझा गर्दै आज भन्नुभयो, काशी विश्वनाथ करिडोरको सफलताबाट प्रेरित भएर यो परियोजनाले शक्तिपीठ मा कामाख्याको दर्शन गर्ने श्रद्धालुहरू र पर्यटकहरूलाई अझ सुगम, सुव्यवस्थित र विश्वस्तरीय सुविधाहरू उपलब्ध गराइनेछ। अरुणाचल प्रदेश मन्त्रीमण्डलले मुख्यमन्त्री पेमा खाण्डुको नेतृत्वमा टिम अरुणाचलको 10 पुरा भएको ऐतिहासिक अवसरमा हिजो सर्वसम्मतिले एउटा प्रस्ताव पारित गर्यो। प्रस्तावमा भनिएको छ, अरुणाचल प्रदेशले प्रमुख पूर्वाधार र सम्पर्क परियोजनाहरूको माध्यमले विकासको दिशामा महत्त्वपूर्ण प्रगति गरेको छ। राज्य मन्त्रीमण्डलले नागरिकहरूलाई राम्रो, सुलभ, किफायती र गुणस्तरीय स्वास्थ्य एवं कल्याण सेवाहरू प्रदान गर्ने उद्देश्यले धेरै नवाचारी पहलहरूलाई पनि अनुमोदन गरेको छ। त्रिपुराका राज्यपाल इन्द्रसेना रेड्डी नल्लुले लोकभवनमा आयोजित एउटा कार्यक्रममा राज्यमा जनगणना 2027 शुभारम्भ गर्नुभयो। देशको पहिलो पूर्णतः डिजिटल जनगणनाको पहिलो चरण 31 जुलाईसम्म चल्नेछ। यस अवधिमा डाटा सङ्कलन, सत्यापन र निगरानीको लागि मोबाइल एप्लिकेसन तथा वेब आधारित प्रणालीको उपयोग गरिनेछ। घर घरमा गएर गणनाको कार्य 1 अगस्तदेखि 30 अगस्तसम्म गरिनेछ। राज्यका सबै 8 जिल्लाका नागरिकहरूले गणनाकर्मी घरमा पुग्न अघि नै स्वगणना पोर्टल मार्फत आफ्नो परिवारको विवरण अनलाइन दर्ता गर्न सक्नेछन्। यसैबीच त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले आफ्नो सरकारी आवासमा अनलाइन विवरण दर्ता गरेर स्वगणना प्रक्रिया पूरा गर्नुभयो। उहाँले जनगणना केवल एउटा सांख्यिकीय प्रक्रिया मात्र नभएर विकास योजनाको निर्माण र प्रभावकारी कार्यान्वयनको आधार भएको भन्दै यसमा सक्रिय रूपमा सहभागी हुन मानिसहरूलाई अपिल गर्नुभएको छ। मणिपुर पुलिस र सुरक्षा बलले हिजो राज्यका विभिन्न भागहरूमा गरिएको कार्यवाहीको क्रममा नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसिबीको 1 घोषित अपराधी, 2 कथित लागू औषध तस्कर, 1 गाँजा तस्कर तथा प्रतिबन्धित उग्रवादी संगठन सोरेपाका 1 सक्रिय सदस्यलाई पक्राउ गरिएको छ। पुलिसले सबै घटनाहरूमा थप कानुनी कार्यवाही र जाँच भइरहेको बताएको छ। मौसम विभागले पश्चिम बङ्गालको उपहिमालय र सिक्किममा भोलिसम्म भारी वर्षा तथा केही स्थानहरूमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, छत्तिसगढ र उत्तराखण्डमा आज कैयौँ स्थानहरूमा मुसलधारे वर्षाको अनुमान व्यक्त गरिएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

आकाशवाणीको नेपाली प्रसारण सेवामा अहिले प्रस्तुत भइरहेछ कार्यक्रम गीत संगीत। गुन्जने आवाज छ

गीत संगीत कार्यक्रमको प्रथम गीत सुन्नुभयो उदय सुतांगको आवाजमा। अब यो दोस्रो गीत छ नवीन राईको आवाजमा, शब्द अनि संगीत छ रविन सिंहको।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आ

अहिले सुन्नुभयो उदय सुतांको आवाजमा शब्द गणेश थापा मंगरको, संगीत सहयोग सुतांको। यसका साथै आजलाई गीत संगीत कार्यक्रम यही पूरा गरिन्छ।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भारतको पहिलो निजी रूपमा विकसित रकेट विक्रम वानले पृथ्वीको सतहबाट 450 किलोमिटर माथिको कक्षमा पेलोड सफलतापूर्वक स्थापित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विक्रम वानको सफल प्रक्षेपणमा स्काइरूट एयर स्पेस टिमलाई फोन मार्फत बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि मोल्डोभा, उत्तर मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले भारतले आफ्नो सिमानामा आतंकवादीहरूलाई प्रहार गर्ने मात्र होइन, आवश्यक परेमा तिनीहरूको लुक्ने ठाउँहरूमा पनि प्रवेश गर्नेछ भनी बताउनुभयो। र रेल मन्त्री अश्विनी वैष्णव र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज नयाँ रामनगर देहरादून एक्सप्रेस रेललाई भर्चुअल रूपमा हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। भारतको पहिलो निजी रूपमा विकसित रकेट विक्रम वानले आफ्नो पहिलो अभियानको एक भागको रूपमा पृथ्वीको सतहबाट 450 किलोमिटर माथिको कक्षमा पेलोड सफलतापूर्वक स्थापित गरेको छ। यो प्रक्षेपण आज दिउँसो 12:05 आन्ध्र प्रदेशको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको थियो। यो हैदराबाद स्थित एरोस्पेस स्टार्टअप स्काइरूट एरोस्पेस द्वारा डिजाइन र निर्माण

कार्यालयले भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषदसँगको सहकार्यमा युवा अनुसन्धानकर्ताहरूका लागि राष्ट्रव्यापी शोधलेख प्रतियोगिताको घोषणा गरेको छ। यो पहल 28 राज्य र 3 केन्द्रशासित प्रदेशहरूमा सञ्चालन गरिनेछ। यसको उद्देश्य सार्वजनिक वित्त, सुशासन, वित्तीय संघीयता, सामाजिक क्षेत्र खर्च र दिगो विकास जस्ता विषयहरूमा शोध र अर्थपूर्ण बहसलाई बढावा दिँदै विद्यार्थीहरूलाई नियन्त्रक तथा महालेखा परीक्षकको अडिट रिपोर्टमा आधारित मौलिक शोध गर्न प्रोत्साहित गर्नु हो। प्रतियोगिता चार प्रमुख विषयहरूमा केन्द्रित हुनेछ: वित्तीय संघवाद तथा सुशासन, कौशल विकास, रोजगार अनि सूक्ष्म, लघु तथा मध्यम उद्योग, सामाजिक क्षेत्रको व्यय तथा सहरी अनि ग्रामीण स्थानीय निकायहरूको सशक्तिकरण समावेश छन्। राज्य र केन्द्रशासित प्रदेश स्तरीय प्रतियोगिताको लागि प्रविष्टिहरू प्रेस गर्ने अन्तिम मिति 31 अगस्त हो, जबकि राष्ट्रिय स्तरीय प्रतियोगिताको लागि प्रविष्टिहरू 30 सेप्टेम्बरसम्म पेश गर्न सकिनेछ। प्रतियोगिता राज्य, केन्द्रशासित प्रदेश र राष्ट्र स्तर दुवैमा आयोजित गरिनेछ। दुवै तहमा स्नातक विद्यार्थीहरू, स्नातकोत्तर विद्यार्थीहरू र शोध विद्वानहरूका लागि छुट्टा छुट्टै कोटीहरू छन्। राज्य र राष्ट्रिय स्तर दुवैका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। रेल मन्त्री अश्विनी वैष्णव र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज नयाँ रामनगर देहरादून एक्सप्रेस रेललाई भर्चुअल रूपमा हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। यो नयाँ रेल सेवाको सुरुवातले उत्तराखण्ड र उत्तर प्रदेशको बीचको रेल सम्पर्कलाई अझ बलियो बनाउनेछ। यो रेलले जिम कार्बेट राष्ट्रिय उद्यानमा भ्रमण गर्ने पर्यटक र वन्यजन्तु उत्साहीहरूका साथै रामनगर नजिकै अवस्थित मन्दिरको भ्रमण गर्ने तीर्थयात्रीहरूलाई फाइदा पुर्याउनेछ। भिडियो कन्फरेन्सिङ मार्फत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रेल मन्त्री अश्विनी वैष्णवले यो रेल सप्ताहमा 2 दिन सञ्चालन हुने र उत्तराखण्डको कुमाऊँ र गढवाल क्षेत्रहरू बीच राम्रो रेल सम्पर्क प्रदान गर्ने बताउनुभयो। उहाँले ऋषिकेश कर्णप्रयाग रेल परियोजनाको काम द्रुत गतिमा अगाडि बढिरहेको पनि उल्लेख गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले स्वास्थ्य समाजले बलियो राष्ट्रको जग निर्माण गर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारतीय चिकित्सा संघ पुरस्कार समारोहमा बोल्नुहुँदै श्री सिंहले चिकित्सा पेशेवरहरूले स्वास्थ्य सेवा मात्र प्रदान नगरी देशको विकास यात्रालाई पनि बलियो बनाइरहेका छन् भनी टिप्पणी गर्नुभयो। मौसम विभागले उपहिमालय, पश्चिम बंगाल र सिक्किमका पृथक क्षेत्रहरूमा भोलिसम्मको लागि भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, छत्तीसगढ औ उत्तराखण्डका धेरै ठाउँमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। भारतको पहिलो निजी रूपमा विकसित रकेट विक्रम 1 पृथ्वीको सतहबाट 450 किलोमिटर माथिको कक्षमा पेलोड सफलतापूर्वक स्थापित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विक्रम 1 सफल प्रक्षेपणमा स्काईरूट एरो स्पेस टिमलाई फोन मार्फत बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि मोल्डोभा, उत्तर मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण सुरु गर्नुहुनेछ र रेलमन्त्री अश्विनी वैष्णव र उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज नयाँ रामनगर देहरादून एक्सप्रेस रेललाई भर्चुअल रूपमा हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

ज्ञान भवत जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। यस्तै महत्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति कार्यक्रममा प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। प्रस्तुत गर्न लागिरहेका छौँ आजको शिक्षा ज्योति कार्यक्रम।

0: आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हामी कुरा गर्नेछौँ विश्वमा धेरै यस्ता महान व्यक्तित्वहरूले जन्म लिएका छन् र ती महान व्यक्तित्वहरूलाई हामी अतीतका गौरवको रूपमा पनि हामी लिन सक्छौँ। अनि ती अतीतका गौरवहरूमध्ये हामी नेल्सन मण्डेलाको नाम कदाचित हामी भुल्न सक्दैनौँ र आज हामी उहाँलाई सम्झना गर्दै नेल्सन मण्डेलाको जीवनी र उहाँको सङ्घर्षमा कस्तो उहाँको योगदान थियो भन्ने कुरोलाई नै केन्द्रित गरेर आज हामीले निम्ताएका छौँ स्टुडियोमा शिक्षिका विष्णु तामाङजीलाई, र उहाँले नै बताउनु हुनेछ महान व्यक्तित्व नेल्सन मण्डेलाको बारेमा।
1: मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी दक्षिण अफ्रिकाको प्रथम अश्वेत भूतपूर्व राष्ट्रपति नेल्सन मण्डेलाको जीवनी बारेमा केही ज्ञानहरू बटुलौं। उनी राष्ट्रपति बनिनु अघि दक्षिण अफ्रिकामा लामो समयदेखि चलिरहेको रङ्गभेदको विरुद्ध आवाज उठाउने प्रथम अफ्रिकी नेसनल कङ्ग्रेस अनि त्यसको सशस्त्र गुट उम्खोतो वे सुजुवेको अध्यक्ष रहे। रङ्गभेद विरोधी सङ्घर्षको कारणले उनले 27 वर्ष रबिन द्वीपको कारागारमा बिताउनु पर्यो, जहाँ उनले कोइला खनिजको काम गर्नु पर्यो। सन् 1990 श्वेत सरकारसँग भएको सन्धिपछि उनले नयाँ दक्षिण अफ्रिकाको निर्माण गरे। उनी दक्षिण अफ्रिका अनि समस्त विश्वमा रङ्गभेदको विरोध गर्ने प्रतीक बने। त्यसैले संयुक्त राष्ट्रसङ्घले उनको जन्मदिनलाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय लिएका छन्। मण्डेलाको जन्म 18 जुलाई 1918 मेजो इस्टर्न केप दक्षिण अफ्रिका सङ्घमा गेडाला हेनरी माफे किनिस्वा अनि उनको तेस्रो पत्नी नेक्युफी नोस्केनीबाट भएको हो। उनी आफ्नो आमा नोस्केनीको प्रथम अनि पिताको 13 सन्तानहरूमध्ये तेस्रो थिए। मण्डेलाको पिता हेनरी मेजो कस्बाको जनजातीय सरदार थिए। स्थानीय भाषामा सरदारको पुत्रलाई मण्डेला भनिन्थ्यो, जुन पछि गएर उनीहरूको उपनाम हुन पुग्यो। उनको पिताले प्रथममा उनको नाम रोली हलाला नाम दिएका थिए, जसको खोजामा अर्थ उपद्रवी थियो। उनको माता मेथोडिस्ट थिइन्। विद्यार्थी भाइ बहिनीहरू, मण्डेलाको बाल्यकाल कसरी बित्यो त? उनी सुगन्धित माटोसँग खेल्थे, जसले जीवनको सङ्गीत पशुहरूको पाइलाबाट अनि हावाको बहावसँग जिउँथे। त्यहाँको भाषामा एउटा अलग्गै स्थिरता थियो, जस्तै घाटीको शान्त नदी। उनी पहाडमा दौडी आकाशमुनि आराम गर्थे भने रुखहरूबाट धैर्य सिक्दथे। मण्डेलाले आफ्नो कबिलामा मेजो जातिको उत्थानको निम्ति जोहान्सबर्ग जाने निर्णय गरे। उनलाई महलमा बस्दा आफूलाई सुरक्षित त महसुस हुन्थ्यो, तर त्यसले उनलाई महान भन्ने बनाउने सकेका थिएनन्। उनले अन्तमा प्यालेस अफ मखेजुनी पर्खालको पछिको भविष्य नै चुने। उनलाई आफ्नो मण्डेला परिवारसँग प्रेम त थियो, तर आफ्नो नियतिसँग सम्झौता गर्नु भने उनलाई इच्छा थिएन। एक राजकुमारले स्वयंलाई खोज्नुमा पलायन भएको होइन, उनले गाउँको जस्तै शुद्धता त त्यहाँ पाएन, बरु कारखानाको कालो धुवा अनि सहरको जीवन भने फलाम जस्तै कठोर अनि कङ्क्रिट जस्तै क्रूर थियो। सडकमा घोडा नभएर ट्राम दौडिन्थ्यो। जमिन मुनिबाट सुनको खनिज त निकालिन्थ्यो, तर त्यो खन्ने हात कालो अनि फाटेको हुँदथ्यो। उनले श्वेत मालिकहरू निर्दयी अनि अग्लो बिल्डिङहरूको बीच बनेको टाउनसिप देखे, जहाँ मानिसहरू जनावरहरू जस्तै खचाखच भएर बसेका थिए। जोहान्सबर्गमा मानिसको मूल्य भने पासबुकले तय गर्ने गर्दथ्यो। नेल्सनको नयाँ ठेगाना बन्यो एलेक्जेन्ड्रिया, जहाँ बिजुली भने थिएन, सडक कच्चा थियो। त्यहाँको मानिसहरूको इच्छा भने दृढ थियो। उनले क्लर्कको रूपमा कार्य गर्नु थाले। उनकोमा राति खानेकुरा किन्ने पैसा हुँदैन थियो, तर कहिले

यात्रा गरेर आफ्नो आउनु पर्दथ्यो, तर त्यो सबै गरिबीले उनलाई अझ सुन जस्तो बहुमूल्य धातुमा परिणत गरिदिए। उनले खानुको भोग भन्दा न्यायको भोगको महत्व बुझे। उनले आफू लगायत आफू सरह कालो मानिसहरूको जहाँ त्यहाँ अन्याय र अत्याचार भएको देखेर कदम कदममा भेदभाव देखे। उनले कानुनको किताबहरू पढेर खुट्टामा लागेको बेडीहरू काट्नु तयारी गर्न थाले। उनलाई मिल्टर सिसुलीलाई भेट्ने अवसर पाए अनि उनी एक मार्गदर्शक थिए। उनले सम्झे कि कानुनको किताब पढेर न्याय पाउनु सजिलो छैन, किनकि न्याय दिने हातहरूले स्वयं नै अन्याय गरिरहेका थिए। मागेर पाइने न्याय भने पक्कै पनि थिएन, यसलाई आफ्नो खुन अनि पसिनाले मात्र प्राप्त गर्नु सक्छ भनेर उनलाई पूर्व आवाज भइसकेको थियो। बिस्तारै रङ्गभेद गरिनु एउटा कानुन सरह भयो। पाइला पाइलामा बेइज्जत गर्नु, बसमा, सडकमा, दोकानमा, पार्कमा, सबै सार्वजनिक स्थानहरूमा भेदभाव हुन थाल्यो। मण्डेला एक सुशिक्षित वकिल हुन साथै अब उनले आफ्नो स्वर उचा गर्दै इच्छा दृढ गर्दै यो नीतिको घोर विरुद्ध गर्नु, सडकमा अफ्रिकीहरूलाई उत्रिनु आह्वान गरे। भाइ बहिनीहरू, नेल्सन मण्डेलाको शैक्षिक जीवनी बारे भन्नुपर्दा उनले प्रारम्भिक शिक्षा क्लर्कबेरी मिशनरी स्कुल अनि मेथोडिस्ट मिशनरी स्कुलबाट सुरु गरे। त्यसपछि उनी स्कुली शिक्षा पूर्ण गरे पश्चात उनको शिक्षिकाले उनलाई नाम बदलेर नेल्सन राखिदिए। मण्डेलाले आफ्नो समुदाय थेम्बु जनजातिको मुखिया बनिनुको तयारी गर्नुको निम्ति फोर्ट हरे युनिभर्सिटीमा भर्ना लिए। यो दक्षिण अफ्रिकामा अश्वेतहरूको लागि उच्च शिक्षाको एकमात्र आवासीय संस्थान थियो। विश्वविद्यालयको छात्र संघको राजनीतिमा भाग लिएको कारणले गर्दा उनलाई निष्कासित गरिदियो। त्यसपछि उनी जोहान्सबर्गतिर प्रस्थान गरे। जोहान्सबर्गमा भने उनले युनिभर्सिटी अफ विटवाटर स्ट्रान्डबाट कानुनको पढाइ गरे अनि 1942 आफ्नो लको डिग्री पुरा गरे। रङ्गभेद विरोधी आन्दोलनहरूको कारणले उनी सन् 1962 पक्रा पढे अनि 27 वर्षसम्म कारागारको सजाय सुनाइयो। 27 सालको लामो कारावासको समयमा मण्डेलाले आफ्नो पढाइ भने छाडेनन्। उनले लन्डन विश्वविद्यालय माध्यमबाट दूर शिक्षा प्रणालीबाट कानुनको पढाइलाई निरन्तरता दिए। रङ्गभेदको नीतिहरूको कारणले अधिकारीहरूले उनलाई डिग्री पुरा गर्ने अनुमति दिएका थिएनन्। मण्डेला शिक्षालाई धेरै महत्व दिदथे। उनी मान्दथे कि शिक्षाले नै संसारलाई बदलिने अनि समान अवसरहरू ल्याउने सबैभन्दा शक्तिशाली हतियार हो। दक्षिण अफ्रिकामा नस्ली भेदभाव के कारणहरूले भएको हो त? इतिहासकार अनुसार यसको प्रारम्भ डच उपनिवेशवादीकाहरूद्वारा केप टाउनलाई आफ्नो रिफ्रेसमेन्ट स्टेसनको रूपमा स्थापित गर्नाले भएको मानिन्छ। एसियामा उपनिवेश बनाइराख्नु डच उपनिवेशवादी त्यही बाटो भएर जाने गर्दथे। यसै समयमा अफ्रिकी जनसङ्ख्या बीच रहने युरोपियनले स्वयंलाई कालो अफ्रिकनहरूको मालिक जस्तै देख्न थाले। शासक अनि शासितहरू बीच श्रेष्ठता अनि निम्नताको भेदभाव गर्नको लागि युरोपियनसँग केही मात्रामा दूरत्व बनाउन आवश्यक थियो। परिस्थितिको विरोधाभास यो थियो कि गोरे युरोपियन मालिकहरूको जीवनमा कालोको अन्तरङ्ग उपस्थित पनि थियो। यसै अन्तरङ्गताको परिणामस्वरूप एउटा एक आपस्तमा मिलेको नस्लको रचना भयो जसलाई अश्वेत भनिन्दथ्यो। रङ्गभेदी कानुन सन् 1948 बनिए पनि दक्षिण अफ्रिकाको गोरो सरकारले कालाहरूको निम्ति भेदभावपूर्ण व्यवहार जारी रहेका थिए। कुल आजादीको 3/4 मानिसहरू काला थिए अनि अर्थव्यवस्थामा उनको श्रममाथि आधारित थियो। तर एक मुष्ट गोरोहरूले भने सबै सुविधा 70% जमिनमा पनि उनीहरूकै कब्जा थियो। झनै 1900 शताब्दीमा एक नयाँ रूप ग्रहण गर्यो जब दक्षिण अफ्रिकामा सुन अनि हिराको भण्डार हुने जानकारी पाइयो। ब्रिटिस अनि डच उपनिवेशवादीहरूको बीचमा स्पष्ट भयो कि दक्षिण अफ्रिकाको खनिजहरूमा नियन्त्रण लिन किन आवश्यक छ त? रङ्गभेदी सरकारसँग तनाव त्यसबेला झन बढेर गयो जब 1960

काला मानिसहरूलाई पुलिसको गोलीको शिकार बन्न पुगे। यो शर्वविल हत्याकाण्डले चर्चित छ। यो घटनाले शान्तिपूर्ण सङ्घर्षमा पूर्ण विराम लाग्यो भने मण्डेलाले गोराहरूको शासनलाई अधिक धरायसी बनाउने घोषणा गर्नुभयो। रङ्गभेदी सरकारले उहाँलाई गिरफ्तार गरेर हिंस्रक तरिकाले सत्ता पलट प्रयास गरेको आरोप लगायो। रिवोयनाको अदालतको कटघरामा उभिएर मण्डेलाले प्रजातन्त्र, स्वतन्त्रता र समानताको पक्षमा आफ्नो दृढ विश्वास व्यक्त गर्नुभयो। मण्डेलाले भनेका थिए, मेरो कल्पना एक यस्तो लोकतान्त्रिक र स्वतन्त्र समाजको छ जहाँ सबै मानिस मिलेर बस्न र समान अवसर पाउन सक्छन्। उहाँले भन्नुभयो, यो त्यो सोच हो जसलाई पाउन म जिउन चाहन्छु, तर आवश्यक पर्छ भने त्यसका लागि मर्न पनि तयार छु। मण्डेला 5 वर्ष राष्ट्रपति बनेपछि उनले 1999 पद छोड्नुभयो र दक्षिण अफ्रिकाको प्रभावशाली राजनीतिक बन्नुभयो। उहाँले एचआइभी र एड्स विरुद्ध अभियान चलाउनुभयो। सन् 2010 अफ्रिकालाई विश्वकप फुटबलको आयोजकको जिम्मेवारी दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँ कङ्गो, बुरन्डी सहितका अफ्रिकी देशमा शान्ति स्थापना गर्ने प्रक्रियामा सामेल हुनुभयो। विद्यार्थी भाइ बहिनीहरू, रङ्गभेदको अन्त कसरी भयो ल कुरा गरौँ। यो 60 को दशकमा रङ्गभेदी सरकारले आफ्नो विरुद्ध गर्ने राजनीतिक शक्तिहरूलाई प्रतिबन्धित गरिदिए, नेताहरूलाई पक्रिए, सजाय दियो। त्यसो हुँदाहुँदै 70 को दशकमा श्वेत शासकहरूको बीचमा काम गरिरहेका उदारतावादीहरूले पनि रङ्गभेदको विरुद्धमा मोर्चा निकाले अनि युवा अफ्रिकीहरूले चेतनालाई बुलन्द गर्ने विचारधाराको पक्षमा प्रदर्शन गर्नु सुरु गरे। सन् 1976 श्वेत विद्रोहले झन यस प्रवृत्तिलाई बल प्राप्त गयो। यसै दशकमा अफ्रिकाको दक्षिणी भागमा गोरे हुकुमतको साथमा रहनेलाई ज्ञात हुन थाल्यो कि रङ्गभेद धेरै दिनसम्म रहने छैन। त्यसरी दक्षिणी भागमा गोरो शासनको पतन सुरु भयो। अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको कार्य सुरु भयो। सन् 1969 उनले ब्ल्याक ट्रेड युनियनलाई मान्यता दिनु कर लगाए अनि कालोसँग गर्ने सानोतिनो भेदभाव पनि सकिएर गयो। यसको एक वर्ष अघि बर्बोटको राजनीतिक उत्तराधिकारी प्रधानमन्त्री पीडब्ल्यू बोथाले एक अभिव्यक्तिको रूपमा एपिथाइटबाट हट्ने घोषणा गरे। सन् 1984 भएको संवैधानिक सुधारहरूमा जब बहुसंख्यक कालोको बदलीमा कुनै स्थान पाएनन् तब असन्तुष्टि फैलिएर गयो। दुवै पक्षको तर्फबाट जबरजस्ती हिंसा सुरु भयो। सरकारले भने आपतकाल घोषणा गर्नु पर्यो। भाइ बहिनीहरू, रङ्गभेद नीति या अपारथेट के हो भनेर उत्तरमा दक्षिण अफ्रिकामा बस्ने डचको श्वेत नागरिकहरूको भाषा भनेर अफ्रिकन्समा एपिथाइटको शाब्दिक अर्थ हो पार्थक्य। यो अभिव्यक्ति कुख्यात रङ्गभेदी अर्थमा सन् 1948 पछि चलाउन थाल्यो जब दक्षिण अफ्रिकामा भएको चुनावमा त्यहाँको नेसनल पार्टीले विजय हासिल गरे अनि प्रधानमन्त्री डिएफ मलनको नेतृत्वमा कालोहरूको विपक्षमा अनि श्वेतहरूको पक्षमा रङ्गभेदी नीतिहरूलाई कानुनी अनि संस्थागत वस्त्र पहिराइयो। नेसनल पार्टीको अफ्रिका छेउ समूहहरू गुटहरूको एक गठजोड थियो जसको उद्देश्य भने गोरो नसलहरूको श्रेष्ठताको बल प्रयोग गर्दै भेदभाव गर्न मलनद्वारा चुनावको समयमा एपिथाइडलाई रङ्गभेदी अर्थ प्रदान गरे। रङ्गभेदीको दार्शनिक अनि वैचारिक पक्षको सूत्रीकरणको भूमिका डच मूल राष्ट्रवादी चिन्तक हेनरिक वर्वोटले निभाए। त्यसपछि आधी शतकसम्म रङ्गभेद दक्षिण अफ्रिकाको राजनीतिक, सामाजिक अनि आर्थिक जीवनमा प्रभाव पार्यो भने यसले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पनि प्रभावित गरे। 90 को दशकमा अफ्रिकन नेसनल कङ्ग्रेस अनि नेल्सन मण्डेलाको नेतृत्वमा बहुसंख्यक अश्वेतहरूको लोकतान्त्रिक शासन स्थापित हुनुको साथै रङ्गभेदको पनि अन्त भएर गयो। अन्तर्राष्ट्रिय समुदायले त्यसमाथि प्रतिबन्ध लगाए। शीत युद्धको अन्त अनि नाम्बियाको आजादीपछि रङ्गभेदी सरकारमाथि पर्ने दबाव असहनीय भयो। गोरी मतदाता अनि अब सम्पूर्ण रूपले साथ दिएका थिए डच मूल भएको कट्टर राष्ट्रवादी बोअर अफ्रिकानर समुदाय।

अनि वर्गीय विभाजनहरूको कारण आफ्नो पहिला जस्तो एकता गुमाइसकेका थिए। नेसनल पार्टीको भित्र दक्षिण प्रार्थीहरूले अपेक्षाकृत उदार गरे मार्फत एक डब्लुडी क्लर्कको लागि स्थान छोड्न पर्यो। क्लर्कले नेल्सन मण्डेला अनि उनको साथीहरूलाई जेलबाट छाडियो। राजनीतिक संगठनहरूसित प्रतिबन्ध हटाएपछि रङ्गभेदी कानून सकिएर गयो। बहुसंख्यक कालोहरूलाई मत अधिकार प्राप्त भयो। एएनसी आफ्नो रेडिकल सङ्घर्ष जो सकिएपछि अन्त भएर गयो। सरकार अनि उनको बीचमा भएको सन्धिको कारण चुनाव भयो, जसमा जबरजस्त जित प्राप्त गरेर एएनसीले सत्ता सम्हाले अनि नेल्सन मण्डेला दक्षिण अफ्रिकाको पहिलो राष्ट्रपति बने। मण्डेलाले अवज्ञा आन्दोलनको नेतृत्व गरे। यसमा हतियार शब्द थियो भने ढाल चाहिँ धैर्य थियो। जब उनी कारागारबाट रिहा भए उनी 71 वर्ष पुगिसकेका थिए। अनुहारमा रेखाहरू देखिए पनि सेतो कपाल फुले पनि उनको मनमा कसैप्रति प्रतिशोध भने थिएन। उनले स्वतन्त्रताको सपना कहिले छोडेनन्। कठोर यातना सहँदै पनि उनी चट्टान जस्तो अचल र अडिग भएर बसे। अफ्रिकन नेसनल कङ्ग्रेसको स्थापना कसरी भयो भन्दा, भाइ बहिनीहरू, सन् 1941 मण्डेला जोहान्सबर्ग गए पश्चात उनको भेट वाल्टर सिसुलु अनि वाल्ट एल्बर्टन टाइनसँग भयो। यी दुवै मण्डेलालाई राजनीतिक रूपमा धेरै प्रभावित गरे। जीवनयापनको निम्ति उनी एक कानुनी फर्ममा क्लर्कको कार्य गरे, तर उनको राजनीतिक रूपले सक्रियता रङ्गको आधारमा हुने भेदभावलाई हटाउनका निम्ति उनी राजनीतिमा कदम बढाए। सन् 1944 उनले अफ्रिकी नेसनल कङ्ग्रेस युथको स्थापना गरे। पश्चात उनलाई 1947 लिङ्गको सचिव चुनियो, लिगको सचिव चुनियो। सन् 1961 मण्डेला अनि उनको मित्रहरू विरुद्ध देशद्रोहको मुकदमा चल्यो र त्यसमा उनलाई दोषी ठहराइयो। 5 अगस्त सन् 1962 उनले मजदुरहरूलाई हडताल गर्न लगाउने अनि बिना अनुमति देश छोड्ने आरोपमा गिरफ्तार गरियो। उनी माथि मुद्दा चल्यो अनि 12 जुलाई सन् 1964 उनलाई आजीवन कारावासको सजाय सुनायो। उनलाई रबिन द्वीपको जेलमा पठाइयो, तर सजाबाट पनि उनको उत्साह भने रतिभर पनि कम भएनन्। उनले कारागारमा नै अश्वेत कैदीहरूको अगुवाई गर्न थाले। जीवनको 27 वर्ष कारागारमा बिताउनुको पछि अन्तत 11 फरवरी 1990 उनको रिहाई भयो। उनले त्यसपछि लोकतान्त्रिक एवं बहुजातीय अफ्रिकाको मूल रोपण गरे। सन् 1994 दक्षिण अफ्रिकामा रङ्गभेद नभई चुनाव भयो। यसमा अफ्रिकन नेसनल कङ्ग्रेसले 62% मत प्राप्त गर्यो अनि बहुमत सरकार बनियो। 10 मई 1994 मण्डेलाले आफ्नो देशको सर्वप्रथम अश्वेत राष्ट्रपति बने। दक्षिण अफ्रिकाको नयाँ संविधानलाई मई 1996 सांसदबाट सहमति पाए, जसको कारणले राजनीतिक अनि प्रशासनिक अधिकारहरूको जाँचको लागि कैयौँ संस्थाहरूको स्थापना गरे। 1997 उनी सक्रिय राजनीतिबाट अलग भए अनि 2 वर्ष पश्चात सन् 1999 कङ्ग्रेस अध्यक्षको पद पनि छाडे। नेल्सन मण्डेला धेरै मात्रामा महात्मा गान्धीजी अहिंसाको मार्गको समर्थक थिए। उनले गान्धीको प्रेरणालाई स्रोत मान्दथे भने अहिंसाको पाठ सिकेका थिए। भाइ बहिनीहरू, मण्डेलाद्वारा लेखिएका आत्मजीवनी लङ वक टु फ्रिडम, स्वतन्त्रताको लामो यात्रा, लिटल ब्राउन एन्ड कम्पनीद्वारा प्रकाशित गरिएको पुस्तक थियो। यसमा उनको आरम्भिक जीवन, यौवनकाल, शिक्षा अनि 27 वर्षको उमेरमा भएको कारावासको बारेमा उल्लेख गरिएको छ। रङ्गभेद सरकारको कालमा मण्डेलालाई एएनसीमा नेताको भूमिका निर्वाह गरेकोमा दोषी घोषित गरियो अनि कुख्यात रोबेन दुबमा जेलमा बन्द गरियो। पुस्तकको अन्तिम अध्यायहरूमा उनले आफ्नो राजनीतिक उद्गम अनि
अफ्रिकाको रङ्गभेदको विरुद्ध सङ्घर्ष यथावत राखेका आफ्नो विश्वासको बारेमा वर्णन गरेका छन्। 18 जुलाई 2010 जब मण्डेला 92 वर्षका भए, त्यसपछि प्रतिवर्ष अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइने भनेर संयुक्त राष्ट्र महासभाको अध्यक्ष अली बेकरीले बताएका थिए कि निर्णय यस्तो महान व्यक्तिलाई

सम्मान गर्न लगाए जसले जनसाधारणको निम्ति आफ्नो जीवनको योगदान दिए। कारावासमा बसे 91 मण्डेलाको जन्मदिवसमा संयुक्त राष्ट्रिय महासचिव बान की मुनले भने, मण्डेला संयुक्त राष्ट्रमा उच्च आदर्शहरूको प्रतीक हो भनेर उनको बहुमूल्य योगदानहरूलाई सम्मान दिएको हो। नेल्सन मण्डेलाले प्राप्त गर्नुभएका पुरस्कार एवं सम्मानका विवरणहरू यस्तो प्रकारका छन्। उनलाई दक्षिण अफ्रिकाको मानिसहरूले व्यापक रूपमा राष्ट्रपति मान्दथे। उनलाई लोकतन्त्रको प्रथम संस्थापक, राष्ट्रिय मुक्तिदाता अनि उद्धारकर्ताको रूपमा देखिन्थ्यो। सन् 2004 जोहन्सबर्गमा स्थित सेन्टन स्क्वायर सपिङ सेन्टरमा उहाँको मूर्ति स्थापित गरिएको थियो भने नाम बदलेर नेल्सन मण्डेला स्क्वायर राखिएको थियो। दक्षिण अफ्रिकामा प्रायले उनलाई मदिबा भनेर बोलाउने गर्थे, जो वयस्कहरूको लागि सम्मानपूर्वक उपनाम थियो। नोभेम्बर सन् 2009 संयुक्त राष्ट्र महासभामा रङ्गभेदी विरोधी सङ्घर्षमा उनको योगदानको सम्मानमा उनको जन्मदिवसलाई मण्डेला दिवस घोषित गरियो। 68 सालसम्म मण्डेला यस आन्दोलनसँग संलग्न भएको उपलक्ष्यमा 24 घण्टामा 68 मिनट एक अर्काको सहायता गर्नुमा दान दिने आग्रह गरियो। मण्डेलालाई विश्वको विभिन्न देश अनि संस्थाहरूद्वारा 250 भन्दा धेरै सम्मान अनि पुरस्कारहरू प्रदान गरिएको छ। सन् 1993 दक्षिण अफ्रिकाको पूर्व राष्ट्रपति फ्रेडरिक विलियम डी क्लर्कसँग संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्राप्त गरे। प्रेसिडेन्ट मेडल अफ फ्रिडम, अर्डर अफ लेनिन, भारत रत्न, निशाने पाकिस्तान, 23 जुलाई 2008 गान्धी शान्ति पुरस्कार पनि उनले प्राप्त गरे। 10 मई सन् 1994 नेल्सन मण्डेलाले दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। यस कार्यक्रममा संसारभरिको नेताहरू आएका थिए। आफ्नो भाषणमा मण्डेलाले भन्नुभयो, कहिले होइन, कहिले होइन, अझ कहिले पनि यो सुन्दर धरती आमालाई अरूहरूको दिएको यातनाको अनुभव गर्ने छिन्। अब स्वतन्त्रताको राज्य हुनेछ, भगवान्ले अफ्रिकालाई आशीर्वाद दिनेछ भन्दै कालोहरूको अधिकारको निम्ति लडेर उनले 27 वर्ष बिताए। यसमा 18 वर्ष उनले रोबिन आइल्यान्डमा बिताए। भविष्यमा गएर यो जेल स्वतन्त्रताको प्रतीक बन्यो। यो ऐतिहासिक समारोह दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियामा स्थित युनियन बिल्डिङ्सको एम्फिडिएटरमा आयोजित गरिएको थियो। यस महत्त्वपूर्ण दिनमा मण्डेलाले रङ्गभेदको अन्त गर्ने एवं स्वतन्त्र, समान अनि लोकतान्त्रिक दक्षिण अफ्रिकाको निर्माण गर्ने एक ऐतिहासिक शपथ लिए। उहाँलाई रङ्गभेदको विरुद्धमा दक्षिण अफ्रिकाको च्याम्पियन अफ फ्रिडमको नामबाट पनि चिनिन्थ्यो। जब उनी कारागारबाट बाहिर निस्के तब उनले भने, म 27 सालको लामो छुट्टीमा गएका थिए। सन् 1899 1902 निरन्तर भएको युद्धको परिणाम उनको लागि राजनीतिक रियासतहरूमा निक्लियो। अङ्ग्रेज अनि डचहरूले पछि सन्धि गरेर मिलिजुली रङ्गभेद शासनलाई निरन्तरता दिएका थिए। मण्डेलालाई सन् 2001 प्रोस्टेट क्यान्सर भएपछि 2004 सार्वजनिक जीवनबाट सन्यास लिनुभएका मण्डेला निकै कम सार्वजनिक हुनुभयो। कार्यक्रमको निम्ति पठाउनेहरूलाई उहाँले भन्नुहुन्थ्यो, तपाईँहरूले मलाई फोन नगर्नुहोस्, म तपाईँलाई फोन गर्छु। उनी राष्ट्रपति भएपछि गरिबहरूलाई घरको व्यवस्था गर्नु उहाँको कार्यकालको सबैभन्दा ठूलो चुनौती बन्यो। उहाँले देशका बहुराष्ट्रिय कम्पनीलाई देशमै रहन र लगानी गर्न सहमत गराउनुभयो। राष्ट्रपति पद छाडेपछि पनि उहाँले विश्वको भ्रमण गरिरहनुभयो र विभिन्न कार्यक्रममा सहभागी हुनु छाड्नु भएन। आधिकारिक रूपमा 2004 सार्वजनिक जीवनबाट अवकाश लिएपछि भने उहाँले आफैले स्थापना गरेको मण्डेला फाउन्डेसनको काममा जुट्नुभयो। आफू 79 जन्मदिनको अवसर पारेर उहाँले ठूलो र जटिल समस्या समाधान र सुझाव दिन विश्वभरका प्रमुख नेताहरू रहने गरी एल्ड्रोस नामको संस्थाको समेत स्थापना गर्नुभएको थियो। उहाँले जेलबाट छुटेपछि भारतमा गान्धीसँग सम्बन्धित स्मारकहरूको भ्रमण गर्नुभएको थियो। भारतीय विश्लेषकहरू अनुसार मण्डेला गान्धीबाट प्रभावित थिए भने उनलाई दक्षिण अफ्रिकाका महात्मा गान्धी पनि

0: नेको थियो। मण्डेलाले आफू एक शालीन राजकुमारको चोला उतारेर जनताको सिपाहीको वर्दी लगाए, कारागारमा उनको शरीरलाई यातना दिइन्थ्यो भने उनको विचार भने समयसँग परिपक्व हुँदै गयो। मण्डेला लगायत 156 मानिसहरूलाई जब देशद्रोहीको लाञ्छन लगाउन प्रयास गरियो, मुकदमा लामो चल्यो, कोर्टरुम भने रणभूमिमा परिणत भएर गयो। सरकारलाई उनले आतंकवादी भन्न खोजे, तर मण्डेलाले आफ्नो वक्तव्यले आफूलाई निर्दोष साबित गरे। उनले हेरे कानूनको सम्मान गर्दा त्यो नै उनको विरुद्धमा उभिए। गोरे गार्डहरूले उनलाई अपमानित गर्ने कोसिस गर्थे। मण्डेला अनि उनको साथीहरू कारागारमा चुना पत्थरको काम गर्नु पर्थ्यो भने कारागारमा उनीहरूलाई गोराहरू भन्दा कम खाना दिइन्थ्यो, हाफ प्यान्ट लगाउँथ्यो, आत्मसम्मानलाई ठेस पुर्याउन लगाउँथ्यो। तर मण्डेलाले भने शिष्टाचार अनि दृढता बनाइराख्दथे। उनले जेलरसँग आँखा मिलाएर बात गर्थे भने ठूला अफसरहरू पनि उनीसँग डराउँदथे। 1980 दशक आउँदा फ्री नेल्सन मण्डेलाको नारा एक वैश्विक आन्दोलन बन्यो। लन्डनदेखि न्युयोर्कसम्म दक्षिण अफ्रिकाको सरकार, अन्तर्राष्ट्रिय सरकार अलग थलग परे। देशभित्र पनि हिंसा अनि अशान्ति चरममा थियो। सरकारले मण्डेलालाई हिंसाको पथ छोड्नु भने। उनले भने स्वतन्त्र व्यक्ति नै बातचित गर्नु सक्छ, एक कैदी अनुबोध गर्न सक्दैनन्। उनले सत्तालाई जागिर सम्झेनन्। मण्डेलाले एक कार्यकाल पछि स्व इच्छाले आफ्नो पद त्यागे। उनले महानता पदमा होइन त्यागमा छ भनी भन्दथे। उनी अन्तमा आफ्नो मेजोमा फर्किए। 5 डिसेम्बर 2013 उनले अन्तिम श्वास लिए। उनले एक इन्द्रधनुषी राष्ट्रको सपना देखेका थिए, जहाँ सबै रङ्ग धर्म अनि जातको मानिसहरू मिलेर बस्न सकोस्। उनी जीवित नभए पनि अफ्रिकाको हावामा अझ उनको नाम गुन्जिने गर्दछ, जहाँ अन्यायको विरुद्धमा कोही उभिने साहस गर्दछ। मण्डेलाको गौरव गाथालाई यतिमा अन्त गर्दै आजको निम्ति म शिक्षिका विष्णु तामाङ विदा लिन गइरहेछु। धन्यवाद।
1: र अहिले हजुरहरूले सुन्दै हुनुहुन्थ्यो महान व्यक्तित्व नेल्सन मण्डेलाको बारेमा र उहाँको यस।
2: अबको केही क्षणमा नै समाप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बेलुकीको 5:05 अनि 9 सेकेन्ड भइरहेछ र अब प्रस्तुत छ फौजी कार्यक्रम जय जवान।

द फौजी कार्यक्रम जय जवानको प्रतीक्षामा बसिरहनुभएका हाम्रा सम्पूर्ण श्रोतामा प्राविधिक मित्र पवन डुक्पा, प्रसारण सहयोगी स्मिता तामाङ अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन। त कार्यक्रम जय जवानमा हामी यहाँहरू समक्ष लिएर आएका छौँ विविध हिन्दी चलचित्रका गीतहरू। प्रथममा स्वीकार्नुहोस् चलचित्र सिर्फ तुमबाट कुमार सानु अनि अलका याग्निकको युगल स्वरमा।

चलचित्र लकीबाट राखिरहेछौ कार्यक्रमको यो दोस्रो प्रस्तुति लता मंगेशकर अनि अदनान सामीको युगल स्वरमा शब्द छ समीरको अनि संगीत रहेको छ अदनान सामीकै।

एफएम 103.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान र कार्यक्रमको अघिल्लो क्रममा प्रस्तुत गरिरहेछु चलचित्र मनबाट साङ्गीतिक कोसेली उदित नारायण अनि अल्का याग्निकको युगल स्वरमा शब्द छ समीरको अनि सङ्गीत रहेको छ सञ्जीव दर्शनको

फौजी कार्यक्रम जय जवानको हामी अन्ततिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति चलचित्र मोहब्बतेबाट लता मंगेशकर अनि उदित नारायणको युगल स्वरमा, शब्द छ आनन्द बक्सीको अनि संगीत रहेको छ जतिन ललितको।

एफएम 103.5 MHz मा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अबको अघिल्लो क्रममा प्रस्तुत छ कर्सेङ कलिङ अल चिल्ड्रेन।

0: अब समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलिगुडीको जुमागाछमा रहेको सीमा सुरक्षा बल शिविरको भ्रमण गर्नुभयो र बीएसएफ कर्मचारीहरूसँग बातचित गर्नुभयो। श्री शाहले रुखको बिरुवा पनि रोप्नुभयो र पुलिस सम्मेलनमा भाग लिनुभयो। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले आज रामनगर देहरादून एक्सप्रेसलाई भर्चुअल रूपमा झण्डा देखाएर शुभारम्भ गर्नुभयो। यो रामनगरलाई देहरादूनसँग जोड्ने पहिलो प्रत्यक्ष एक्सप्रेस रेलको सुरुवात हो। राष्ट्रिय स्वास्थ्य प्राधिकरणले आज नयाँ दिल्लीमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना र आयुष्मान भारत डिजिटल मिसन सम्बन्धी दुई दिने राष्ट्रिय समीक्षा बैठक सम्पन्न गर्यो। बैठकको उद्देश्य एबीपीएमजेवाई र एबीडीएमको प्रगति समीक्षा गर्नु, प्रमुख कार्यान्वयन प्राथमिकताहरूमा छलफल गर्नु, राज्यहरू र केन्द्रशासित प्रदेशहरूमा स्वास्थ्य सेवाहरूको स्थिति मूल्याङ्कन गर्नु र स्वास्थ्य क्षेत्र सुधारको अर्को चरणको लागि रोडम्याप तयार गर्नु थियो। दिल्लीमा केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले घुसखोरीको मुद्दामा पन्जाबी बाग नाङ्गल लोइका सब रेजिस्टर र अन्य एक व्यक्तिलाई पक्राउ गरेको छ। उजुरी अनुसार सब रेजिस्टरले उजुरीकर्ताबाट सम्पत्तिको गिफ्ट डिड निष्पादित बनाउनका लागि 1,00,000 रुपियाँ घुस मागेका थिए। उत्तरी रेलवेले जम्मू डिभिजनको कठुवा रेलवे स्टेसनलाई तत्काल प्रभावबाट शहीद क्याप्टन सुनिल कुमार चौधरी कठुवा रेलवे स्टेसनमा नामाङ्करण गरेको छ। आधार एप 4 करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ, जसले सुविधाजनक र डिजिटल पहिचान सेवाहरूमा मानिसहरूको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयले यस एप मार्फत प्रयोगकर्ताहरूले 11,00,000भन्दा बढी ठेगानाहरू र 39,00,000 मोबाइल नम्बरहरू अध्यावधिक गरेको बताइएको छ। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: मुख्य समाचारपछि पुनः यहाँहरू समक्ष लिएर आएका छौँ विविध हिन्दी चलचित्रका गीतहरू। त स्वीकार्नुहोस् चलचित्र फानी खानबाट यो प्रथम साङ्गीतिक कोसेली, सुनिधि चौहान अनि दिव्य कुमारको स्वरमा, शब्द छ इर्शद कमिलको अनि सङ्गीत रहेको छ अमित त्रिवेदीको।

कार्यक्रमको यो दोस्रो प्रस्तुति राखिरहेछौ चलचित्र हेट स्टोरी 3 अरमन मल्लिक अनि नीति मोहनको युगल शर्मा, शब्द छ रश्मि विराक अनि सङ्गीत रहेको छ अमल मल्लिकको।

0: नमस्कार है साइली बरी आइपुगे म पनि
1: नमस्कार चुल्टे दाजु म त अघि नै आएर यहाँ बसिराको थिएँ
0: ए हजुर हजुर हजुर म त त्यही त ढिला पो भयो कि भनेर हतार हतार आएको को हुनुहुँदो रहेछ भनेको साइली बरी बसिरहनु भएको रहेछ
1: म पनि आज सभामा समयमै जानु पर्यो भनेर चाहिँ आएर बसिराको थिएँ को को आउनुहुन्छ भनेर विचार गर्दै थिएँ चुल्टे दाजु आइपुग्नु भएछ खुसी लाग्यो
0: ल अब ठिकै छ आज त भन्दाखेरि पनि हाम्रो छटपटे बा आउने दिन
1: ए हो आज छटपटे बा आउने दिन हो खै आइपुग्नु भएको छैन अहिलेसम्म
0: म त अघि नै आउनु भयो कि जस्तो पनि लाग्यो अब छटपटे बालाई पर्खेर कुराकानी थाल्ने हो कि बा यसो मनोरञ्जन गरेर त्यो बिचमा बा छटपटे बा आउने हो कि के गर्ने
1: होइन यसो गरौँ न दाजु छटपटे बालाई एकछिन पर्खिनु पनि हुने तपाईँ पनि भर्खरै आउनु भएको तपाईँलाई पनि अलिक आराम हुने एउटा गीतै सुन्नुपर्छ होला हौ दाजु
0: ठिकै छ त्यसो भने मनोरञ्जन गरौँ त्यो बिचमा छटपटे बा आउनुहुन्छ होला नि त
1: हुन्छ
0: ल सुनाउन त

0: आहा, बडा रमाइलो भयो, आनन्द पनि आयो, यसो थाकेको मेटियो पनि।
1: आज
2: पनि ढिलो आइपुग्नु भयो, हामीले त अघि नै गीत सुनेर पनि
1: भ्याइसक्यौँ। गीत सुनेर हो, अब मलाई गीत नसुनाउने विचार हो कि के हो कि?
2: हाम्रो त गीत सुनाउने विचार थियो बाकी, हामीले एकछिन पर्ख्यौँ पनि, तर तपाईँ अलिक ढिलै हुनुभयो नि दाजु, त्यही भएर हामी त सुनिदिउँ गीत।
0: होइन छटपट बा, नरिसाउनुहोस् न, अब फेरि सुन्दा भइहाल्यो नि।
1: अब जहिले पनि तर म समयमा चाहिँ समयमा नस्केको, गाउँको घरे यो भन्छ घरे त्यो भन्छ, थक्कै गीतै सुन्न पाइएन। अब फेरि सुनाउनु न, म यहाँ बसे।
2: छटपटे बा, मैले चिया पनि फ्लासमा ल्याएको छु, तातो चिया, एकछिनमा गीत पनि सुनाउला, बेसी ज्ञान छ नि त बालाई, त्यही भएर गाउँमा सबैजनाले सोधपुछ गरेको।
1: अब जति पनि अनुभव छ त्यो अनुभव अनुसारले जानेको कुरा बताइन्छ नि, अरू त के र।
0: होइन, अब तपाईँले जति अनुभव गर्नु भएको छ त्यो हामीलाई सिकाउनु भयो भने भइहाल्यो नि,
2: हामी पनि त्यही सिक्नु पाइन्छ भनेर त सभामा आएको।
0: अनि सभामा
2: हजुर
0: साइली बरी आएपछि विभिन्न विषयहरू झिकेर कुराकानी गर्नुहुन्छ, अनि आज चाहिँ के सोध्ने विचार गर्नु भएको छ साइली बरी?
2: आज चाहिँ नि चुल्ठे दाजु, छटपटे बा, अब सबैजनाले पशुपालनहरू त गरिन्छ, पशुपालनको क्रममा अन्त मेरो घरमा चाहिँ एउटा गाई गाभिनी गाई छ, त्यो गाभिनी गाईको हेरचाह चाहिँ के कस्तो प्रकारले गर्नुपर्ने रहेछ भनेर त्यस बारेमा पो जानौँ भनेर आएको नि, त्यो बताइदिनुहोस् न आज।
0: छटपटे बा, म बताइदिउँ?
1: हुन्छ हुन्छ, बताइदिनु।
0: अब विशेष गरी साइली बुहारी, गाभिनो गाईको राम्रो हेरचाह गर्यो भने चाहिँ स्वस्थ बाछा जन्मिन्छ, गाई पनि स्वस्थ रहन्छ, अनि भविष्यमा दुध उत्पादन पनि एकदमै राम्रो हुन्छ है, अनि गाभिनो गाईलाई चाहिँ हेरचाह चाहिँ गर्नुपर्छ।
2: ए हजुर हजुर, छटपटी बा, गाभिनी गाईको दैनिक हेरचाह चाहिँ हामीले के कस्तो प्रकारले गर्नुपर्ने त्यो पनि बताइदिनुहोस् न।
1: अब गाभिनो गाईको दैनिक हेरचाह गर्दा चाहिँ एकदमै गोठ सफा राख्नु पर्यो, गाईलाई पनि सफा सुग्घर राख्नु पर्यो, अनि सुक्खा हुनु पर्यो गोठ, हावा पनि हावादार हुनु पर्यो गोठमा, हावा बग्ने हुनु पर्यो, एकदम गुबुक

0: का गुमसिन हुनु भएन। अब दैनिक बिहान साँझ एकदमै ध्यानपूर्वक गाभिन गाईलाई चाहिँ हेर्नु पर्यो, कसरी सफा पानी उपलब्ध गराउनु, के दिने होइन। अब गाभिन गाईलाई अतलाउनु भएन, डल्लाउनु भएन, कुटपिट गर्नु भएन, तनाव दिनु भएन, यो कुराहरू चाहिँ ध्यान दिनु पर्यो। अनि गोठ चाहिँ एकदमै चिप्लिन हुनु भएन। अब गाभिन गाई ध्यानपूर्वक राख्नु पर्यो,
1: हामीले सफा सुगर चाहिँ गर्नु पर्यो
0: एकदमै।
1: यो गाभिनी गाईलाई चाहिँ कुन कुन कुरामा चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने रहेछ चुल्ठी दाजु, त्यो पनि बताइदिनुहोस् न।
2: अब गाभिनु गाईलाई ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने,
1: हजुर,
2: समयमै घाँस दाना चाहिँ दिनु पर्यो। हामीले त अब बाँधेर राख्छौँ है गाई बस्तुहरू, अब यहाँ पहाडतिर त अब चरनमा छोड्ने ठाउँ पनि छैन, जग्गा पनि छैन है, बाँधेर हामीले राख्छौँ। अनि नियमित समयमा घाँस दाना चाहिँ खुवाउनु पर्यो, अनि हरियो घाँस दिनु पर्यो, सुक्खा घाँस पनि दिनु पर्यो, सन्तुलित दाना दिनु पर्यो, जो बजारमा पाउँछ मिनरल मिक्सर त्यो दिनु पर्यो, नुन पनि सठिक मात्रामा दिनु पर्यो। अनि नियमित शरीरको अवस्था कस्तो छ त गाभिनो गाईको त्यो पनि हेर्नु पर्यो, विचार गर्नु पर्यो। अनि विशेष गरी ध्यान दिनुपर्ने चाहिँ कुरा साइलीभरि अन्तिम दुई महिनामा एकदमै धेरै सावधानी पूर्वक हेर्नु पर्यो।
1: अनि
2: अन्तिम दुई महिनामा अब प्रसुति हुने स्थान चाहिँ पहिले एकदमै सफा सुग्घर गरेर राख्नु पर्यो। अब अन्तिम दुई महिनामा चाहिँ कहिले के हुन्छ कसो हुन्छ थाहा हुँदैन, अनि विशेष गरी पशु चिकित्सकसँग चाहिँ सम्पर्क राखेर हामीले गाभिन गाईको ध्यान चाहिँ दिनु पर्यो।
1: ए हजुर, त्यसै प्रकारले नि छटपटे बा, यो गाभिनी गाईलाई चाहिँ हामीले के खुवाउने त त्यो बारेमा पनि बताइदिनुहोस् न।
0: अब खुवाउनु त अब अहिलेसम्म त भोकै त राखेको छ होला तिमीले, तर खुवाउँदाखेरि त के खुवाउनु भन्दा हजुर घाँस त हामीले काटेर दिन्छ, त्यो खुवाउनु पर्यो। अब हामीले घाँस पनि त रोपेको छौँ होइन, नेपियर घाँसहरू अहिले त एकदमै छ, नेपियर घाँसहरू लगाउँछ बारीमा होइन, त्यो अब मकैको हरियो घाँसहरू दिन सकिन्छ होइन, गिनी घाँसहरू दिनु सकिन्छ, सुक्खा घाँस दिन सकिन्छ, पराल छ पराल पनि दिँदा भयो होइन, अनि दाना पानी ठिकसँगले दिनु पर्यो, चोकर दिनु पर्यो, मकैको पिठो दिनु पर्यो होइन, पिना दिनु पर्यो, खनिज मिश्रण जुन चाहिँ मिनरल मिक्सचर भन्छ बजारतिर पनि पाउँछ त्यो दिनु पर्यो, नुन सही रूपमा नुन दिनु पर्यो। अनि यो खुवाउने तरिका चाहिँ दिनमा दुई तिन पटक हरियो घाँस दिनु पर्यो, सुक्खा घाँस पनि सँगसँगै दिनु पर्यो। अनि विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने गाईको तौल अनुसार सन्तुलित मात्रामा आहार दिनु पर्यो। अब गाई चाहिँ बडै छ ठुलो छ तर ध्यानै दिएन भने त्यो पनि भएन, एकदमै नियमित रूपमा गाईको स्थिति के छ परिस्थिति के छ गोठमा कस्तो छ गाईलाई के कसो छ गाई अप्ठ्यारो तरिकाले त बसेको छैन कस्तो छ दाना पानी नियमित रूपमा राम्रोसँगले खाँदैछ कि छैन यो सब पहिले सम्पूर्ण कुरा ध्यान चाहिँ दिनु पर्यो। अनि पशु चिकित्सकसँग एकदमै तालमेल राखेर गाईको इतिहास बताएर यो छ यो छ यस्तो छ उस्तो छ भनेर चाहिँ अब सम्पर्कमा राखेर चाहिँ काम गर्नु पर्यो,
1: चिकित्सकसँग चाहिँ सम्पर्कमा बस्नु पर्यो, हामी बसिरहनु पर्यो। चुल्ठी दाजु, यहाँ छटपटे बा त खुट्टा सुट्टा बटारेर झोला सोला बोकेर रेडी पो हुनु हुँदैछ त हो।
0: हजुर, यो झोला चाहिँ अघि राख्नु बिर्सेको, खुट्टा बटारेर त अब बस्दा त बटारेर बस्छु म जहिले पनि, तर
1: जानु पो आट्नु भएको जस्तो लाग्यो कि होइन,
0: गीत सुनाउँछु भनेर तिमीहरूले यसरी ढाँटेपछि त म पनि लाग्नु पर्यो नि त।
1: होइन होइन, अब म छटपटी बालाई मैले मिठो चिया बनाएर ल्याएको छु, त्यो पनि दिन्छु।
2: साइलीबारीले चिया पनि लिएर आएको रहेछ छटपटी बा,
0: सुन्दछु
1: म यो कपमा ल्याएको, कपमा हालेर चिया दिन्छु, गीत पनि एउटा सुनौ होला हौ दाजु।
2: ठिकै छ त, अब छटपटीबालाई रोक्ने यही गीत हो, तपाईँले चिया पनि ल्याउनु भएको रहेछ, एकपल्ट मनोरञ्जन पनि गरौँ चिया पनि खुवाउँ त्यस पछाडि कुराकानी गरौँ होला छटपटीबा।
0: अब ठिकै छ नि त, तिमीहरूले चिया पनि ल्याएको छौ गीत पनि सुनाउँछु भन्दैछौ, ठिकै छ नि त, सुनाउ
1: लिनु त छटपटीबा चिया।
0: ल ल ल।

0: आहा, बडा रमाइलो गीत सुन्नु पाइयो। हाम्रो छटपटी बाला कस्तो लाग्यो?
1: मलाई त गीत भनेपछि एकदमै रमाइलो, चिया पनि एकदमै मिठो
0: मिठो भयो। चिया फेरि फेरि पनि ल्याउँछु नि सभामा है। आनन्द त लिइहाल्यौ हामीले, अब फेरि कुराकानीतिर लागौ होला। हुन्छ बा,
2: हुन्छ हुन्छ। अनि अघि हाम्रो साइली परीले नि छटपटी बा, यो गाभिनो गाईको हेरचाह चाहिँ कसरी गर्नुपर्ने, अब गाई त हामी पाल्छौँ त्यसलाई के कसो गर्नुपर्ने भन्ने कुराहरू हाम्रो चलिरहेको थियो।
0: हजुर, त्यस्तै प्रकारले नि छटपटे बा चुल्ठे दाजु, यो गाभिनो गाई जुन छ नि, यसलाई विभिन्न प्रकारको रोग पनि त लाग्छ। यो रोगहरूबाट चाहिँ कसरी बचाउने त्यो पनि बताइदिनुहोस् न।
2: अब यो रोग चाहिँ म बताइदिन्छु है छटपटे बा। रोगबाट कसरी बचाउने भन्दाखेरि चाहिँ अब विशेष गरी हामीले पशु चिकित्सकसँग चाहिँ जोगाजोग राख्नु पर्यो साइनी बुहारी, साथसाथै हामीले खोप कहिले लाउने, कुन बेला लाउने, कुन औषधि दिँदा हुन्छ कुन चाहिँ हुँदैन, फेरि गाभिनो गाईलाई चाहिँ जुन पाए त्यही जे पाए त्यही दिनु पनि भएन, चिकित्सकको सल्लाह अनुसार चाहिँ गर्नु पर्यो। अनि विशेष गरी हामीले गर्नुपर्ने कुरा चाहिँ साइनी बुहारी, नियमित गोठ चाहिँ सफा राख्नु पर्यो। नियमित गोठ सफा राख्नु पर्यो। अनि हामीले के गर्छौँ भनेदेखिको गोठमा कुनै पनि हामीले गाई वस्तु भयो, कुनै पनि वस्तु बिमारी छ भने त्यसलाई चाहिँ अलग गरेर राख्नु पर्यो, नभए त्यो बिरामी सर्छ, गाभिनो गाईलाई पनि लाग्छ अनि अप्ठ्यारो हुन्छ। त्यो हुँदा चाहिँ गोठमा सबै गाई वस्तुहरू कस्तो अवस्थामा छ त्यो चाहिँ हेर्नु पर्यो। बिरामी कुनै पनि अवस्था छ, कुनै पनि गाई वस्तुलाई बिरामी भएको छ भने चाहिँ त्यसलाई अलग्गै राख्ने व्यवस्था पनि गर्नु पर्यो। अनि हामीले के गर्छौँ भनेदेखिको हामी बाहिरबाट गाई वस्तु ल्याउँदाखेरि केही नहेरिकन सिधै गोठमा हुल्छौँ, त्यो चाहिँ गर्नु भएन। नयाँ गाई ल्याउँदाखेरि केही दिन अलग राखेर छुट्ट राखेर निरीक्षण गर्नु पर्यो, हेर्नु पर्यो कतै रोग लागेको छ कि छैन, के थियो यसको इतिहास कस्तो थियो कि, सबै कुरो जानकारी गरेर पशु चिकित्सकबाट सल्लाह लिएर स्वास्थ्य

0: परीक्षण गराएर त्यस पछाडि गोठमा हाल्दा चाहिँ त्यो चाहिँ राम्रो हो जस्तो लाग्छ कि कसो भन्नुहुन्छ छटपटी बा?
1: एकदमै ठिक कुरा गर्यो, यो चुल्ठा र पनि यो वस्तु चाहिँ पाल्दै रहेछ जस्तो पनि लाग्यो।
2: हजुर
1: त निकै बटुल्दै रहेछ है यसले पनि।
2: हजुर हजुर, हाम्रो छटपटी बाकै ज्ञानले हो नि यो सबै भएको। हाम्रो छटपटी बालाई धेरै अनुभव छ नि त दाजु।
0: हो नि हो नि,
2: त्यस्तै प्रकारले नि छटपटी बा, यो गाभिनी अवस्थामा जुन हुन्छ नि गाई, गाभिनी अवस्थामा भएको यो गाईलाई विशेष रूपमा हामीले सावधानी चाहिँ कस्तो प्रकारले अप्नाउनु पर्ने हो त्यो पनि बताइदिनुहोस् न।
1: अब विश्वास गरेर गाभिनु हुँदाखेरिको गाभिनु गाई हुँदाखेरि विशेष सावधानी अप्नाउनु चाहिँ पर्छ। अब प्राय प्राय हामी त बाँधेर राख्छौँ, काम कुरो गराउने त होइन, तर पनि धेरै कतिपय जग्गाहरूमा काम कुरो गराउनु चाहिँ भएन, तनाव दिनु भएन, होइन। विशेष गरी अन्तिम महिनामा अब गाभिनु छ गाई, कसैले किन्यो कसैले बेच्यो भने लामो दूरी हिँडाउनु भएन, होइन। अब गाभिनु गाईलाई विशेष गरी चरनतिर पठाउनु पनि हुँदैन, चरणमा पठाउँछ भन।
2: तर हाम्रोतिर त प्राय बाँधेरै
1: पाल्छ हो। अनि गोठ एकदम सफा राख्नु पर्यो, चिप्लिने ठाउँबाट चाहिँ बचाउनु पर्यो। अब चिप्ले भने लड्छ, लडेपछि चाहिँ अप्ठ्यारो हुन्छ गाभिनु गाईको। अनि विशेष गरेर हामीलाई ध्यान दिनुपर्ने कुरा चाहिँ बच्चा चलिरहेको छ कि छैन त्यो पनि याद गर्नु। पेटमा बच्चा कुन अवस्थामा छ, चलेको छ कि छैन। अब गाभिनु गाईलाई खाना कसरी खाँदैछ, खानु त छोडेको छ कि छैन, छोड्यो भने के कारणले हो, ज्वरो आउँदैछ कि छैन, ज्वरो आयो भने के कारण हो, असामान्य रगत बगेको छ कि छैन, पानी बगेको छ कि छैन, यो सबै कुरा भयो भने पशु चिकित्सकलाई तुरन्त जानकारी गराएर देखाएर चाहिँ उपचारतिर लागिहाल्नु पर्छ। विशेष गरेर चाहिँ ध्यान दिनु पर्छ गाभिनु गाईलाई, अनि पशु चिकित्सकसँग चाहिँ सम्पर्क भई बस्नु पर्यो।
2: ए हुन्छ हुन्छ चुल्ठे दाजु, यहाँ हाम्रो छटपटे बाले एकदमै राम्रो प्रकारले जानकारी दिनुभयो है, यो सावधानी के अप्नाउनु भन्ने कुरामा। त्यसै प्रकारले यो गाभिनु गाई पालनमा ध्यान दिनुपर्ने मुख्य कुराहरू चाहिँ के छन् त त्यो पनि बताइदिनुहोस् न।
0: अब विशेष गरी गाई पाल्दाखेरि है, गाई बस्तु पाल्दाखेरि ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भनेदेखिको, हामीले छनौट गर्दा चाहिँ राम्रै जातको छनौट गर्छौँ है। अनि छनौट मात्रै नगरेर गाईलाई ल्याइसकेपछि पोषणयुक्त आहार पनि दिनु पर्यो। अनि हामीले गोठ हाम्रो घर जस्तै त हो, हामी सफा सुग्घर भएर बसो हो, त्यसरी गाईलाई पनि सफा गोठमा राख्ने, नियमित खोप दिने, औषधि दिने, आफ्नै मन परिकर नदिने, पशु चिकित्सकको सरसल्लाह अनुसारले दिने, अनि प्रशस्त सफा पानी उपलब्ध गराउने, सफा पानी दिनु पर्यो। अब गाईले बोल्नु सक्दैन, भन्नु सक्दैन भनेर जे पाए त्यही जस्तो सुकै नदिने, वातावरण पनि एकदमै तनावमुक्त वातावरण बनाउने। अब दुध दुँदा चाहिँ सरसफाइमा पनि ध्यान दिनु पर्यो होइन। अनि प्रत्येक गाईको स्वास्थ्य र खोपको रेकर्ड पनि राख्नु पर्यो, एकदमै लेख्दै राख्नु पर्यो। अनि हामीले गोठ बनाउँदाखेरि चाहिँ हावादार त हुनुपर्छ, हावादार साथसाथै अहिले त जङ्गली प्राणीहरूको प्रकोप पनि छ, अनि त्यसलाई पनि मध्यनजर राखेर बलियो गोठ बनाउनु पर्यो। जङ्गली जनावरहरू नपसोस्, यो पसेर कोही टोकिदिने हुन्छ, स्याल पस्छ के पस्छ, अहिले गाउँघरमा चितुवा लाग्छ के हुन्छ, अनि त्यो भएर त्यसलाई पनि जोगाउनुको लागि चाहिँ एकदमै बलियो गोठ पनि राख्नु पर्यो, सफा पनि राख्नु पर्यो, नियमित खोप पनि लाउनु पर्यो। सबै कुराहरू चाहिँ ध्यान दिएर चाहिँ गर्नु पर्यो, विशेष गरी गाभिनो गाईमा चाहिँ ध्यान पुर्याउनु पर्यो।
2: हाम्रो छटपटे बाको त नि आँखा त त्यो फ्लासमै देख्दैछ हौ मैले दाजु।
1: अब अघि चिया दिइहाल्यो उब्रेको छ, यहाँ बोल्नु मात्रै लाउँदैछन्, यिनीहरू त कुरै गर्दैनन् भनेर सोच्दै थियो।
2: होइन उब्रेको छ चिया, म दिँदैछु नि, त्यो कप यता दिनुहोस् त।
1: ल ल,
2: अब त्यस्तै प्रकारले यो अन्तमा नि छटपटे बा, यो गाभिनु गाईको बारेमा अन्य जानकारीहरू के कसो रहेका छन् त्यो पनि बताइदिनुहोस्, तपाईँलाई म यो चिया सारेर दिँदैछु नि, हुन्छ।
1: ल ल ल, अब विशेष गरी ध्यान दिनुपर्ने कुरा चाहिँ गाभिनु गाईको, गाभिनु गाई छ भने
2: हजुर
1: यो चाहिँ सन्तुलित आहार दिनु पर्यो, गाभिनु गाईलाई ध्यान दिनु पर्यो, सफा गोठ राख्नु पर्यो, पर्याप्त पानी दिनु पर्यो। पानी पनि अब मौसम कस्तो छ, ठन्डा छ भने अलिकति

0: तार दिनु पर्यो, सफा दिनु पर्यो, अनि पशु चिकित्सकसँग सम्पर्क गरेर नियमित खोप लाउनु पर्ने हो कि, जुगाको नियन्त्रण गर्ने औषध दिनुपर्ने हो कि, के गर्नुपर्ने त्यो पनि गर्नु पर्यो, अनि वातावरण एकदमै तनाव मुक्त बनाउनु पर्यो है। अनि अब त्यही हो, पशु चिकित्सकको चाहिँ सल्लाह लिनु पर्यो। अनि यो सबै कुरा, दाना पानी गोठ पशु चिकित्सक खोप, यो सबै कुरामा ध्यान दियो भने चाहिँ राम्रोसँगले स्वस्थ बाछा जन्मिन्छ, गाईको स्वास्थ्य पनि राम्रो हुन्छ, भविष्यमा दुध उत्पादन पनि राम्रो हुन्छ, गुणस्तरीय हुन्छ। त्यही हो कुरा चाहिँ, हामीले नियमित ध्यान चाहिँ दिनु पर्यो।
1: आज मलाई चुल्ठे दाजु साथै छटपटे बाले घरमा भएको है, मेरो पनि घरमा छ नि एउटा गाभिनो गाई, त्यो विषयमा चाहिँ अब त्यो गाईको हेरचाह कसरी गर्नु, त्यसको रोगबाट कसरी बाँच्नु, खोपहरू कसरी लाउनु, खानापिना दाना आहार है, यसको गोठको सरसफाइ के कस्तो प्रकारले गर्नुपर्ने भन्ने विषयमा एकदमै राम्रो प्रकारले जानकारी दिनुभयो है। मलाई अब नि दाजु चुल्ठे दाजु, यो सभाको समय अलिकति छ भने यहाँ हाम्रो छटपटे बालाई फेरि एउटा रमाइलो गीत सुनाइदेऊ न।
0: अब गीत पनि सुनौ, अनि चिया पनि सारिरहेको छ, त्यो पनि सलाउनु भन्दा अगाडि नै पिहाल्नु।
1: हुन्छ हुन्छ,
0: लु लु लु सुनौ सुनौ।

0: सभाको समय सकिएपछि अब बसिरहने कुरा आएन, लु जाउँ होला।
1: हुन्छ हुन्छ,
2: ल ल लु लु चुल चाहिँ मलाई परसम्म पुऱ्याइदिनु।
1: लु हुन्छ, जाउँ त जाउँ।
2: जाउँ जाउँ जाउँ।
0: हुन्छ हुन्छ जाउँ।

0: अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति. प्राप्त विज्ञप्ति अनुसार आगामी चार दिनभित्र सिक्किम राज्य लगायत पश्चिम बंगाल निम्न हिमालय अञ्चलका दार्जीलिङ, कालिम्पोङ, जलपाइगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर अनि दक्षिण दिनाजपुर जिल्लाहरूमा चट्याङसहित भारीदेखि भारी वर्षा 7-20 सेन्टिमिटर साथै एक वा दुई स्थानमा तेज हावा 30-40 किलोमिटर प्रति घण्टाको दर रहने सम्भावनाको जानकारी मौसमी विभागले जनाएको छ. सुन्दै हुनुहुन्थ्यो मौसमको कृषि विज्ञप्ति पूरा भयो.
1: बदलो,
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
1: बदलो आदत बदलो. अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए. अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें. RBI कहता है जानकार बनिए, सतर्क रहिए. बदलो.
0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ र अबको केही क्षणमा नै समाप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी गान्तोक.
3: रूक्पा छेसीको अवसरमा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले सम्पूर्ण सिक्किमवासीलाई हार्दिक शुभकामना र शुभेच्छा व्यक्त गर्नुभएको छ. भगवान बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक धर्म सम्बन्धी उपदेश प्रदान गरेको तथा धर्मचक्र प्रवर्तन गरेको दिनलाई रूक्पा छेसी भनेर पवित्रतासँग पालन गरिन्छ. बौद्ध धर्मको इतिहासमा रूक्पा छेसीले एक महत्वपूर्ण क्षणको स्मरण गराउँछ. मुख्यमन्त्री श्री तामाङले उक्त अवसरमा भगवान बुद्धले हरेक परिवारमा सुख शान्ति खुशियाली सुस्वास्थ्यको आशीर्वाद प्रदान गरून् भन्ने कामना पनि गर्नुभएको छ. महिला बाल वरिष्ठ नागरिक तथा दिव्यांगजन कल्याण विभाग अन्तर्गत जिल्ला महिला सशक्तिकरण केन्द्र पाक्योङले पश्चिम पाण्डाम स्थित सर टीकालाल निरौला वरिष्ठ माध्यमिक विद्यालयमा दाइजो प्रथा तथा बाल विवाह निषेध सम्बन्धी जनचेतना कार्यक्रम आयोजना गरेको छ. कार्यक्रमको उद्देश्य विद्यार्थी तथा शिक्षकहरूलाई दाइजो प्रथा र बाल विवाह जस्ता सामाजिक विकृतिबारे सचेत गराउनु रहेको थियो. कार्यक्रममा DHEW का जेन्डर स्पेशलिस्ट अल्सन राईले जिल्ला महिला सशक्तिकरण केन्द्रको उद्देश्य महिला सशक्तिकरणका पहल तथा महिलाका लागि सञ्चालनमा रहेका विभिन्न सरकारी कल्याणकारी योजनाबारे जानकारी दिनुभएको थियो. त्यसैगरी अतिथि वक्ता क्यारियर काउन्सिलर तथा सफ्ट स्किल प्रशिक्षक प्रियाञ्जली राईले दाइजो प्रथा र बाल विवाहका कारण त्यसबाट समाजमा पर्ने नकारात्मक प्रभाव तथा यस्ता कुप्रथा विरूद्ध सचेत हुनुपर्ने आवश्यकताबारे विद्यार्थीहरूसँग अन्तर्क्रियात्मक छलफल गरिन्. उहाँले वान स्टप सेन्टर मार्फत हिंसा तथा अन्य समस्यामा परेका व्यक्तिहरूले प्राप्त गर्न सक्ने सरकारी सहायता तथा सेवाबारे पनि जानकारी दिएकी थिइन्. विशेष सघन पुनरावलोकन अर्थात SIR अन्तर्गत निर्वाचन नामावली अध्यावधिक गर्ने अभियानको तेस्रो दिन आज AC20 छुजाचेन विधानसभा क्षेत्रको भाग नम्बर 7 32 सुनवाई सम्पन्न भएका छन्. मतदाताको योग्यता प्रमाणीकरण तथा थप छानबिन आवश्यक दावीहरूको परीक्षणका लागि निर्वाचन दर्ता अधिकारीद्वारा सुनवाई गरिएको हो. जिल्लाभर सञ्चालन भइरहेको यस सुनवाई प्रक्रियाको अनुगमन जिल्ला निर्वाचन अधिकारी तथा जिल्ला कलेक्टर सुश्री परी विष्णुले गरिरहेकी छन्. निर्वाचन नामावलीलाई पूर्ण शुद्ध र त्रुटिरहित बनाउने उद्देश्यले सुनवाई भइरहेको जनाइएको छ. सुनवाईमा सहभागी हुने मतदातालाई कागजात लगायत स्वप्रमाणित कागजात साथमा ल्याउन आग्रह पनि गरिएको छ. जिल्ला निर्वाचन कार्यालयले सुनवाईको सूचना प्राप्त गरेका सबै मतदातालाई तोकिएको मिति र समयमा आवश्यक कागजात सहित उपस्थित हुन तथा निर्वाचन नामावलीलाई सही पारदर्शी र विश्वसनीय बनाउन पुनरावलोकन प्रक्रियामा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ. सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले साहसिक र दिगो पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले प्रस्तावित तामजे बाकुचेन ट्रेकिङ मार्गको स्थलगत निरीक्षण

सम्पन्न गरेको छ। 17 जुलाईमा विभागकी सचिव होन्डला ग्याच्छेनको नेतृत्वमा भएको टोलीले ट्रेकिङ मार्गको सम्भाव्यता, पहुँच, सुरक्षा, वातावरणीय संवेदनशीलता तथा पर्यटन सम्भावनाको विस्तृत अध्ययन गरेको हो। निरीक्षणका क्रममा विभागका संयुक्त निर्देशकले मार्गको प्राविधिक विवरण प्रस्तुत गर्दै रूट, उचाइ, भूभाग, क्याम्पसाइट, पानीको स्रोत, सुरक्षा व्यवस्था र वातावरण संरक्षणका पक्षबारे जानकारी दिएका थिए। उहाँले ताम्जी क्षेत्र भविष्यमा सिक्किमकै प्रमुख साहसिक पर्यटन गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे। टोलीले स्थानीय बासिन्दासँग पनि छलफल गर्दै पर्यटन विकासमा समुदायको सहभागिता र स्थानीय रोजगारी सृजनाको सम्भावनाबारे सुझाव संकलन गरेको थियो। सिक्किम पेन्सक सिलट संघ एसपीएसएले 14 सब जुनियर, जुनियर तथा सिनियर राष्ट्रिय पेन्सक सिलट च्याम्पियनशिप 2026मा सिक्किमका लागि काँस्य पदक जित्ने 5 खेलाड़ीलाई सम्मान गरेको छ। पालजर स्टेडियममा आयोजित कार्यक्रममा सिमरन राई, विशेष नमाझी, नितिशा प्रधान, अनुदीप वात्सा शर्मा र निश्चल राईलाई सम्मान गरिएको थियो। यस अवसरमा प्रशिक्षक तथा टोली व्यवस्थापकहरूलाई पनि सम्मान गरियो। कार्यक्रममा सिक्किम ओलम्पिक संघका अध्यक्ष श्री सी जाङपो भुटियाले खेलाड़ीहरूलाई बधाई दिनुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खर्साङ केन्द्रबाट बोलिरहेका छौ र अब भने यहाँ समक्ष राखिरहेछौ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे साप्ताहिक प्रश्नोत्तर कार्यक्रम डाक पुतली, 7:45 भुटानी कार्यक्रम, 8 बजे हिन्दी फिल्मी गीतहरू, 8:30 कार्यक्रम पार्वत्य ध्वनिमा सुन्नुहुनेछ लेप्चा गीत, 9:15 स्पटलाइट, यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रम क्रमैले। त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25 प्रथममा सुन्नुहुनेछ कार्यक्रम अर्चना, 7:05 शुभ प्रभात जसमा खेतीपातीबारे सल्लाहको साथमा सुन्नुहुनेछ सागर तामाङ अनि शोभना प्रधानको स्वरमा आधुनिक गीत, 7:15 प्रबल थापा अनि हिरा रसाइलीको स्वरमा भजन, 7:35 कार्यक्रम सङ्गीत प्रभा, 7:55 समसामयिक समीक्षा, 8:30 कार्यक्रम रङ बिरङको संसार, मानसिंह मोक्तानको स्वरमा लोकगीत सुन्नुहुनेछ 8:40, 8:45 कार्यक्रम योजना, 9:02 हिन्दी फिल्मी गीत, 9:30 कार्यक्रम मनका कुरामा सुन्नुहुनेछ राजबहादुर राईका मनका कुरा, 10:02 कार्यक्रम कुरै कुरामा जसमा श्रोताले बाल्यकालका रमाइला किस्सा र बदमासी बारे यहाँहरूले हामीलाई सम्पर्क गरेर आफ्ना विचारहरू राख्न सक्नुहुनेछ, 11 बजे पोस्ट बक्स नम्बर 111, 12:05 श्रोताको अनुरोधमा रहेको फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 2:30 सुन्नुहुनेछ आधुनिक अनि लोकगीतको कार्यक्रम, 2:55 पुनः लोकगीत, 3 बजे फिल्मी गीत, 3:20 कार्यक्रम विश्वमा हामी जसमा सुनाउनेछौ प्रसिद्ध पार्श्व गायिका कविता कृष्णमूर्ति बारे विशेष जानकारी, 3:35 विविध विषयमाथि जानकारी, 3:55 देशभक्ति गीत, 4 बजे उडिया भाषामा सुन्न सक्नुहुनेछ समूह गीत, 4:30 बाल बगैँचा, 5:05 फौजी कार्यक्रम जय जवान, 5:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज, 6:02 हिन्दी फिल्मी गीत, 6:10 बोल्छ चियाबारीमा नयाँ चियाको बिरुवा लगाउने समय अनि तरिकाबारे जानकारी, 6:50 यस केन्द्रको प्रादेशिक समाचार, 7 बजे बेलुकी कथा सार्थी, 7:45 भुटानी कार्यक्रम।

0: 8 बजे कार्यक्रम युवा वाणी, 8:30 में विविध कलाकार कुशवर में लोकगीत, 9:15 में स्पॉटलाइट, 9:30 में विशेष कार्यक्रम संसद समक्ष राखेका मुद्दाहरू। यस बाहेक सुन्न सक्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले। यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज राधिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमबारे संक्षिप्त जानकारी। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार आगामी 6 दिनभित्र पश्चिम बंगाल राज्यका दार्जिलिङ, कालिम्पोङ, कुचबिहार, अलिपुरद्वार जिल्लामा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जन सहित वर्षा हुने सम्भावनाको जानकारी विशेष मौसम विभागले जनाएको छ। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले भारतको सम्प्रभुता र भौगोलिक अखण्डताको दृष्टिकोणबाट रणनीतिक रूपमा धेरै महत्वपूर्ण मानिने सिलगढी करिडोर चिकननेकको सुरक्षालाई अझ सुदृढ बनाउन केन्द्र सरकार र पश्चिम बंगाल सरकारले कैयन महत्वपूर्ण निर्णयहरू लिएको बताउनु भएको छ। गृहमन्त्रीले भारत बंगलादेश अन्तर्राष्ट्रिय सीमामा त्रिस्तरीय स्मार्ट फेन्सिङ परियोजनालाई चाँडो सम्पन्न गर्न निर्देश दिनुभएको छ। भारतको पहिलो निजी कम्पनीद्वारा विकसित अर्बिटल रकेट विक्रम 1 श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपित गरियो। संसदको सोमबारदेखि शुरू हुने मनसून सत्र अघि सरकारले भोलि सर्वदलीय बैठक डाकेको छ र मौसम विभागले दार्जिलिङ, कालेबुङ, जलपाइगढी, अलिपुरद्वार र कुचबिहार जिल्लाहरूमा आगामी दिनहरूमा हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले भारतको सम्प्रभुता र भौगोलिक अखण्डताको दृष्टिकोणबाट रणनीतिक रूपमा धेरै महत्वपूर्ण मानिने सिलगढी करिडोर चिकननेकको सुरक्षालाई अझ सुदृढ बनाउन केन्द्र सरकार र पश्चिम बंगाल सरकारले कैयन महत्वपूर्ण निर्णयहरू लिएको बताउनु भएको छ। केन्द्रीय मन्त्री अमित शाहले आज फुलबारी स्थित उत्तरकन्या सचिवालयमा आयोजित उच्चस्तरीय बैठकमा भारत बंगलादेश सीमा सुरक्षा व्यवस्था, सीमा प्रबन्धन, आधुनिक निगरानी प्रणाली तथा पूर्वाधारको विस्तृत समीक्षा गर्नुभयो। वहाँले सीमा सुरक्षालाई अझ प्रभावकारी र प्रविधिमा आधारित बनाउन अधिकारीहरूलाई आवश्यक निर्देश दिनुभयो। अधिक जानकारी हाम्रा संवाददाताबाट।
2: हिजो अबेर राति बागडोगरा विमानस्थल पुगेपछि गृहमन्त्री आज बिहान जलपाइगुडी जिल्लाको राजगंज पुलिस चौकी क्षेत्रमा भारत बंगलादेश सीमासित जोडिएको संवेदनशील गाउँ जुम्मागाछ पुग्नु भएको थियो। त्यहाँ उहाँले सीमाको जमिनी स्थिति, बीएसएफको तैनाती, सुरक्षा पूर्वाधार तथा स्थानीय परिस्थितिको समीक्षा गर्नुभयो। अधिकारीहरूले उहाँलाई मनसुनको समयमा नदी किनारका क्षेत्रहरूमा उत्पन्न चुनौतीहरू र घुसपैठ तथा तस्करीको सम्भावनाको बारेमा पनि जानकारी गराए। त्यसपछि अमित शाहले सिलगढीस्थित राज्यको मिनी सचिवालय उत्तरकन्यामा राज्य सरकार, केन्द्रीय गृह मन्त्रालय, सीमा सुरक्षा बल, बीएसएफ र अन्य सुरक्षा एजेन्सीहरूका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्नुभयो। बैठकमा सीमा सुरक्षा सुदृढीकरण, विभिन्न एजेन्सीहरू बीच राम्रो समन्वय स्थापित गर्ने र आधुनिक प्रविधिको अधिकतम प्रयोगमा केन्द्रित थियो। बैठकमा राज्यमा 10 नयाँ बोर्डर आउटपोस्ट बीओपी स्थापित गर्ने निर्णय गरियो, जसमध्ये 2 उत्तर बंगाल फ्रन्टियर क्षेत्रमा निर्माण गरिनेछ। भारत बंगलादेश अन्तर्राष्ट्रिय सीमामा त्रिस्तरीय स्मार्ट फेन्सिङ परियोजनालाई छिटो सम्पन्न गर्न पनि निर्देश दिइएको छ। बैठकमा बंगलादेशको उत्तरी क्षेत्रमा टिस्टा नदीको किनारमा चलिरहेको विभिन्न विकास परियोजनाहरू र बढ्दो गतिविधिहरूको पनि समीक्षा गरियो। समीक्षा बैठकमा उत्तर बंगालका 6 सीमावर्ती जिल्लाहरू दार्जिलिङ, जलपाइगुडी, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदाका जिल्ला मेजिस्ट्रेट र पुलिस अधीक्षकहरू पनि उपस्थित थिए। यसका साथै बीएसएफका वरिष्ठ अधिकारीहरूले सीमा सुरक्षाका विभिन्न पक्षहरूमा विस्तृत प्रस्तुतीकरणहरू दिए। बैठकमा सीमा क्षेत्रमा सडक सञ्चार

0: नेटवर्क चौकी र निगरानी उपकरणहरू सहित पूर्वाधार विकासको कार्य योजनाको बारेमा पनि विस्तृत छलफल गरिएको थियो। गृह मन्त्रालयका अधिकारीहरूले बताए अनुसार चिकन नेक भनेर चिनिने सिलगढी करिडोर आठ पूर्ववर्ती राज्यहरूलाई देशको बाँकी भागसित जोड्ने एकमात्र प्रमुख भूमि लिङ्क हो। लगभग 20 देखि 22 किलोमिटर चौडा यो करिडोर रणनैतिक आर्थिक र राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट अत्यन्तै संवेदनशील मानिन्छ। पश्चिममा नेपाल, पूर्वमा बङ्गलादेश र उत्तरमा भुटान अवस्थित भएको कारणले यसको रणनैतिक महत्व अझ बढ्दछ। बैठकको अन्तमा गृहमन्त्री अमित शाहले सबै सुरक्षा एजेन्सीहरू बीच राम्रो समन्वय, आधुनिक तकनिकीको व्यापक प्रयोग र सीमा क्षेत्रमा पूर्वाधारको तीव्र विकासमा जोड दिँदै भन्नुभयो र देशको सीमाको सुरक्षा केन्द्र सरकारको शीर्ष प्राथमिकतामा रहेको छ।
1: भारतको अर्बिटल रकेट विक्रम 1 सफलतापूर्वक आन्ध्र प्रदेशको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपित गरिएको छ। यो प्रक्षेपण आज दिउँसो 12:05 भएको हो। यसलाई हैदराबादको निजी कम्पनी स्काइरूट एरोस्पेसले बनाएको हो। भारतले निजी क्षेत्रको कम्पनी स्काइरूट एरोस्पेसद्वारा अन्तरिक्षमा पेलोड स्थापित गर्ने क्षमता पनि हासिल गरेको छ। भारत यो उपलब्धि हासिल गर्ने विश्वको तेस्रो देश बनेको छ। विक्रम 1 भारतको पहिलो निजी रूपमा विकसित कक्षीय प्रक्षेपण यान हो। यसलाई हैदराबाद स्थित एरोस्पेस स्टार्टअप स्काइरूट एरोस्पेसद्वारा डिजाइन र निर्माण गरिएको हो। भारतीय अन्तरिक्ष कार्यक्रमका जनक डाक्टर विक्रम साराभाईको नाममा बनाइएको विक्रम 1 3 ठोस प्रणोदक चरण र तरल इन्धनयुक्त रमन इन्जिन लगाइएको छ। यो अन्तरिक्षको सबैभन्दा तल्लो कक्षामा पेलोड स्थापित गर्नमा सक्षम छ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा विज्ञान तथा प्रौद्योगिकी मन्त्री जितेन्द्र सिंहले यस उपलब्धिको लागि स्काइरूट एरोस्पेसलाई बधाई दिनुभएको छ। प्रधानमन्त्रीले यो ऐतिहासिक उपलब्धिले देशका युवाहरूलाई अगाडि आएर नवाचारमा योगदान दिनका लागि प्रेरित गर्ने बताउनुभयो।
2: जमीन में भी उस रूट्स को आपने मजबूती दी है जो देश के नौजवानों को आगे आने की प्रेरणा देगी। और मुझे ये सफलता के लिए तो आनंद होना ही होना था, लेकिन आप लोगों ने जिस कमिटमेंट के साथ मेहनत की, मैं आपको, आपकी पूरी टीम को इस महत्वपूर्ण निर्णय के लिए और महत्वपूर्ण सफलता के लिए मैं बहुत बहुत बधाई देता हूँ।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। संसदको सोमबारदेखि शुरू हुने मनसुन सत्र अघि सरकारले भोलि सर्वदलीय बैठक डाकेको छ। बैठकमा सरकारले संसदका दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनैतिक दलहरूलाई सहयोगको लागि अपील गर्नेछ। संसदको मनसुन सत्र सोमबारदेखि शुरू भएर 13 अगस्तसम्म जारी रहनेछ। यस अवधिमा धेरै महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित हुने सम्भावना छ। पश्चिम बंगाल सरकारले भारतीय प्रशासनिक सेवा आईएएसका वरिष्ठ अधिकारी स्मृति रञ्जन मोहन्तीलाई गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन जीटीएको प्रमुख सचिव पदमा नियुक्त गरेको छ। हालै जारी सरकारी आदेश अनुसार उहाँले जीटीएको प्रशासनिक नेतृत्व सम्हाल्नुहुनेछ। स्मृति रञ्जन मोहन्ती यसअघि पश्चिम बंगाल सरकारको प्राविधिक शिक्षा प्रशिक्षण तथा कौशल विकास विभागमा विशेष सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो। नयाँ जिम्मेवारीका साथै उहाँले दार्जीलिङ र कालेबुङ पहाड़ी क्षेत्रको विकास, प्रशासनिक समन्वय तथा राज्य सरकार र जीटीए बीच समन्वयकारी भूमिका निर्वाह गर्नुहुनेछ। चिया बगानमा न्यूनतम ज्याला मिनिमम वेजेस सम्बन्धी अधिसूचना राज्य सरकारले चाँडै जारी गर्ने जानकारी प्राप्त भएको भन्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राज्यका श्रम मन्त्री अर्जुन सिंहप्रति आभार व्यक्त गरेको छ। आज दार्जीलिङ स्थित संघको केन्द्रीय कार्यालयमा आयोजित बैठकपछि संघका केन्द्रीय अध्यक्ष डीके गुरुङले चिया श्रमिकहरूका लागि न्यूनतम ज्याला लागू गर्नुपर्ने माग

0: लामो समयदेखि उठाउँदै आएको बताउनुभयो। पश्चिम बंगालमा मनसुन सक्रिय छ। दक्षिण 24 परगना, उत्तर 24 परगना, पूर्वी मेदिनीपुर, पश्चिम मेदिनीपुर र झारग्रामका केही भागहरूमा 70-110 मिलिमिटरसम्मको वर्षा हुने सम्भावना छ। उत्तर बंगालका दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ। पहाड़ी क्षेत्रहरूमा पहिरोको जोखिमको बारेमा प्रशासन सतर्कमा छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। गृहमन्त्री अमित शाहले भारतको सम्प्रभुता र भौगोलिक अखण्डताको दृष्टिकोणबाट रणनीतिक रूपमा धेरै महत्वपूर्ण मानिने सिलिगुडी करिडोर चिकन नेकको सुरक्षालाई अझ सुदृढ बनाउन केन्द्र सरकार र पश्चिम बंगाल सरकारले कयन महत्वपूर्ण निर्णयहरू लिएको बताउनु भएको छ। गृहमन्त्रीले भारत बंगलादेश अन्तर्राष्ट्रिय सीमामा त्रिस्तरीय स्मार्ट फेन्सिङ परियोजनालाई चाँडो सम्पन्न गर्न निर्देश दिनुभएको छ। भारतको पहिलो निजी कम्पनीद्वारा विकसित अर्बिटल रकेट विक्रम 1 श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपित गरिएको छ। संसदको सोमबारदेखि शुरू हुने मनसुन सत्र अघि सरकारले भोलि सर्वदलीय बैठक डाकेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम डाक पुतली।

0: नमस्कार छ ठुल दाई, नमस्कार।
1: नमस्कार नमस्कार सुनकिशोर बहिनी।
0: आज पनि हामी श्रोताहरूको थुप्रै पत्रहरू बटुलेर यहाँ आइसकेका छौँ है। अभेर नगरौँ, श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला है। र सबैभन्दा पहिलो पत्र मैले उठाएँ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर भालुखो भट्टीडाँडा पिओ पोख्रेबुङ, र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुलदाई नाति एवं सुनकेसरी नातिनी, अशोक हजुरबाबाट दुवैलाई आशीर्वाद, साथै हाम्रो श्रोता साथीहरू 17 नम्बर निवासी जित बहादुर राई, राधा राई, श्री डीवी राईलाई सम्झना गरी छोटो पत्र लेख्न बसे भनेर लेख्नु भएको छ है। मेरो साथी सुनदा रङ्मुक निवासी श्री राम राईद्वारा सोधी माग्नु भएको छ कि असार 15 किन मनाइन्छ, साथै सावन महिनामा कुन देवी देवताहरूको पूजा गर्नुहुन्न भनी प्रश्न गरेका छन् है भनेर भन्नुभएको रहेछ। अनि अर्को छ, वर्ल्ड कप फुटबलमा खेलिने फुटबल कहाँ बनिन्छ, साथै यसको मूल्य कति होला। अर्को छ, 32 लक्षणको भनिन्छ, सो 32 लक्षण कुन कुन हो, अनि अन्तमा मानव शरीरको यस्तो कुन अङ्ग हो जुन जन्मपछि आउँछ अनि त्यो मर्नुभन्दा पहिला नै जान्छ। बस यो हप्तालाई यति नै पुनश्य भनेर लेख्नु भएको रहेछ है। साथी सुखबीर थापा ज्यूले 60+ विषयमा लेख्नु भएकोमा मोबाइल नम्बर पनि दिनु भएमा राम्रो हुने थियो है भनेर लेख्नु भएको रहेछ।
1: अशोक कुमार खड्काज्यूले हामीले हाम्रो कार्यक्रम डाक पुतलीमा नियमित रूपमा पत्र लेख्ने गर्नुहुन्छ। आज पनि यहाँको पत्र हामीले कार्यक्रममा सामेल गरेका छौँ र सर्वप्रथम त हामी यहाँबाट यहाँलाई सेवा ढोक भनेर भन्दछौँ। र पत्रको सुरुवातमा यहाँले केही श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ। 17 नम्बरका श्री जित बहादुर राई, राधा राई, डिबी राईलाई सम्झना गरी यो छोटो पत्र लेखेँ भनेर भन्नुभएको छ र केही प्रश्नहरू राख्नुभएको छ। ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। नम्बर एकमा यहाँले भन्नुभएको छ, रङ्मुक चियाबारी निवासी राम राईज्यूले सोधी माग्नु भएको छ कि असार 15 किन मनाइन्छ भनेर भन्नुभएको छ, अनि सावनमा चाहिँ कुन देवी देवताहरू पूजा गर्नुहुन्न भनेर भन्नुभएको रहेछ। र यसको उत्तरमा हामी के भन्छौँ भन्दाखेरि, खास गरेर असार 15 यो हुनु त अहिले मौसम धेरै बदली रहेको छ। कुनै समयमा खास गरेर जब कृषि युग एकदमै मध्यमा थियो भनौँ है, एकदमै कृषकहरूले धेरै खेतीबालीहरू गर्थे, खास गरेर धानको खेती गर्थे। यो धानको खेती गर्ने इलाकाहरूतिर दक्षिण एसियामा, खासमा हाम्रो दक्षिण एसियाको पूर्वी हिमालयतिर जुन मनसुनको समयमा जब पानी पर्छ, धेरै पानी पर्ने समय हो असार,
0: त

0: चार पन्ध्रम धानको खेतीलाई चाहिँ धेरैभन्दा धेरै पानी चाहिएको कारणले गर्दाखेरि धानको रोप्ने समयमा पानी धेरै पर्छ अनि असारको ठ्याक्क मध्यतिरै त्यो पानी धेरै पर्ने कारणले गर्दाखेरि खेतमा काम गर्नको निम्ति धेरै काम गर्नुपर्ने हुन्छ, धेरै समय बिताउनु पर्ने हुन्छ। त्यसो हुँदाखेरि त्यस समयमा छिटो मिठो भनौँ न प्रकारले प्रयोगमा आउने भोक लाग्दाखेरि खाने कुराहरू चाहिँ चिउरा भयो, दही भयो, केरा जस्तो खानेकुराहरू चाहिँ सजिलैसँगले छिटो रूपमा हामीले पकाइरहनु नपर्ने, खानको लागि एभाइलेबल हुने भएको कारणले गर्दाखेरि त्यो धान रोपाइको धमाधमको समयको कारणले गर्दाखेरि त्यस्तो किसिमको खानेकुरोहरू चलन थियो भन्ने कुरो त हामीले जान्दछौँ। त्यसरी नै पछि गएपछि त्यो एउटा स्थापित रूप भयो, एउटा चाडकै रूपमा स्थापित भयो कि असारको पन्ध्रमा चाहिँ दही चिउरा केरा खाने अनि अझै भए मिठो मिठो चिज खाने अनि त्यो उत्सवकै रूपमा मनाइने खेतीबाली गर्दै त्यसरी चाहिँ त्यो स्थापित भएको चाडै भन्नु मिल्छ। आजको भोलि त्यसरी चाहिँ मनाउँदै आएको हो भन्ने छ। कृषकहरूले कृषि उत्पादनको निम्ति जुन परिश्रमको समयमा उखान पनि छ नेपालीमा कि असारको पन्ध्र भनेपछि चाहिँ एकदमै नभ्याउने समय हो नि त, किनभने धेरै काम हुन्छ त्यो समयमा, किनभने उखानै छ माना खाएर मुरी उब्जाउने समय हुन्छ त्यो समयमा। त्यस कारणले गर्दाखेरि असारको पन्ध्र मनाउने चलन चाहिँ त्यसरी भएको हो। अर्को कुरा चाहिँ भन्नुभएको छ कुन देवी देवताको पूजा गर्नुहुन्न साउनमा भनेर भन्नुभएको रहेछ। यसमा चाहिँ अलिकति यो के परम्परा छ भनेदेखिलाई, के विश्वासको परम्परा छ भनेदेखिलाई, धेरैजसो देवी देवताहरू चाहिँ साउन महिनामा गुफा बस्छ भन्ने त्यस्तो किसिम विश्वास छ। त्यस हिसाबले गर्दाखेरि धेरै नै देवी देवता हाम्रो पहाडमा भनौँ देवी देवताहरूको पूजा गरिँदैन, किनभने देवी देवताहरू आफै गुफा बसेको कारणले गर्दाखेरि त्यो कुनै अर्थ राख्दैन भन्ने कारणले गर्दाखेरि गरिँदैन, त्यस्तो चलन चल्ती पनि देखिन्छ। तर कति चाहिँ फेरि सावनमा खास गरेर शिवजीलाई पानी चढाउनु गएको पनि देखिन्छ होइन, धेरै महिलाहरू या पुरुषहरू पनि जसले चाहिँ त्यसमाथि विश्वास गर्छ। र अर्को प्रश्न रहेछ यहाँले भन्नुभएको छ, वर्ल्ड कपमा प्रयोग हुने फुटबल कहाँ बनाइन्छ नि, यसको मूल्य कति होला भनेर भन्नुभएको छ। यो समय समयमा यसको बनाउने ठाउँ अलग अलग हुनसक्छ, तर यसपालिको 2026 सालमा भएको फिफा वर्ल्ड कपमा प्रयोग भएको जुन फुटबल छ त्यो चाहिँ सियालकोट पाकिस्तानको सियालकोटमा बनाइएको हो भन्ने छ, अनि यसको मूल्य लगभग $170 हामीले भारतीय मुद्रामा हेर्नु भनेदेखिलाई लगभग 14,999 रुपियाँ जस्तो पर्छ एउटा भकुण्डोको मूल्य चाहिँ। त्यसमा घटबढी पनि हुनसक्छ, त्यो त्यसको गुणत्वमाथि निर्भर गर्ने कुरा, तर त्यो एभरेजमा स्ट्यान्डर्ड मानक मूल्य त्यति छ भन्ने बुझिन्छ, पाइन्छ, भेटिन्छ। र अर्को यहाँको प्रश्न रहेछ 32 लक्षणको भनिन्छ, सो के लक्षण हुन् भन्ने, यसमा त धेरै लक्षणहरू हुनसक्छ, त्यो लक्षणहरू समय र परिस्थिति अनुसार बदलिनु पनि सक्छ भन्ने जस्तो लाग्छ मलाई, किनभने तर मान्छेमा धेरै गुण हुनुपर्ने 32 लक्षणहरू त मलाई चाहिँ जहाँसम्म लाग्छ 32 लक्षणहरूमध्येमा मिले सानो हुँदाखेरि जान्ने बुझ्नेहरूले या कतिजना गुरुहरूले पनि त्यसो भन्ने गर्नुहुन्थ्यो, खास गरेर विद्यार्थी नानीहरूलाई त्यसो भन्ने गर्नुहुन्थ्यो, तर त्यो आम हिसाबमा अरूलाई पनि लागु हुनसक्छ। कागको जस्तो चेष्टा भएको है, बक्को ध्यानम भनेर बकुलाको जस्तो ध्यान हुनुपर्ने, कुकुरको जस्तो निन्द्रा हुनुपर्ने, अल्पहारी अनि गृह त्याग गर्नु पनि सक्ने त्यस्तो विद्यार्थीमा हुनुपर्छ भने, यो विद्यार्थीहरूको निम्ति खासमा भनिएको छ, तर अरू मान्छेमा पनि त्यो यो लक्षणहरू लागु हुनसक्छ र त्यसमा परिश्रम पनि हुनसक्छ र अरू धेरै त्यस्तो लक्षणहरू होला, तपाईँले कुनै अर्को कार्यक्रममा लेखेर पनि पठाउन सक्नुहुनेछ। र यसरी नै अन्तमा यहाँले एउटा प्रश्नै भनौँ, प्रश्न राख्नुभएको छ कि मानव शरीरको यस्तो कुन अङ्ग हो जो चाहिँ जन्मिनुको बादमा आउँछ र मर्नुभन्दा पहिल्यै जान्छ भनेर भन्नुभएको छ। मेरो ख्यालमा यो चाहिँ दाँत हुनुपर्छ भनेर लागेको छ। र यसरी नै हाम्रो कार्यक्रमहरू सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि यस्तै प्रश्नहरू यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला। र अन्तमा यहाँले पत्रको अन्तमा भन्नुभएको रहेछ, सुकवीर थापाज्यूले 60+ विषयमा लेख्नुभएको राम्रो लाग्यो तर मोबाइल नम्बर पनि दिनुभएको राम्रो हुन्थ्यो भनेर भन्नुभएको रहेछ। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको भएको छ भाइ दिपेन प्रधान अनि माधुरी सुब्बा प्रधानज्यूको, मगरजोङ निजगाउँबाट। र उहाँले लेख्नु भएको छ, आकाशवाणी खरसाङका अति आदरणीय दाई अनि दिदीमा म भाइ दिपेन प्रधान निजगाउँ मगरजुङ अनि बुहारी माधुरी सुब्बा प्रधानको तर्फबाट सर्वप्रथम त हार्दिक नमस्कार साथै शुभकामना।

0: पनि नमस्कार
1: नमस्कार आदरणीय दायनी दिदी आज फुर्सदको समय यो छोटो छरितो पत्र पठाइरहेका छौं आशा छ समयमा नै प्रसारणमा ल्याइदिनु हुन्छ भनेर दायनी दिदी कार्यक्रममा पत्र समावेश भएन भने टाढा नजिकका श्रोता मित्रवर्गले फोन गरी विस्वाद मान्नुहुन्छ र भन्नुहुन्छ पत्र किन नपठाएको डाकुतली कार्यक्रममा भनेर अनि कहिलेकाहीँ बाटोहरूमा घुम्तीहरूमा हिँड्दै जाँदा भाइ यस सप्ताह पत्र सुन्यौ खुसी लाग्यो लेख्दै गर्नु है हामी जहिले सुन्छौँ अनि कतिले भन्छन् वा पत्र राम्रो थियो यसरी मनमा हर्ष बढ्छ दिमागमा नयाँ सोच आउँछ आफूलाई धेरै गर्व लाग्छ अनि कार्यक्रम डाकपुतली सप्ताह हुनु अघि नै फोनहरू आउने गर्छन् र आज यसै पत्रको माध्यमबाट ती सम्पूर्ण श्रोता मित्रवर्ग जसले हामीलाई यसरी माया स्नेह र आशीर्वाद प्रदान गरिरहनु भएका उहाँहरूप्रति धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ साथै रेडियो सुनेर बसिरहनुभएका उहाँहरू सबै सबैलाई माया अनि सम्झना एक सप्ताह चुप लागेर बस्न सक्दैनौ आतुर हुन्छन् मन पत्र पठाउन कार्यक्रममा डाकुतली कार्यक्रमबाट यसरी थुप्रै मायाहरू हामीले बटुलेका छौँ जसको समयमा मूल्याङ्कन हुनेछ एक सप्ताह भयो कार्यक्रममा पत्रचार गर्न नसकेको कतिपय यस्तै बाध्यता र व्यवस्थाले आफूहरूलाई छेकिदिएकोले पत्र पठाउन सकिरहेका थिएनौ तर आज फुर्सदको समयमा कार्यक्रम डाकुतलीलाई मुटुदेखि सम्झनामा राखेर यो पत्र पठाइरहेका छौँ अन्तमा गणेश जोशी निनी बिन्द्या जोशी अझ धनबहादुर प्रधान डिक नारायण प्रधान अवीर तामाङ तेजमान तामाङ राजेन्द्र थिङ बडा भूषण प्रधान मनिका राई मिलन राई रविना प्रधानलाई पनि सम्झना अनि माया भन्दै सम्पूर्ण मगरजोङ चियाबारी नागरी पोख्रेबुङ समरिकपानी दार्जिलिङ सिलगढी गान्तोक सिक्किम सबै सबैतिरका नयाँ पुराना श्रोता मित्रवर्गमा उस्तै माया अनि सम्झना छ आजलाई यति भनेर लेख्नुभएको रहेछ
0: दिपिन प्रधानज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा मगरजोङ चियाबारीबाट पत्र लेखेर पठाउनु भएको छ र यहाँको जीवनसाथी माधुरी सुब्बा पनि साथै हुनुहुन्छ र यहाँले पत्रमा के कुरा जानकारी गराउनु भएको छ भन्दाखेरि धेरै दिन पश्चात छोटो छरित पत्र पठाइरहेको छु र समयमा यो पढिने छ भन्ने लागेको छ भनेर भन्नुभएको छ कारण पत्र नपठाउँदाखेरि धेरै श्रोता साथीहरूले सोध्नुहुने गर्नुहुन्छ किन पत्र पठाउनु भएन भनेर कहीँ कतै भेट्दाखेरि पनि अनि पठाएको कारण फेरि कहीँ कतै भेट भयो भनेदेखिलाई धेरै राम्रो लाग्यो पत्र यसरी नै पठाइरहनु होला हामी सुन्दै गर्छौँ भनेर प्रतिक्रिया दिनुहुन्छ त्यसोसले गर्दाखेरि यो पत्र फेरि पनि यहाँले लेख्नु भएको छ र यहाँ हामी भन्ने गर्छौँ अरू श्रोता साथीहरूको प्रतिनिधि श्रोता हुनुहुन्छ यहाँले अरूको निम्ति पनि लेखिदिने गर्नुहुन्छ र यसरी नै हामीलाई पत्र लेखिरहनु होला लेख्दै गर्नु होला आउने दिनहरूमा पनि कार्यक्रमहरू कहिले आउँछ भन्ने हिसाबले यहाँहरू पर्खेर बस्ने गर्नुहुन्छ जहिले पनि एराहरू रेडियोलाई सुन्ने श्रोता साथीहरू र यहाँले अनि अन्तमा पत्रको अन्तमा केही श्रोता साथीहरूको नाम लिनुभएको छ गणेश जोशी निनी बिन्द्या जोशी अझ धनबहादुर प्रधान डिक नारायण प्रधान अकबीर तामाङ तेजमान तामाङ राजेन्द्र थिङ बडा भूषण प्रधान मनिका राई मिलन राई रविना प्रधान अनि सम्झना अनि माया अरू मगरजोङ चियाबारी नागरी पोख्रेबुङ र समीर पनि दार्जिलिङ सिलगढी गान्तोक सबै सबैतिरका नचिनेका श्रोता साथीहरूलाई पनि सम्झना भनेर भन्नुभएको छ यसरी नै पत्र लेख्दै गर्नु होला आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ
1: र यो अर्को पत्र रहेको छ सुखबीर थापाज्यूको सिङ्गुली मिरिकबाट र उहाँले लेख्नुभएको छ महाशय सर्वप्रथम त हाम्रो डाकुतली कार्यक्रमका सञ्चालक आदरणीय ठुल्दाई यसै गरी हाम्रो सञ्चालिका हाम्रो चेली आदरणीय सुनकेश्रीजी लगायत हाम्रो साप्ताहिक प्रश्नोत्तर कार्यक्रम डाकुतली कार्यक्रमलाई अति नै माया गर्नुहुने अत्यन्तै मन पराउनु हुने हाम्रो समस्त श्रोता वृन्दप्रति नमस्कार माया सम्झना सञ्चालक ठुल्दाई आज पनि दुई चारवटा प्रश्नहरूको झटारो हानी पठाएको छु कृपया झर्को नमानी उत्तर दिनु हुन्छ होला भन्ने आशा साँचेको छु है र उहाँको पहिलो प्रश्न यस प्रकारले रहेको छ आदिकवि भानुभक्त आचार्यको माता अनि पिताको नाम के थियो होला कृपया बताइदिनु हुन्छ कि भनेर प्रश्न रहेछ उहाँको अर्को प्रश्न छ रामायण पुस्तक बाहेक भानुभक्त आचार्यले कुन कुन पुस्तकहरू कृतिहरू लेखे कृपया बताइदिनु हुन्छ कि भनेर प्रश्न गर्नुभएको छ दोस्रो प्रश्न अनि यसै सिलसिलामा आदिकवि भानुभक्त आचार्यको 213 भानु जयन्तीको उपलक्ष्यमा हार्दिक शुभेच्छा मङ्गलमय

0: शुभकामना सहित भानुलाई नमन गर्दै मेरो एक टुक्रा कविता हाम्रो चेली सुनकेसरी जीले वाचन गरिदिनु हुन्छ भन्ने नम्र निवेदन आग्रह गर्दछु भनेर लेख्नु भएको रहेछ। र उहाँको कविताको शीर्षक रहेको छ, कवि भानुभक्त सबैको हृदयमा आलो भएर बाँचिरहनेछ। र कविता यस प्रकार छ, हाम्रो नेपाली भाषाविदहरू यसरी भन्नुहुन्छ, भाषा बाँचे जाति बाँच्छन्, जाति बाँचे संस्कृति बाँच्छन्, संस्कृति बाँचे अस्तित्व बाँच्छन्, अनि समयको माग नै होला। आज दिन प्रतिदिन समय धेरै परिवर्तनशील हुँदै जाँदैछ। आजको युग सोसल मिडियाको जेसुकै भए पनि कवि भानुभक्त आचार्यले सारा नेपाली जगतलाई संस्कृत भाषामा नेपालीको रामायणलाई नेपाली सरल भाषा शैलीमा अनुवाद गरी के राई, के लिम्बू, के मंगर, के गुरुङ, के लाप्चे, के नेवार, के छेत्री, के बाहुन, यी सम्पूर्ण जातिलाई समेटेर एउटै रामायणले एक सूत्रमा बाँधी एउटै नेपाली सरल भाषा शैली र लयमा गाउँ घर देवराली पाखा भित्ताहरूमा रामायण श्लोक गुन्जन थाल्यो। यस्तो महान कविलाई जन्म दिनुहुने आमा धर्मवती देविका अनि पिता धनञ्जय आचार्यजीलाई म श्रद्धा भक्ति र नमन गर्छु। विश्वमा छरिएर बसेका सारा नेपाली भाषीको हृदयमा आदिकवि भानुभक्त आचार्य सधैँ आलो भएर बाँचिरहनेछ, सधैँ बाँचिरहनेछ। एकदमै राम्रो कविता लेख्नु भएको छ उहाँले है।
1: सुकी थापाज्यूले सिङ्गुली मिरिकबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले हामीलाई केही प्रश्नहरू लेखेर पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। र यहाँले अरू श्रोता साथीहरूलाई पनि सम्झना भनेर भन्नुभएको छ। ती यी प्रश्नहरू के रहेछ भन्दाखेरि यहाँले भन्नुभएको छ, आदिकवि भानुभक्त आचार्यको माता अनि पिताको नाम के थियो होला, कृपया बताइदिनुहुन्छ कि भनेर भन्नुभएको रहेछ। र आदिकवि भानुभक्त आचार्यको माताको नाम धर्मवती आचार्य र पिताको नाम धनञ्जय आचार्य थिए। र यसरी नै अर्को यहाँले प्रश्न गर्नुभएको छ, र रामायण पुस्तक बाहेक भानुभक्त आचार्यले कुन कुन पुस्तकहरू लेखे अथवा कृतिहरू लेखे, कृपया बताइदिनुहुन्छ कि भनेर भन्नुभएको रहेछ। र उहाँले संस्कृतबाट अनुवाद गरिएको भानुभक्त रामायण बाहेक अरू कृतिहरू पनि लेखेका छन्, जस्तै अमरावती कान्तिपुरी नगरी भन्ने छ, घाँसी बधु शिक्षा, भक्तमाला, रोज रोज दर्शन पाउँछु, भोलि कविता, म भानुभक्त, प्रश्नोत्तरमाला, इत्यादि अरू कृतिहरू पनि यहाँले लेख्नुभएको छ। र यसरी नै अर्को यहाँले भन्नुभएको रहेछ, भानु जयन्तीको उपलक्ष्यमा एउटा कविता लेखी पठाएको छु, त्यो सुनकेसरी बहिनीले पढिदिनु होला भनेर भन्नुभएको रहेछ। र यो कविता पढिसक्नु भएको छ सुनकेसरी बहिनीले। र यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला आउने दिनहरूमा पनि, र कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। तपाईँले कविता राम्रो लेख्नु भएको छ र साँच्ची नै भानुभक्त आचार्यको प्रति तपाईँको जुन नमन छ त्यो सराहनीय छ। यसरी नै हाम्रो कार्यक्रमलाई पनि सुन्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ एसएम बस्नेत सादाम दक्षिण सिक्किमबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार डाकुदलीका भाइ बहिनीलाई, म एसएम बस्नेत सादाम दक्षिण सिक्किमबाट, र यो पालि पनि मैले एउटा सानो कविता पठाइरहेको छु, सो वाचन गरिदिनुहुन्छ भन्ने आशा राखेको छु भनेर लेख्नु भएको रहेछ है। र उहाँको कविताको शीर्षक रहेको छ टाउको, र कविता यस प्रकार छ, मान्छेको तन मन सञ्चालित उच्च मस्तिष्क युक्त यन्त्र टाउको, एउटा विश्व ब्रह्माण्ड बोक्ने, विश्व परिक्रमा गर्ने र चिन्ने, परिवर्तन गराउने अनि मान्छेलाई विश्वमा चिनाउने, जसको सदुपयोगमा मान्छेलाई मानव बनाई चिरञ्जीवी राख्न तत्परता लिने एउटा प्रमुख इन्द्रिय टाउको। यही टाउकोले संसार डोर्याउने, संसारलाई सभ्यताको कसी लगाउने, युवा पिँढीलाई पथ प्रदर्शन गरेर विशाल परिवर्तनको बिगुल बजाउने, युग सापेक्षित चेतन जल अभिषेक गर्न सदा सर्वदा जागरूक रहन्छ। तर यदा कदा यही टाउको सुव्यवस्थित ढङ्गमा सञ्चालन गर्न नसके, यस्तै अन्य अवसरवाद टाउकाहरूले थाहै नपाई निर्दोष टाउकाहरूलाई सकेसम्म बसमा राखी मोलतोल गरी बिक्री गर्न तत्पर रहन्छन्। तब निर्दोषिताहरूलाई खाल्डोमा हाली सक्दो किनबेच गर्ने प्रयासरत रहन्छन्। यसैले मस्तिष्क विविधताभित्र बाँचेका स्रष्टा टाउकाहरू, हतियारको धारमा बाँचेका टाउकाहरू, तिमीहरू सदैव विवेकशील र चेतनशील बनी विश्व

0: टाउकाहरूको जोखिममा नपरी एउटा सृजनशील र प्रगतिशील दोषरहित चलाक टाउको सृष्टि गर्न सधैँ जमर्को गर सधैँ जमर्को गर. एकदमै राम्रो कविता उहाँको है.
1: एसएम बस्नेतज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ दक्षिण सिक्किमबाट, र हाम्रो कार्यक्रम यसरी नै सुन्ने गर्नुहुन्छ र आज पनि पत्रमा एउटा टाउको शीर्षकमाथि कविता पठाउनु भएको छ र तपाईँको लेखन राम्रो छ, यसरी नै कलमलाई अघि बढाइरहनु होला निरन्तर रूपमा. साँच्चै नै मान्छेको जो टाउको छ हेर्दा सानो देखे पनि यसले ब्रह्माण्डलाई निल्न सक्छ. टाउको बाट यो अचम्भित पनि छ, टाउकोलाई सजिलैसँगले बुझ्न पनि सकिँदैन. टाउकोभित्र के चलिरहेको हुन्छ त्यो सबै मान्छेले बुझ्न सक्दैन, त्यस कारणले गर्दाखेरि टाउकोबाट खतरनाक पनि हुन्छ, सुन्दर मात्रै हुँदैन. यसरी नै आफ्नो कलम निरन्तर रूपमा अघि बढाइरहनु होला. कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला आउने दिनहरूमा पनि. र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ.
0: र यो अर्को पत्र रहेको छ वंशीधर प्रसादज्यूको सिलगढीबाट, र उहाँले लेख्नु भएको छ, प्रिय लेखनाथज्यू अनि सुनकेसरी बहिनी सादर सप्रेम अभिवादन.
1: नमस्कार.
0: 27 तारिक मेरो पत्र डाकुतली कार्यक्रममा सामेल गर्नुभयो, तपाईँ दुवैलाई धन्यवाद. सबै प्रसारित कार्यक्रमहरू साह्रै राम्रो हुन्छ. प्रत्येक प्रस्तुतकर्ता व्यक्तित्वहरूले आफ्नै आफ्नै प्रकारले अनौठो अन्दाजमा कार्यक्रम प्रस्तुत गर्नुहुन्छ. धन्यवाद, शुभकामना. भविष्यमा आकाशवाणी खरसाङले यस्तै प्रकारले राम्रो राम्रो कार्यक्रम प्रस्तुत गरेर हामी समस्त श्रोतावर्गको मनोरञ्जन गरोस्, यही मङ्गलमय कामना छ. आज बिहान भनेर लेख्नु भएको रहेछ उहाँले है. 28 तारिक 6 महिना 2026 दिनको कुरा गर्नुभएको रहेछ. आज बिहान 8:30 रङबिरङको संसार कार्यक्रम अन्तर्गत जयपुर बारे राम्रो जानकारी सुन्न पायौं, खुसी लाग्यो. यसै प्रकारले सुमन कल्याणपुर बारे वीरेनज्यू एवं आदरणीय लेखनाथ राईज्यूद्वारा विशेष जानकारी साह्रै राम्रो लाग्यो. लता मङ्गेशकर र सुमन कल्याणज्यूको आवाज छुटाउन साह्रो पर्छ. सिंहबलीका सुखबीर थापा ज्यू एवं सामरिकपानी पोख्रेबुङका आदरणीय अशोक खड्काज्यूको पत्रहरू प्राय सबै डाकपुतली कार्यक्रममा सामेल हुन्छ. उहाँहरूको ज्ञानवर्धक जानकारीको निम्ति धन्यवाद. बेलुकी 4:30 शैक्षिक कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरूद्वारा प्रस्तुत ज्ञानवर्धक कार्यक्रम पनि साह्रै मनपर्छ, शुभकामना सहित धन्यवाद भनेर लेख्नु भएको छ. अनि अन्तमा उहाँले पनि आफ्नो सम्पर्क नम्बर लेख्नु भएको छ है. र उहाँको सम्पर्क नम्बर रहेको छ 9679290325.
1: वंशीधर प्रसादज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा सिलगढीबाट पत्र लेखेर पठाउनु भएको छ, र पत्रमा यहाँले केही कार्यक्रमबारे प्रतिक्रियाहरू लेखेर पठाउनु भएको छ. खास गरेर बितेको दिन 27 तारिक यहाँको पत्र पढे बाबत हामी दुवैलाई यहाँले धन्यवाद भनेर भन्नुभएको रहेछ, र त्यस धन्यवादलाई हामी स्वीकार गर्दछौँ. अनि कार्यक्रमबारे यहाँले के प्रतिक्रिया लेख्नु भएको छ त्यसमा, खास गरेर बितेको दिन 28 तारिक 6 महिना 2026 दिन बिहान 8:30 प्रसारण भएको रङबिरङ कार्यक्रम साह्रै राम्रो लाग्यो भनेर भन्नुभएको छ, जसमा जयपुर बारेमा जानकारी थियो. अनि त्यस्तै प्रकारले सुमन कल्याणपुर बारे पनि वीरेन्द्रज्यूले र अनि लेखनाथ राईद्वारा विशेष जानकारी मूलक कार्यक्रम राम्रो लाग्यो भन्ने प्रतिक्रिया लेख्नु भएको रहेछ. अनि लता मङ्गेशकर र सुमन कल्याणपुरको आवाज छुट्याउन एकदमै साह्रो पर्छ, एकै जस्तो लाग्छ सुन्दाखेरि श्रोताहरूलाई भनेर पनि भन्नुभएको रहेछ. अनि यस्तै प्रकारले कार्यक्रमहरू गर्दै गर्नुहोला भन्ने, अनि अरू श्रोता साथीहरूलाई मनोरञ्जन गराउँदै गर्नुहोला भन्ने यहाँले शुभकामना पनि पठाउनु भएको छ. सिंहबोलीका सुखबहादुर एवं सामरिक पानीका सुखबहादुरज्यू अनि सामरिक पानीका आदरणीय अशोक खड्काज्यूको पत्रहरू प्रायः सबै राम्रो लाग्छ, डाकपुतली कार्यक्रममा सामेल हुन्छ भन्ने कुरा पनि यहाँले लेख्नु भएको छ. र बेलुकीको 4:30 प्रसारण हुने शैक्षिक कार्यक्रम शिक्षा ज्योतिमा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरूद्वारा प्रस्तुत लेखहरू पनि राम्रो लाग्ने गर्छ भन्ने पनि प्रतिक्रिया लेख्नु भएको छ. यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला आउने दिनहरूमा पनि, प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला ल. यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै, पत्रमा लेखेर पठाउनु भएको केही प्रश्न केही जिज्ञासाहरूको उत्तर दिँदा दिँदै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट सुनकेसी बहिनीले पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ.
0: हजुर, अवश्य पनि. र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ. कार्यक्रम डाकुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ, र पिनकोड संख्या रहेको छ 7342003.
1: र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट बिदा हुन्छौँ. नमस्कार.

0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना के तहत लगभग 60 करोड़ लोग बने हैं 5 लाख रुपए के मुफ्त उपचार के हकदार। अब तक 12 करोड़ से भी ज्यादा मुफ्त उपचार किए जा चुके हैं, जिससे गरीब परिवारों के चिकित्सा खर्च में लगभग 2 लाख करोड़ रुपए की बचत हुई। आज ही आयुष्मान ऐप डाउनलोड कर आयुष्मान कार्ड बनाएं। ज्यादा जानकारी के लिए 1-4-5-5-5 पर कॉल करें।
1: अब सम्प्रसारण गरी सुनाइरहेछौ आकाशवाणीको समाचार।
2: कौशिकबाट सुन्नुहोस्, सुरु गरौं आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूको 3 युरोपेली राष्ट्रको ऐतिहासिक राजकीय भ्रमण भोलिदेखि सुरु। प्रधानमन्त्री मोदीद्वारा विक्रम एक टोलीलाई बधाई। गृहमन्त्री अमित शाहद्वारा सिलगढी स्थित बीएसएफ शिविरको भ्रमण। डाक्टर जितेन्द्र सिंहद्वारा विक्रम एकको सफल उडानको प्रशंसा। अनि रक्षा मन्त्री राजनाथ सिंहद्वारा भारतको आतंकवाद विरुद्धको शून्य सहनशीलता नीतिमा जोड। समाचार विस्तारमा, राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि 3 युरोपेली राष्ट्रको ऐतिहासिक राजकीय भ्रमण सुरु गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका सचिव सिबी जर्जका अनुसार यही महिनाको 25 गतेसम्म चल्ने भ्रमण सम्बन्धित तीनै देशको राष्ट्रपतिहरूको निमन्त्रणामा हुन लागेको हो। उहाँका अनुसार मोल्डोभा र उत्तर मेसिडोनियामा भारतीय राष्ट्रपतिबाट हुने यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ भने रोमानियामा 3 दशकभन्दा बढी समयपछि यो हुन लागेको पहिलो राजकीय भ्रमण हो। उहाँले यस भ्रमणले मध्य तथा पूर्वी युरोपसँग भारतको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। भारतको पहिलो निजी रूपमा विकसित कक्षीय रकेट विक्रम एक सफलतापूर्वक पृथ्वीको कक्षमा पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले स्काइरोट एयरस्पेसको टोलीलाई टेलिफोन मार्फत बधाई दिनुभएको छ। उहाँले यो ऐतिहासिक उपलब्धले देशको युवालाई नयाँ सोच र नवप्रवर्तनतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। स्काइरोटका टोलीमा अधिकांश युवा पेसाकर्मी रहेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री मोदीले टिम विक्रम एकलाई भेटका लागि पनि निमन्त्रणा दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले यस उपलब्धलाई भारतको अन्तरिक्ष यात्राको ऐतिहासिक क्षण भन्दै निजी क्षेत्रको बढ्दो सहभागिताले नयाँ अवसर सृजना गरिरहेको उल्लेख गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पश्चिम बंगालको सिलिगुडी स्थित जुमागाछीमा रहेको सीमा सुरक्षा बल शिविरको भ्रमण गर्नुभएको छ। उहाँले बीएसएफका जवानहरूसँग भेटघाट गर्नुका साथै वृक्षरोपण र प्रहरी सम्मेलनमा पनि सहभागी हुनुभयो। भ्रमणका क्रममा सीमावर्थ क्षेत्रका सुदृढकरण, जन्म मृत्यु दर्ता तथा शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको छ। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले भारतको पहिलो निजी रूपमा विकसित कक्षीय रकेट विक्रम एकको सफल उडानले अन्तरिक्ष क्षेत्रमा सार्वजनिक निजी साझेदारीको बढ्दो सफलतालाई प्रमाणित गरेको बताउनु भएको छ। नयाँ दिल्ली स्थित अनुसन्धान भवनबाट प्रत्यक्ष प्रसारण मार्फत उडान अवलोकनपछि उहाँले भारतको अन्तरिक्ष अर्थतन्त्र तीव्र रूपमा विस्तार भइरहेको र अन्तरिक्ष स्टार्टअपहरूको संख्या 400 भन्दा बढी पुगेको जानकारी दिनुभयो। उहाँले थप भन्नुभयो।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतका लागि आतंकवाद विरुद्ध शून्य सहनशीलताको नीति केवल घोषणा नभई दृढ कार्यनीति भएको बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित फोर्स फर्स्ट कन्क्लेभमा उहाँले आवश्यक परे भारतले आतंकवादको अड्डामा पुगेर पनि कारवाही गर्ने स्पष्ट पार्नुभयो। उहाँले अपरेसन सिन्दुरलाई आधुनिक

नदीमा आधारित युद्धको सफल उदाहरण भएको उल्लेख गर्नुभयो। रक्षा मन्त्री सिंहले स्वदेशी रक्षा उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै यस वर्ष रक्षा उत्पादन 2,00,000 करोड रुपियाँ भन्दा माथि पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव तथा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धमीले आज भर्चुअल माध्यमबाट नयाँ रामनगर देहरादुन एक्सप्रेस रेल सेवाको शुभारम्भ गर्नुभएको छ। यसैसँग उत्तराखण्ड र उत्तर प्रदेशको रेल सम्पर्कलाई थप सुदृढ बनाउने नयाँ अध्याय सुरु भएको छ। नयाँ दिल्लीबाट भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्दै रेल मन्त्री वैष्णवले उत्तर रेल सेवा हप्तामा 2 दिन सञ्चालन हुने र यसले उत्तराखण्डका कुमाऊ तथा गुडवाल क्षेत्र बीचको आवागमनलाई सहज बनाउने बताउनुभयो। उहाँले ऋषिकेश कर्णप्रयाग रेल परियोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको पनि जानकारी दिनुभयो। नयाँ दिल्लीमा आयुष्मान भारत प्रधानमन्त्री जन आयोग योजना र आयुष्मान भारत डिजिटल मिशन सम्बन्धी 2 दिने राष्ट्रिय समीक्षा बैठक आज सम्पन्न भएको छ। बैठकमा दुई योजनाको प्रगति, कार्यान्वयनका प्राथमिकता तथा आगामी स्वास्थ्य सुधारको कार्ययोजनाबारे छलफल गरिएको थियो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकी सचिव पुण्य सलिला श्रीवास्तव ले यी दुवै योजना भारतको स्वास्थ्य सेवाका महत्वपूर्ण आधार बनेको बताउनुभयो। बैठकमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न राज्य केन्द्र शासित प्रदेशलाई 15 विधामा सम्मान पनि प्रदान गरिएको छ। केन्द्रीय राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले पेन्सन सम्बन्धित गुनासा केवल प्रचार गर्नुभन्दा पनि पेन्सनरका समस्या र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा आज आयोजित दोस्रो राष्ट्रिय पेन्सन मुद्दा व्यवस्थापन कार्यशालामा उहाँले पेन्सन सम्बन्धित विवाद अदालत पुग्न नपर्ने गरी प्रशासनिक तहबाटै समाधान गर्नुपर्ने जोड दिनुभयो। उहाँले पेन्सन सेवा थप पारदर्शी र प्रभावकारी बनाउन पेन्सन तथा पेन्सनर कल्याण विभागले विभिन्न निगरानी मैत्री सुधार तथा अनलाइन सेवा सुरु गरेको जानकारी दिनुभयो। सामाजिक अभियन्ता सोनाम वाङसुखलाई स्वास्थ्य अवस्था बिग्रिएपछि आवश्यक उपचारका लागि सरकारी अस्पताल मा भर्ना गरिएको छ। नयाँ दिल्लीका प्रहरी उपायुक्त सचिन शर्माका अनुसार दिल्ली उच्च अदालतको आदेश र चिकित्सकहरूको सल्लाह अनुसार वाङसुखलाई अस्पतालमा सारिएको हो। उहाँ केही दिनदेखि जन्तर मन्तरमा अनसनमा बस्दै आउनु भएको थियो। सफदरजंग अस्पतालकी मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर चारु बाम्बेले वाङसुखको अवस्था माथि निरन्तर निगरानी राखिरहेको र उपचार भइरहेको जानकारी दिनुभयो। उहाँले वाङसुख पूर्ण रूपमा सचेत हुनुहुन्छ र उहाँका सबै जीवन रक्षक स्वास्थ्य सूचकहरू सामान्य अवस्थामा छन् भन्ने जानकारी दिनुभएको छ। भारत मौसम विज्ञान विभागले सिक्किम र उपहिमाली पश्चिम बङ्गालमा भोलिसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले रातो सतर्कता जारी गरिएको छ। विभागका अनुसार आज अरुणाचल प्रदेश, असम, मेघालय, उत्तराखण्ड, छत्तीसगढ लगायतका क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ। केही स्थानमा चट्याङसहित हावाहुरी चल्ने सक्ने पूर्ण अनुमान गरिएको छ। भारत क्रिकेट नियन्त्रण बोर्डले रोहित शर्माको अन्तर्राष्ट्रिय क्रिकेटबाट तत्काल सन्यास लिने भन्ने समाचारको खण्डन गरेको छ। बिसिसिआईका सचिव देवजित साइकियाले भोलि लर्ड्समा इङ्ल्यान्ड विरुद्ध हुने तेस्रो तथा अन्तिम एक दिवसीय खेल रोहित शर्माको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने भन्ने चर्चा निराधार रहेको बताउनुभयो। उहाँले रोहित शर्माको भविष्यबारे बोर्डमा कुनै छलफल नभएको र उहाँले भारतीय टोलीबाट

एफएम 103.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र समय यस बेला बेलुकीको 7:45 भइरहेछ। अब यहाँ समक्ष राखिरहेछौ भुटानी गीत।

0: भुटानी गीतपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि मोल्डोभा, उत्तर मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढीको फुलबारी स्थित उत्तरकन्या सचिवालयमा आयोजित उच्चस्तरीय बैठकमा भारत बङ्गलादेश सीमा सुरक्षा व्यवस्था, सीमा प्रबन्धन, आधुनिक निगरानी प्रणाली तथा पूर्वाधारको विस्तृत समीक्षा गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आतंकवादप्रति शून्य सहनशीलताको भारतको नीति केवल एक बयान मात्र नभई दृढ कार्यवाहीको संकेत पनि भएको बताउनुभयो। आज 72 राष्ट्रिय फिल्म पुरस्कार घोषणा गरिएको छ। सर्वश्रेष्ठ फिल्म समीक्षकको पुरस्कार सञ्जीव श्रीवास्तवलाई प्रदान गरिनेछ अनि फिफा विश्वकपमा युरोपेली प्रतिद्वन्दी फ्रान्स अनि इङ्ल्यान्ड आज राति मियामी स्टेडियममा तेस्रो स्थानको प्लेअफ खेलमा आम्ने सामने हुनेछन्। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि मोल्डोभा, उत्तर मेसेडोनिया अनि रोमानियाको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। यो भ्रमण 25 जुलाईसम्म जारी रहनेछ। विदेश मन्त्रालयले यो भारतीय राष्ट्रपतिद्वारा मोल्डोभा अनि उत्तर मेसेडोनियाको पहिलो द्विपक्षीय भ्रमण हुने बताएको छ। यसैबीच यो 3 दशकभन्दा बढी समयपछि भारतीय राष्ट्रपतिद्वारा रोमानियाको पहिलो राजकीय भ्रमण हो। वर्ष 1994 त्यसताकका भारतीय राष्ट्रपतिले रोमानियाको भ्रमण गरेका थिए। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले भारतको सम्प्रभुता र भौगोलिक अखण्डताको दृष्टिकोणबाट रणनैतिक रूपमा धेरै महत्त्वपूर्ण मानिने सिलगढी करिडोर चिकननेकको सुरक्षालाई अझ सुदृढ बनाउने केन्द्र सरकार र पश्चिम बङ्गाल सरकारले कैयौँ महत्त्वपूर्ण निर्णयहरू लिएको बताउनु भएको छ। अमित शाहले आज फुलबारी स्थित उत्तरकन्या सचिवालयमा आयोजित उच्चस्तरीय बैठकमा भारत बङ्गलादेश सीमा सुरक्षा व्यवस्था, सीमा प्रबन्धन, आधुनिक निगरानी प्रणाली तथा पूर्वाधारको विस्तृत समीक्षा गर्नुभयो। उहाँले सीमा सुरक्षालाई अझ प्रभावकारी र प्रविधिमा आधारित बनाउन अधिकारीहरूलाई आवश्यक निर्देश दिनुभएको छ। भारतको अर्बिटल रकेट विक्रम 1 सफलतापूर्वक आन्ध्र प्रदेशको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपित गरिएको छ। यो प्रक्षेपण आज दिउँसो 12:05 भएको हो। यसलाई हैदराबादको निजी कम्पनी स्काई रुट एरोस्पेसले बनाएको हो। भारतले निजी क्षेत्रको कम्पनी स्काई रुट एरोस्पेसद्वारा अन्तरिक्षमा पेलोड स्थापित गर्ने क्षमता पनि हासिल गरेको छ। भारत यो उपलब्धि हासिल गर्ने विश्वको तेस्रो देश बनेको छ। विक्रम 1 भारतको पहिलो निजी रूपमा विकसित कक्षीय प्रक्षेपण यान हो। यसलाई हैदराबाद स्थित एरोस्पेस स्टार्टअप स्काई रुट एरोस्पेसद्वारा डिजाइन र निर्माण गरिएको हो। रक्षामन्त्री राजनाथ सिंहले आतंकवाद विरुद्धको भारतको कडा नीति केवल एक बयान मात्र नभएर भारत यस अडानमा दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा आयोजित फोर्सेस फर्स्ट कन्क्लेभमा बोल्नुहुँदै श्री सिंहले भन्नुभयो, भारतले आफ्नो सिमानामा आतंकवादीहरूलाई प्रहार गर्ने मात्र होइन, आवश्यक परेमा तिनीहरूको लुक्ने ठाउँहरूमा पनि प्रवेश गर्नेछ। उहाँले भन्नुभएको छ, अपरेसन सिन्दुरको समयमा विश्वले यो नीति देखेको छ, जुन प्राविधिक युद्धको उल्लेखनीय उदाहरणको रूपमा काम गरेको हो।
2: आतंकवाद के खिलाफ भी हमारी गवर्नमेंट ने पूरी दुनिया के सामने अपने बदले हुए नजरिए को स्पष्ट किया है। आतंकवाद के विरुद्ध जीरो टॉलरेंस हमारे लिए केवल एक स्टेटमेंट नहीं है बल्कि लाइन ऑफ एक्शन है। आतंकवाद के खिलाफ हम दरवाजे पर नहीं बल्कि घर में घुसकर मारेंगे। ऑपरेशन सिंदूर के दौरान सारी दुनिया ने यह देख भी लिया, हमारी सेनाओं का पराक्रम तो हमेशा ही अद्भुत रहा।
1: केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवले आज रामनगर देहरादून एक्सप्रेसलाई भर्चुअल रूपमा झण्डा देखाएर सुरुवात गर्नुभयो। यो रामनगरलाई देहरादूनसँग जोड्ने पहिलो प्रत्यक्ष एक्सप्रेस रेलको सुरुवात हो। यो रेलले उत्तराखण्डको कुमाऊँ अनि गढवाल क्षेत्रहरू बीचको रेल सम्पर्कलाई बलियो बनाउनेछ। एउटा जनसभालाई सम्बोधन गर्नुहुँदै श्री वैष्णवले रामनगर देहरादून एक्सप्रेसले कुमाऊँ र गढवाल क्षेत्रहरू बीचको रेल सम्पर्कलाई बलियो बनाउने बताउनुभयो। यसले राज्यका जनतालाई द्रुत गतिको सुविधाजनक र भरपर्दो रेल सम्पर्क प्रदान गर्ने अपेक्षा गरिएको छ। उहाँले हरिद्वारमा भिडभाड कम गर्न ऋषिकेश

रेलवे स्टेशनलाई फिडर स्टेशनको रूपमा विकास गरिने पनि उल्लेख गर्नुभयो। श्री वैष्णवले उत्तराखण्डमा रेलवे स्टेशनहरूको पुनर्विकास द्रुत गतिमा भइरहेको र 11 स्टेशनहरू हाल पुनर्विकासको क्रममा रहेको उल्लेख गर्नुभयो। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी पनि भिडियो कन्फरेन्स मार्फत कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गुजरातको अहमदाबादमा रहेको एक पटेका कारखानामा भएको भीषण आगलागीमा 5 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। घटना रामोल गत्राड रोडमा रहेको कारखानामा भएको हो। हाम्रा संवाददाताले बताएअनुसार जानकारी पाएपछि त्वरित कार्यवाही बल र दमकल विभागका टोलीहरू घटनास्थलमा पुगेर आगो निभाउने र उद्धार कार्यमा संलग्न भएको बताउनु भएको छ। घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ। उद्धार कार्य जारी रहेको छ। आज आन्ध्र प्रदेशको पोलावरम जिल्ला नजिकै गोदावरी नदीमा 5 जना जालहारी डुबेका छन्। मृतकहरूमा 3 महिला र 2 पुरुष छन्। घटनाको जानकारी पाएपछि स्थानीय उद्धार टोली र गाउँका मानिसहरूसँग मिलेर पुलिसले खोजी अभियान सुरु गरेको थियो। मृतक सबैको शव फेला परेको छ। मुख्यमन्त्री एन चन्द्रबाबु नाइडूले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो। उहाँले प्रभावित परिवारलाई सबै सम्भव सहयोग प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो। उपमुख्यमन्त्री पवन कल्याणले पनि यस दुखद घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। आज 72 राष्ट्रिय फिल्म पुरस्कार घोषणा गरिएको छ। सर्वश्रेष्ठ फिल्म समीक्षकको पुरस्कार सञ्जीव श्रीवास्तवलाई प्रदान गरिनेछ। सिनेमामा सर्वश्रेष्ठ लेखनको पुरस्कार प्रदीप कुमार सेठीलाई उहाँको कन्नड पुस्तक नादी रुवेदे निमा गागी नादी रुवेदे नाना गागीको लागि दिइनेछ। गैर फिचर फिल्म श्रेणीमा शिवपाल सिंह काङले परत 41 डिग्रीश्च मगावरको लागि सर्वश्रेष्ठ सङ्गीत निर्देशनको पुरस्कार प्राप्त गर्नेछन्। सर्वश्रेष्ठ निर्देशकको पुरस्कार स्ट्याचु अफ युनिटी एकताका प्रतीकको लागि आनन्द एल राईलाई दिइनेछ। सर्वश्रेष्ठ लघु फिल्म मराठी फिल्म हमसफर चयन भएको छ। सर्वश्रेष्ठ गैर फिचर फिल्मको श्रेणीमा सुमिरा रोयद्वारा निर्देशित भाङ्गरलाई पुरस्कार प्रदान गरिनेछ। फिफा विश्वकपमा युरोपेली प्रतिद्वन्दी फ्रान्स र इङ्ल्यान्ड आज राति मियामी स्टेडियममा 3rd स्थानको प्लेअफ खेलमा आम्ने सामने हुनेछन्। खेल भारतीय समयअनुसार बिहान 2:30 सुरु हुनेछ। स्पेनसँगको सेमिफाइनल हारपछि फ्रान्सको विश्वकप अभियान समाप्त भयो। यद्यपि केलियन एम्बापेले 8 गोल र 3 असिस्ट प्रदान गर्दै फ्रान्सेली टोलीका लागि उत्कृष्ट प्रदर्शनकर्ता रहेका छन्। अब उनले इङ्ल्यान्ड विरुद्ध खेलमा आफ्नो सङ्ख्या थप्न र गोल्डन बुट दौडमा आफ्नो स्थान बलियो बनाउन खोज्नेछन्। इङ्ल्यान्डको टिम सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग 2-1 पराजित भयो। ह्यारी केन र जुड वेलिङ्घम इङ्ल्यान्डका प्रमुख गोलकर्ता रहेका छन्। यसैबीच अर्जेन्टिना र स्पेन भोलि राति न्युयोर्क न्यु जर्सी स्टेडियममा फिफा विश्वकपको फाइनलमा आम्ने सामने हुनेछन्। खेल भारतीय समयअनुसार बिहान 12:30 सुरु हुनेछ। राष्ट्रिय स्वास्थ्य प्राधिकरण एनएचएले आज नयाँ दिल्लीमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना एबीपीएमजेएवाई र आयुष्मान भारत डिजिटल मिसन एबीडिएम सम्बन्धी 2 दिने राष्ट्रिय समीक्षा बैठक सम्पन्न गर्यो। बैठकको उद्देश्य एबीपीएमजेएवाई अनि एबीडिएमको प्रगति समीक्षा गर्नु, प्रमुख कार्यान्वयन प्राथमिकताहरूमा छलफल गर्नु, राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा स्वास्थ्य सेवाहरू स्थिति मूल्याङ्कन गर्नु र स्वास्थ्य क्षेत्र सुधारको अर्को चरणको लागि रोडम्याप तयार गर्नु थियो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकी सचिव पुण्य सलिला श्रीवास्तवले एबीपीएमजेएवाई अनि एबीडिएम भारतको स्वास्थ्य सेवा तन्त्रको अभिन्न स्तम्भको रूपमा देखा परेको बताउनु भएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले भोलिदेखि मोल्डोभा, उत्तर मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गालको सिलगढीको फुलबारी स्थित उत्तरकन्या सचिवालयमा आयोजित उच्चस्तरीय बैठकमा भारत बङ्गलादेश सीमा सुरक्षा व्यवस्था, सीमा प्रबन्धन, आधुनिक निगरानी प्रणाली तथा पूर्वाधारको विस्तृत समीक्षा गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आतंकवादप्रति शून्य सहनशीलताको भारतको नीति केवल एउटा बयान मात्र नभई
दृढ कार्यवाही

को संकेत पनि भएको बताउनु भएको छ। आज 72 राष्ट्रिय फिल्म पुरस्कार घोषणा गरिएको छ। सर्वश्रेष्ठ फिल्म समीक्षकको पुरस्कार संजीव श्रीवास्तवलाई प्रदान गरिनेछ अनि फिफा विश्वकपमा युरोपेली प्रतिद्वन्दी फ्रान्स अनि इङ्ल्यान्ड आज राति मियामी स्टेडियममा तेस्रो स्थानको प्लेअफ खेलमा आम्ने सामने हुनेछन्। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समय यस बेला रात्रिको 8 बजिसकेको छ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआइआरमा पनि। र भने यहाँहरू समक्ष राख्नेछौ विविध हिन्दी चलचित्रका गीतहरू। त प्रथममा स्वीकार्नुहोस् चलचित्र सिम्बाबाट राहत फतेह अली खान, आशिष कौर अनि तनिष्क बक्सीको स्वरमा। शब्द छ रश्मि विराकको अनि सङ्गीत रहेको छ तनिष्क बक्सीको।

चलचित्र ह्याप्पी न्यू इयरबाट राखिरहेछु। कार्यक्रमको यो दोस्रो प्रस्तुति श्रेया घोषाल अनि अरिजित सिंहको युगल स्वरमा, शब्द छ इर्शद कमिलको अनि संगीत रहेको छ विशाल शेखरको।

कुमारको शब्द अनि अमल मल्लिकको संगीतमा रहेको कार्यक्रमको यो तेस्रो प्रस्तुति राखिरहेछौ चलचित्र हिरोबाट अरमन मल्लिकको स्वरमा।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र यतिखेर श्रोतालाई मनोरञ्जन गराइरहेका छौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। त अब भने अघिल्लो क्रममा राखिरहेछौँ चलचित्र कबीर सिंहबाट यो अघिल्लो प्रस्तुति, विशाल मिश्राको स्वरमा, शब्द छ मनोज मुन्तासिरको अनि सङ्गीत रहेको छ विशाल मिश्रकै।

श्रोताले यतिखेर सुन्दै हुनुहुन्थ्यो विविध हिन्दी फिल्मी गीतहरू र हामी कार्यक्रमको अन्त्यतिर आइसकिसकेका छौं। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति चलचित्र हिरो पन्थीबाट।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताले हाम्रो कार्यक्रमहरू सुनिरहनु भएको छ। आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि। र अबको अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम पार्वत्य धनी, जस अन्तर्गत यहाँहरू समक्ष राखिरहेछौ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अबको केही क्षणमा नै समप्रसारण गरी सुनाइरहेछौं आकाशवाणी दिल्ली केन्द्रको हिन्दी अनि अंग्रेजी समाचार क्रमैले।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला रात्रिको 11:10 भइरहेछ। यसको साथै आजको अधिवेशन यतिमै पूरा हुँदछ। भोलि बिहान 6:25 पुनः कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मलाई आज्ञा चाहन्छौ। शुभरात्री। जय हिन्द।